गैन मोरा ले रुन्छ हाम्रो जैन मोरा ले रुन्छ हाम्रो मा

0: परीक्षितलाई सुखदेव स्वामीबाट यसरी आज्ञा भयो र त्यसपछिबाट सबै नागरिक समाजले कृष्ण परमात्माको महत्वपूर्ण विषयको बारेमा छलफलयुक्त ध्यान मनन कीर्तन भइराखेका थियो। राजा कंसासुर नाम गरिएको राजाको मृत्युको हकलाई देखेर अब जाने बेला भयो, अब करिब करिब उसको मृत्यु हुन आँटो, यसमा राजा कंसको मृत्यु पक्का हुन्छ नै भन्ने अनुमान गरिसकेपछि अनि अक्रूरजी कृष्ण भगवानको प्रतिमा सन्देश लिएर धनुर्यज्ञको निमन्त्रणाका लागि राजाको राजदरबारबाट मन्त्रीको पदमा काम गर्ने वृष्णी कुलका सफलकका छोरा अक्रूरजी अहिले केवल सन्देश लिएर कृष्ण भगवान र बलरामलाई सन्देश लिएर त्यसतर्फ जब चिठी लिएर जाँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोल श्रीमद् भागवत महापुराणको।
0: अब कृष्ण भगवान प्रभुलाई लिन अक्रूरजी जान लाग्नुभयो, सन्देश भन्छ चिठी लिएर राजा कंसको मन्त्रीको पदमा काम गर्ने सोफलकका छोरा अक्रूर वृष्णी कुलमा पैदा भएका कृष्णको नातामा काका पर्नुहुन्छ, उहाँ सरासर जानु भएछ अनि

ले कुतर्क तर्क वितर्क गर्दै जानुभयो भिज भिज बाटोमा। यहाँ कृष्णले जाने बित्तिकै मलाई सम्मान पूर्वक मेरो काका आउनुभएछ भनेर स्वागत सम्मान गर्ने पो हो कि, या जाने बित्तिकै जब यस किसिमबाट हत्याको लागि तयारी गर्ने पो हो कि, या कुनै कुनै किसिमबाट उहाँ त संयमी पुरूष भइहाल्यो भनेर माफी दिने पो हो कि, मैले के आवाज निकाल्ने, कुन शब्दले प्रयोग गर्ने, कसरी मर्यादा गर्ने भगवानको। यही भजन गर्दै गर्दै गर्दै गर्दै जानुभएको थियो। जाँदा जाँदा जाँदा त उहाँ पुगिसकेपछि अहिले कृष्णचन्द्र परमात्मा परमेश्वर सवारी हुनुभयो। यसरी परमात्माको सवारी हुई बक्सेपछि अहिले गाईका गोठमा धन्दा फन्दा प्रभु गर्दै हुनुहुन्थ्यो। बडो राम्रोसँग गाईको गोठको धन्दा फन्दा इत्यादि भइरहेको थियो। कृष्ण भगवान टोपलोक पनि अक्रोजी पुग्नुभयो। अक्रोजी पुग्दाखेरिमा कृष्ण भगवान त त्यति लामो जामा लगाउनु भएको अंग भंग प्रत्यङ्ग सारा सम्पूर्ण गोबर र मैलाले पूर्ण भएको, भगारो पूर्ण भएको यस्तो देखिसकेपछि अहिले कृष्ण भगवानको प्रतिमा कृष्ण हो भन्ने कुरा त अक्रोरलाई शंकै पर्ने। सूर्य अस्तै चल पर्वतमा पुग्नुभयो, ठिक अक्रोर पुग्नुभयो, अहो ए बाबु हो भन्नुभयो अक्रोरलाई, ले कृष्णलाई हजुर को हुनुहुन्छ, किन बोलाउनु भयो हजुर भने, म कृष्ण र बलरामको काका पर्छु, मेरो नाम वृष्णे कुलको जब सफल काको छोरो अक्रूर हुँ, म उनलाई राजा कंसको रात दरबारमा धनुरेगी हुने नारदका उपदेशले उनीहरू देवकीका पुत्र हुन रे, यसैले उनीहरूको जब भान्जा नभई हुँदैन भन्ने महाराजको हुकुम भएको छ, यसैले म लिन आएको भन्दाखेरिमा भगवान परमात्मा कृष्ण भन्नुहुन्छ, लामो जामा लगाउनु भएको, फेता गोत्नु भएको, कृष्ण भने त मै नै हुँ भनिदिनु भयो भगवानले। सानो फुच्चे केटो हो र भन्ना हो, अनि त्यसदेखि पछाडि उहाँ को नि, उहाँ मेरो दाजु बलराम भनेर आज्ञा गरिबक्स्यो बलराम। ए त्यसो भनेदेखि लो भइगयो, तिमीहरू नै हो कृष्ण र बलराम, न हो हे भगवान रतन दनी अब तिमीहरू बडे बडे राजा महाराजा ठूला ठूला बहादुरहरूलाई ढाले रे भने सुने, त्यागासुर बकासुर धेनुकासुर तृणावृत इत्यादि सारा मारे रे भन्ने सुनेको थियो, गोवर्धन पहाड कान्छी औलाले उठाएर पनि भन्ने सुनिएको थियो, तिमीहरू नै हौ त, हो त नि भन्छन्। लामो जामा लानु, जामा भने थाहा छैन छ, जामा भने उहिले उहिले बाहुनको छोरा बिहामा लाउँथे हो, अहिलेको म्याक्सी भने जस्तो के त्यो लाउँछन् नि छोरी मान्छे, यहाँ त म्याक्सी नै भन्न छोडेछन्, अर्कै थो भन्छन् के गाउन भने गाउन भने जेसी रामलाई के चाहियो, आफू लाउनु छैन हेर्नु छैन के चाहियो, र त्यसै कारणले ल त्यही प्रकारले गर्दाखेरिमा आखिरीमा ल त्यो गोजामा लाएर गएको फेता गुथेको, अनि भगवान कृष्णले आज्ञा गरिबक्स्यो, काका पो हुनुहुँदो रहेछ त हजुर त, न हो म काका पर्छु बाबु, अनि उसले तपाईँलाई गाई उपहार गाईको उपहार प्रदान छ, अनि त्यसपछिबाट अब हो आशा धेरै राम्रो जब व्याख्या गरेका थियो, तिमी गोपिनीहरू पनि सारा मूर्छा पर्छन् रे तिमीहरूलाई देखेर, तिमीहरू नाच गान कीर्तनमा पनि अत्यन्त ठूलो प्रभावकारी ढंगले गर्छौ रे भन्ने कुरा नि सुनिएको थियो बाबु, हो त भन्न, हो मै नै हो, गोवर्धन पहाड उचाले नि तिमीले हो मैले हो भन्छन्, सानो छ न गोबरै गोबर भएको जामा छ, फेता गुथिया त त्यान्द्रा र म्यान्द्रा, ए हरि यस्ता देखेर के मूर्छा परेका थियो नि ती गोपिनी केही न केही रङ्गन ढङ्गका, त्यसै कारणबाट सारा सम्पूर्ण प्रभावबाट यसरी हेर्दै हेर्दै हेर्दै जाँदाखेरि अनि भगवान कृष्ण परमात्मा हामी पनि मामाको घरमा जाने भइयो, राजा कंसको दरबारमा आज आउने भयो, बडा भाग्य भयो हाम्रो, भाग्यको उदय भयो, बडो आनन्द भयो, यति रमाइलो खेल भयो, भयो असाध्य रमाइलो खेल भयो, आनन्दको खेल प्रयोजन हुन आँट्यो, ल अब जाउँ भानिकन अहिले सरासरकन भगवान नारायण वासुदेव परब्रह्म परमात्मा परमेश्वर जगतका नारायणका चरण रूपी कमलमा ध्यान मनन कीर्तन इत्यादि सारा सम्पूर्ण गरिसकेपछि अहिले सबैजनाहरूले बडो आनन्दको साथको खेल प्रयोजन भयो महाराज परीक्षित, अन्तत गत्वा कृष्ण भगवान प्रभु यस ठाउँबाट सवारी हुनुभयो र घरमा पाल्नुभयो। नन्द बाबाले सोध्नुभयो, हो अक्रूरजी आज मेरो घरमा कहाँबाट हजुरको आवागमन, भन्दा महाराज तपाईँको घरमा आउनु पर्नेको कारण चाहिँ महाराज कंसको रात दरबारमा ठूलो धनुरेगी हुने भएको छ, त्यहाँ पछि पछि पाल्नुहोला, अहिले उनीहरूलाई वर्णको लागि अगाडि लैजाउँ कि भन्नाको खाँटी भन्नुभएको थियो। अरे महाराज यो त आश्चर्यको कुरा सुनाउनु भयो, कृष्ण र बलराम कसरी भान्जा पर्छन्।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 15 गते शुक्रबार, मे 29 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, गणतन्त्र दिवस, सीआईएन को 18 वार्षिकोत्सव।
1: आठौं वर्ष प्रवेशको अवसरमा रेडियो पूर्वी रूकुमलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सुशासनलाई प्राथमिकतामा राख्दै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै, उद्योगमा झण्डै 5 खर्ब लगानी स्वीकृत, राजदूतका लागि पहिलो पटक आवेदन खुला।
1: बिचौलिया भट्टसहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश, संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव, कांग्रेस संसदीय प्रणालीमै मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग।
0: जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै, राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर, चिया अनुसन्धान खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल।
1: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा, इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र, आगामी 5 वर्ष विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई।
0: र काभा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो, नेपाली महिला क्रिकेट टोली 20 एसियन छनौटको सेमी फाइनलमा, नेपाल एलाई गल्फ उपाधि।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुन लागेको प्रसंग।
1: अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रबन्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अपरान्ह 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्यय अनुमान सहितको विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी रहेको छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। उपभोग र लगानी बढ़ाउँदै बढ़ीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। अर्थमन्त्री वाग्लेले संसदमा आय व्ययको अनुमान समावेश हुने विनियोजन विधेयक सहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। संसदमा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको थियो। पछिल्लो 10 वर्षमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यही अनुरूप राजस्व र खर्च भने बढ़ेको देखिँदैन। महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2072-73 8 खर्ब 19 अर्ब रूपियाँ रहेको मुलुकको बजेटको आकार चालू आर्थिक वर्ष 2082-83 19 खर्ब 64 अर्ब रूपियाँ पुगेको छ। बजेटको आकार विस्तार भए पनि त्यही अनुसार स्रोत भने बढ़ेको नदेखिएको बताइएको छ।
0: यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत

0: अनुमान समितिले आर्थिक वर्ष 2083-84 को बजेट सिलिङ सीमा 18.90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङलाई बढ़ाएर करिब 21.5 खर्ब हाराहारीमा पुर्याएको छ। आगामी बजेट मार्फत सरकारले ठूला पूर्वाधारहरूलाई प्राथमिकता दिएको स्रोतले बताएको छ। प्रतिवेदनले कर्मचारीको तलब न्यूनतम 35,000 र अधिकतम 1,21,000 बनाउन सुझाएको छ। हाल कार्यालय सहायकको तलब करिब 24,000 र मुख्य सचिवको करिब 77,000 रूपियाँ रहेको छ। प्रतिवेदनले सुझाए अनुसार नै तलब बढ़ाउने पक्षमा सरकार देखिएको हो, तर सरकारले व्यापक रूपमा कर्मचारी घटाउने तयारी पनि गरिरहेको छ। कृषि, ऊर्जा, पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा परेको स्रोतहरूले बताएका छन्। सरकारले आगामी बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको करको बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। स्वैच्छिक कर अनुपालन प्रविधि मन्त्री राजस्व प्रशासन तथा शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व व्यवस्थालाई उद्यम मैत्री बनाइने सरकारको तयारी छ। बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने योजना छ। स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनर्संरचना, 7 दिन सेवा उपलब्ध गराउने एकल सेवा केन्द्र विस्तार तथा सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने नीति बजेटमा समावेश हुने भएको छ। पूर्वाधार बन्ड, अफसोर हरित बन्ड, डायस्पोरा पूँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पूँजी परिचालन गर्ने सरकारको तयारी छ। त्यस विषयमा पनि आज सार्वजनिक हुने बजेटले सम्बोधन गर्ने बताइएको छ।
1: देशभरका सामुदायिक रेडियोहरूको साझा नेटवर्क सामुदायिक सूचना नेटवर्क सीआईएनले आज 18 वार्षिक उत्सव मनाउँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएन 2066 साल जेठ 15 स्थापना भएको थियो। देशका दूरदराजमा समुदायदेखि केन्द्रसम्म दोहोरो संचार स्थापना गर्ने उद्देश्यले संचालित सीआईएनले देशभरमा रहेका 385 भन्दा धेरै सामुदायिक रेडियोका सहकर्मीहरूसँगको सहकार्यमा विशिष्ट सकारात्मक परिवर्तनका लागि सूचना दिने, प्रेरणा जगाउने सामग्री प्रसारण तथा प्रसारण गर्दै आएको छ। सीआईएनको वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै अकुराबका अध्यक्ष अर्जुन गिरीले सम्पूर्ण सामुदायिक रेडियो प्रसारक, रेडियो कर्मी, सहयोगी दात्री निकाय, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरू, श्रोता तथा शुभेच्छुक सबैमा सहयोग र सहकारीका लागि धन्यवाद दिनुभएको छ। सांसद गणेश विश्वकर्माले सीआईएनले गाउँ समाजमा रहेका सूचना केन्द्रसम्म र केन्द्रका सूचना गाउँसम्म पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
2: को स्थापना आजभन्दा 18 वर्ष पहिला अर्थात गणतन्त्र दिवसको दिन भएको थियो। त्यसले जुन उद्देश्यका साथ यसको स्थापना भएको थियो त्यसको उद्देश्य मेरो विचारमा एकदम पूरा भएको छ। देशभरि यो आर्थिक सामाजिक रूपान्तरण, राजनीतिक सचेतनाको सशक्तिकरणको माध्यमबाट सीआईएनले खेलेको भूमिकाप्रति म एकदम गौरव गर्न चाहन्छु र यो स्थापना दिवसका सन्दर्भमा र गणतन्त्र दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिँदै सीआईएनको सम्पूर्ण टीमलाई हार्दिक बधाई दिन चाहन्छु।
1: सामुदायिक वन उपभोक्ता महासंघ फ्युकोफनका अध्यक्ष ठाकुर भण्डारीले सीआईएनले संचारको पहुँचमा नरहेका नागरिकलाई जोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
3: सीआईएनको 18 वार्षिक उत्सवको अवसरमा प्रगतिको कामना गर्न चाहन्छु र यससँग जोडिएका 300 भन्दा धेरै सामुदायिक रेडियोहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। सँगसँगै संचार क्षेत्रकै प्रगतिको कामना गर्न चाहन्छु। सामुदायिक रेडियोहरूले गरेको योगदान अत्यन्तै अतुलनीय छ। सुरुदेखि फेकोफन स्थापनादेखि नै पछाडि जब सामुदायिक रेडियोहरू अगाडि आए हामीले विभिन्न ठाउँमा सामुदायिक रेडियोहरूसँग मिलेर धेरै छलफलहरू बहसहरू अगाडि बढ़ायौं र नबोलिएका आवाजहरू, नसुनिएका आवाजहरूलाई सुनाउने काम सामुदायिक रेडियोहरूले गरिरहनु भएको छ। यो अत्यन्तै महत्वपूर्ण छ एउटा पाटो भने। अर्को पाटो अलिकति कर्पोरेट हाउस भन्दा पनि, ठूला बिजनेसका कुरा भन्दा पनि समुदायका कुरालाई कसरी अगाडि ल्याउने भन्ने कुरा यो अत्यन्तै महत्वपूर्ण छ। यसका निम्ति जुन प्रयास गर्नुभएको छ यो अत्यन्तै महत्वपूर्ण छ र आउँदा दिनमा अझै यसलाई कसरी जनताको बीचमा पुर्याउन सकिन्छ, अझै घर घरमा मान्छेले चाहिँ अरू छोडेर यो सामुदायिक रेडियोहरूका कुरा सुन्दाखेरि साँच्चै जनताका कुरा सुन्न सकिन्छ, साँच्चै समुदायका कुरा सुन्न सकिन्छ, आदिवासी जनजाति महिला दलित विपन्न पछाडि पारिएका वर्गका कुराहरू सुन्न सकिन्छ, धार्मिक हिसाबले प्रथाजनित अभ्यासका हिसाबले सबैका कुराहरू सुन्न सकिन्छ भन्ने दिशातर्फ केन्द्रित हो। म यो शुभकामना दिन चाहन्छु।
1: स्थानीय मुद्दा, जनजीविका, विपद, विकास, सुशासन र सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै सीआईएनले समाचार कार्यक्रम र सूचनामूलक सामग्री प्रसारण गर्दै आएको छ।
0: यसैबीच नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर 19 गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ। तत्कालीन 7 राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 1965 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदाई गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं जेन्डी अभियन्ता अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्नेमा जोड़ दिँदै आएका छन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता संचालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरूले समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने पनि बताउँदै आएका छन् र यसका लागि सबै मरिमेट्नुपर्नेमा पनि जोड़ दिँदै आइएको छ। अर्थशास्त्री एवं प्राध्यापक डाक्टर कुसुम साक्य, नागरिक अगुवा एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, जेएनजी अभियन्ता अंशुदा पौडेल र पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माले पनि यसबारेमा सरकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै
1: पानी नै पाउँदैन, क्रसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
2: 100 मिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिमीहरू गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि। हामीले
3: राजदूतका लागि पहिलो पटक आवेदन खुला, बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश, संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव, कांग्रेस संसदीय प्रणालीमै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
5: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
4: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई अहिले देशभरका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा मानव अधिकार आयोगको सिफारिश कसरी हुन्छ कार्यान्वयन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ भने राजदूतका लागि पहिलो पटक आवेदन खुला शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपालको इतिहासमै पहिलो पटक सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ। परराष्ट्र मन्त्रालयले हिजो राजदूत तथा थाई प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेलामा सरकारले यो कदम चालेको हो। मन्त्रालयले आवेदनका लागि 7 पृष्ठ लामो कार्यविधि समेत सार्वजनिक गरेको छ। सरकारको योग्यतामा आधारित नियुक्ति र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीति अनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन खुला गरेको हो। तर सफल उम्मेद्वारलाई कुन देशमा पठाइने भन्ने टीओआरमा उल्लेख गरिएको छैन। सुशासन, व्यवस्थापन तथा संचालन ऐन 2064 दफा 45 तथा राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075/2079 संशोधित अनुसार मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको जनाएको छ। ती प्रावधानले राजदूत, थाई प्रतिनिधि र विशेष दूतको नियुक्ति, जिम्मेवारी र कार्यकाललाई नियमन गर्ने भएको छ। त्यस्तै भित्रपृष्ठमा निजी अस्पतालमा आकस्मिक बाहेकमा स्वास्थ्य बीमा स्थगन शीर्षकमा खबर छ भने संविधान संशोधन बहस, नेकपाको प्रस्ताव प्रत्यक्ष कार्यकारी, कांग्रेस संसदीय प्रणालीमै शीर्षकमा गंगा विष्टले खबर लेख्नु भएको छ। सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेलामा प्रमुख राजनीतिक दलहरू पनि संविधान संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। कांग्रेस, एमाले र नेकपाले छुट्टा छुट्टी कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहसपत्र तयार गर्ने कार्यदलको तयारी रहेको छ। त्यस्तै नियमन अभावमा बचत अपचलन गरिँदा सहकारीमा समस्या शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण सामग्रीको मूल्य समायोजन नगरिदिन निजी क्षेत्रका तीन संस्थाको निर्माण सामग्रीको मूल्य समायोजन गरिदिन निजी क्षेत्रका तीन संस्थाको आग्रह शीर्षकको अर्को खबर प्रकाशित छ। निर्माण व्यवसायका मागप्रति निजी क्षेत्रका छाता संगठनको ऐक्यबद्धता छ। निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिले देशमा विकास निर्माणका काम गर्न कठिनाई भइरहेको भन्दै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मूल्य समायोजन गर्न आग्रह गर्दै आएका हुन्।
3: गोर्खापत्र दैनिकमा वैदेशिक छात्रवृत्ति जानेर फर्किने विद्यार्थीको छैन तथ्याङ्क शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नुभएको यो खबर छापिएको छ। उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको एकैन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग छैन। महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष विभिन्न तह तथा विषयमा स्वदेश तथा वैदेशिक छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन भएको विद्यार्थीको अभिलेख नदेखिएको भन्दै प्रश्न गर्दै आएको छ। उक्त कार्यालयले हालै सार्वजनिक गरेको 63 प्रतिवेदनमा 2071-72 82-82 चिकित्सा शास्त्र, वन विज्ञान, इन्जिनियरिङ, कृषि लगायतका विषयमा छात्रवृत्तिमा मनोनयनमा परेका विद्यार्थीको अभिलेख नरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ। श्रव्य दृश्यमा पनि बयान गराउन सकिने शीर्षकमा अर्को खबर छ। अभियोग पत्र दर्ता हुँदा विदेशमा रहेको प्रतिवादीले सम्बन्धित देशमा रहेको नेपाली दूतावास मार्फत विद्युतीय माध्यम अर्थात भिडियो कन्फरेन्सिङबाट बयान गर्न पाउने नयाँ नजिर सर्वोच्च अदालतले स्थापित गरेको छ। गलत लिखत तयार पारी सरकारी कागजात नसच्याएको एक मुद्दामा सर्वोच्चले विशेष अदालतको अल्पमतको रायलाई मान्यता दिँदै प्रतिवादीको पुनः बयानका लागि आदेश गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालले विशेष अदालतको अल्पमतको राय सदर गरेको हो। विदेशबाट श्रव्य दृश्यमा पनि बयान गराउन सकिने राय विशेषमा तत्कालीन अध्यक्ष टेकनारायण कुंवरले दिनुभएको थियो तर कुंवरको राय अल्पमतमा परेको थियो। तत्कालीन सदस्यद्वय मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाले बहुमतको रायले केसीको माग अस्वीकृत गर्नुभएको थियो। नयाँ पत्रिका दैनिकमा बिचौलिया भट्टसहित 40 धेरैलाई मुद्दा चलाउन सीआईबीको सिफारिश भएको बारेमा नवराज मैनालीले लेख्नु भएको खबर छ। हिमालयन री इन्सुरेन्स सहित 5 कम्पनीको 3.73 अर्ब रूपियाँ दुरूपयोग गरी व्यक्तिगत लाभका लागि शेयर खरिद गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिचौलिया दीपक भट्टसहित 40 धेरै विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। बीमा कसुरमा 5 कैद सजायको माग गर्दै मुद्दा चलाउन बुधबार सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ। चिया अनुसन्धान केन्द्र खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल सञ्चालन गरिएको बारेमा विराटनगरबार गणेश लम्सालले लेख्नुभएको खबर छ। चियाको स्वाद गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्याममा चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र टी टेस्टिङ एण्ड प्रमोशन सेन्टर बनाउन राज्यले 18 करोड़मा भव्य भवन बनायो तर चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी लीजमा लगाइएको भवन सहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटल सञ्चालन गरेको उल्लेख गरिएको छ। राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर छ भने मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि अर्को खबर बागमतीमा 9 महिनामा 83 किलोमिटर सड़क कालोपत्रे भएको बारेमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा आज बजेट भाषण आयोगको सीमा नाग्दै मध्यम वर्ग लक्षित बजेट शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको छ भने 73 सगरमाथा दिवस साहसीहरूको अविस्मरणीय गौरव गाथा शीर्षकमा यो खबर शिवप्रसाद ढुंगानाले ओखलढुंगाबाट लेख्नु भएको छ। प्रत्यक्ष निर्वाचनमा पनि महिलाका लागि अनिवार्य कोटा तोकौं शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्व प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिन सुझाव दिएका हुन्। आर्थिक कारोबार दैनिकमा भने युद्धका कारण मूल्य वृद्धि हुँदा 10 अर्ब नोक्सानी, निर्माण व्यवसाय शीर्षकमा खबर छ। जीवन बस्नेतले लेख्नु भएको हो, मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्रै 10 अर्ब रूपियाँको नोक्सानी भएको नेपाल निर्माण व्यवसाय महासंघले बताएको छ। छिमेकी मुलुक भारतले समेत इन्धन लगायतका निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धिको अनुपातमा मूल्य समायोजन दिइरहेको छ। नेपाली निर्माण व्यवसायहरूलाई मूल्य समायोजनबाट वञ्चित गरिँदा देशभर संचालित सबै प्रकारका आयोजनाका सम्पूर्ण निर्माण कार्यहरू स्वतः बन्द हुने अत्यन्त गम्भीर संकटपूर्ण विषय परिस्थिति सृजना भएको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध विराम सम्बन्धी हुने सम्झौता थप अन्यलमा परेको छ। सम्झौता अझै केही महत्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेकाले लम्बिएको बताइएको हो। बीबीसीसँग कुरा गर्दै उपराष्ट्रपति जेडी भान्सले सो कुरा बताउनु भएको हो। बीबीसीसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौतामा हस्ताक्षर गर्न हतार नभएको बताउनु भएको थियो। सम्झौता अन्तर्गत 60 दिनसम्म युद्ध विराम लम्ब्याउने तथा इरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता शुरू गर्ने पनि प्रस्ताव गरिएको छ। इजरायलले दक्षिण लेबनानमा आक्रमण तीव्र बनाएको छ। लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको छ भने 58 जना घाइते भएका छन्। आक्रमणसँगै इजरायलले दक्षिण क्षेत्रका बासिन्दालाई ठूलो मात्रामा विस्थापित गर्ने आदेश समेत दिएको छ। लेबनानको सरकारी संस्थाले हिजो बिहान सैदन र टायरलाई जोड्ने अदलौन राजमार्गमा भाग्ने प्रयास गरिरहेका एकै परिवारका 6 जनामाथि ड्रोन आक्रमण गरेको समेत उल्लेख गरिएको छ। र संयुक्त राष्ट्रसंघले आगामी 5 वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम र रेकर्ड कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 देखि 2030 सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको समेत जनाएको हो।
3: साझा खबरमा अब खेल खबर। नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसी छनौटो प्रतियोगिता अन्तर्गत रोड टू एएफसी सिजन 5 को सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। रोड टू यूएफसी अन्तर्गत बिहिबार हिजो भएको क्वार्टर फाइनलमा रविन्द्रले मकाउको ग्यालेक्सी एरेनामा फिलिपिन्सका किम्बर्ट अली जोनलाई दोस्रो राउण्डमा हराउँदै अन्तिम 4 स्थान पक्का गर्नुभयो। नेपालको ए टोलीले 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको टीम स्पर्धामा स्वर्ण पदक हात पारेको छ। साविक विजेता सद्भाव आचार्य र राहुल विश्वकर्माको जोडीले 13/275 उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेसाई एकाडेमीलाई 19 स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेको हो। यसैबीच घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो बिहिबार इरानले घरेलु टोली नेपालमाथि 3-0 जीत निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। र नेपालको राष्ट्रिय महिला क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। नेपालले मलेसियाको बायोमास मैदानमा बिहिबार भएको समूह बी को खेलमा इण्डोनेसियालाई 4 विकेटले हराउँदै अन्तिम 4 स्थान पक्का गरेको हो। नेपाल र इण्डोनेसिया बीच 7 वर्षपछि अन्तर्राष्ट्रिय टी20 आई खेल भएको हो।
0: जताभावी चलाइएका क्रसरले पानीको स्रोत सुकेको किसानको गुनासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब जथाभावीको उत्खननले उब्जाएको समस्या। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसान वर्षौंदेखि सिंचाईको समस्या झेल्न पुगेका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा गिट्टी र बालुवा निकालिँदा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलोमा पानी नचढेपछि किसानको कृषि प्रणाली नै संकटमा परेको छ।
13: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका भित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, नेपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाटी, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार:
14: पहिला यही कुरोको चाहिँ मुहान पनि थियो, अहिले मुहानै छैन।
13: फाँटको मध्यभागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार:
1: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन, बसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
2: सयमिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिमीहरू गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि। हामीले
13: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
15: अब हामी अनुगमन गरे, अब एक दुईवटा मापदण्ड मिलाए पनि छैनन्, छवटा सुझाव दिएका छौँ, कोहीले चारवटा, उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ
13: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा:
16: पालिकाहरूमा भएका क्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कारण जितेर मापदण्ड विपरीत गरेर पनि त्यसलाई रोक्ने लगायतको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भएको हुनाले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तहमा पठाइसकेका।
13: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 वर्ष भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि पटक।
0: सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै उद्योगमा झण्डै 5 खर्ब लगानी स्वीकृत। राजदूतका लागि पहिलो पटक आवेदन खुला।
3: बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश। संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव। कांग्रेस संसदीय प्रणालीमै मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग।
0: जथाभावी चलाएका क्रसरका कारण पानीका मुहान सुक्दै राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर। चिया अनुसन्धान खोल्न बनाइएको 18 करोड सरकारी भवनमा निजी होटल।
3: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा। इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र। आगामी 5 वर्ष विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई।
0: र काबा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो। नेपाली महिला क्रिकेट टोली विश्व एसियन छनौटको सेमी फाइनलमा नेपाल ए लाई गल्फ उपाधि।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा मानव अधिकार आयोगको प्रतिवेदन। जेएनजी आन्दोलनको बेलामा के कस्तो घटना भएको थियो र कसको संलग्नता थियो भन्ने विषयमा प्रतिवेदनमा उल्लेख गरिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय जस्तो देखाइएको छ र कार्यालयको ठिक अगाडिपट्टि 2 जना नेता जस्ता देखिने व्यक्ति छन्। एकजनाको हातमा पत्रिका छ। रासोपाका 17 सांसदलाई कार्यवाही गर्न सिफारिश लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति औंला ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ: ए यता पनि हाम्रै बहुमत।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्ने उद्देश्यले सामुदायिक सूचना नेटवर्क CIN ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत मानिछु। निर्वाचन भएको पनि केही समय भइसक्यो, संसद बैठक पनि अगाडि चलिराखेका छ, कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिराखेका छ, के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसद क्रममा?
2: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ नै अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौं। अब भोलि गणतन्त्रको दिवसको सन्दर्भमा अब बजेट नै आउँछ होइन, त्यो बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नै अब विभिन्न विद्वानहरूसँग विज्ञहरूसँग र स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने बहस गर्ने काममा व्यस्त छौं। र
1: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
2: मलाई के छ त भन्दाखेरि, एउटा त अब म मुलुकको दलित समुदायका तर्फबाट चाहिँ नै समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने गरे आउँदो नीतिका कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु होइन। दोस्रो कुरा जाने अब विशेष गरिकन अब अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ जस्तै नीति थ जस्तै अब अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नै बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा। त्यसपछि अब रवि लामिछानेजीले एउटा पार्टीको सभापतिको हैसियतले, मान्ने सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो, क्षमा याचना भनेर चाहिँ भन्नुभयो, तर चाहिँ औपचारिक रूपमा सरकारका तर्फबाट त्यो केही पनि भएन। त्यसपछि उहाँहरूले 18 बजे जुन किसिमको जाने अब निजा कार्यक्रम ल्याउनुभयो, त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिने के भन्छ सुधारका कार्यक्रम ल्याउने भनेको थियो, त्यो पनि अहिलेसम्म ल्याएको छैन होइन। त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु।
1: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा भन्नुपर्ने कुरा भनिने
2: दुईटै कुरा भनेको छु। एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु, र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले भने जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमूना बस्ती, एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खाने पानी, सिँचाइ, बाटो, हस्पिटल, स्कूल, यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौं र त्यहाँको त्यसलाई चाहिँ जातीय शाश्वत मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिँ नै मैले सरकारलाई दिएको छु, प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टरल मन्त्रीहरूलाई दिएको छु। र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम सेतीको कुरा होइन, त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ।
1: जस्तो अब बझाङको दलित समुदायको लागि गर्नुपर्ने कुरा पनि तपाईँले बताउनुभयो दिनुभयो, र समग्र दलित अरू क्षेत्रको अरू भूगोलको दलित समुदायको लागि पनि गर्ने कामको बारे बताउनुभयो। बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भनेर?
2: अब मैले जाने तीनटा कुरा जाने मूलत उठाएको छु होइन, अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ, त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिन हो होइन, त्यो ऐतिहासिक जनआन्दोलन 62-63 पछाडिको चाहिँ नै त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 गते चाहिँ 33% चाहिँ व्यवस्था गरिएको थियो, दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिँ हामीले के भने त देशभरिलाई जातीय छुवाछुत विरूद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा दश वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्यो भित्र चाहिँ दलितहरूका आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ, त्यो दश वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि दश वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ भन्ने खालको प्रस्ताव गरेका छौ र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा चाहिने शक्तिशाली चाहिने एउटा दलित अधिकार प्राधिकरण बनाऊ। त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले चाहिँ दलित समुदायको चाहिँ अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका चाहिँ पीड़ाहरूको अनुसन्धान गर्छ, सत्य निरूपण गर्छ, सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले जाने बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ, बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि जस्तो विभिन्न अन्तर्राष्ट्रिय के अरे दात्री निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ, त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने यी तीनटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग चाहिँ अनुगमनको पाटोले जाने जस्तै अब 2324 घटनाका विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन
1: भनेको छ। त्यो प्राधिकरण पनि
2: प्राधिकरण चाहियो भने
1: आयोग र प्राधिकरणको काम कार्यवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनुपर्छ प्राधिकरण भनिराख्नुमा छ?
2: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई चाहिँ काम गर्ने काम गर्छ तर दलित आयोगले चाहिँ दलितहरूको मानव अधिकारको अनुगमन मात्र गर्ने काम गर्छ र उसले चाहिँ सरकारलाई सुझाव मात्र दिने भयो होइन अनि उसले चाहिँ दलित समुदायको चाहिँ जस्तै इन्क्लुजनको कुरा संविधान कार्यान्वयनको कुरा अब त्यो दलित आयोगलाई दिएका चाहिँ जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ र दलित विकास प्राधिकरणले चाहिँ विकाससँग जोड्छ। जस्तै अब समग्र विकास जस्तै ठूल्ठूला रोड बनाउने ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भन्दा चाहिँ त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
1: हो। अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िराखेका छन् र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको थियो। हामीले हालैका दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ, के भइरहेछ त्यो पनि सुनौं न प्रगति।
2: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्ने के भन्छ पर्यटन मन्त्रीज्यूले चाहिँ त्यो पेश गर्नु भएको छ होइन अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष सीआईएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो जाने प्रशिक्षित गर्यो त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिँ अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको चाहिने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिँ के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन, पर्यटन भनेको चाहिँ के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो, यो चाहिँ नेपाली समाजको चाहिँ के भन्छ चाहिँ त्यो समन्वयको कुरा हो, यसलाई चाहिँ सद्भावको कुरा हो, त्यस कारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौं। अब यसलाई के भन्छ संहिताका हिसाबले चाहिँ अब यो काठमाडौँ भक्तपुर के भन्छ चाहिँ लुम्बिनी र पोखरा मात्र चाहिँ के भन्छ पर्यटन होइन, पर्यटन भनेको चाहिँ त्यो बझाङको साइपाल पनि हो खत्तड पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौं र अब चाहिँ नि त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के अरे भन्छ पर्यटन समितिमा चाहिँ त्यो छलफल पनि गरेका छौं र त्यो छलफलमा चाहिँ हामीले विधान के यो जुन चाहिँ जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौं अहिले होइन। अब त्यो उपसमितिको 8 जना मान्यज्यूहरू छौं हामी 8 जनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौ र अब भोलि 5 बजेसम्म चाहिँ 72 घण्टाको अवधि शुरूआत भएको छ यो अस्तिदेखि
1: भोलि भनेको शुक्रबार
2: भोलि शुक्रबारसम्ममा चाहिँ हामी त्यसमा विभिन्न मान्यज्यूहरूले संशोधन पेश गर्नुहुन्छ त्यो संशोधन पेश भइसकेपछि चाहिँ अनि संसदमा पनि छलफल हुन्छ त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ। मेरो विचारमा अहिले धेरैजसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यज्यूले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिँ अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यज्यूहरूले धेरैजसो विज्ञ मान्यज्यूहरूले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन् अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनु पर्छ। अर्को कुरा यो विधेयक भनेको 48-50 साल पुरानो रहेछ हेर्नुहोस् होइन, यो बीचमा चाहिँ यो विधेयक जाने परिवर्तन पनि नभएको रहेछ। त्यस कारणले गर्दाखेरि यो बीचमा भएका परिवर्तनहरू विशेष गरिकन यो टेक्नोलोजीमा जाने होइन, यसलाई चाहिँ डिजिटल जाने डिजिटल्ली जाने त्यसलाई जाने अब संसारभरिमा जाने त्यसलाई जाने अब पर्यटनको जाने भनौँ न यसलाई उद्योगको रूपमा रूपान्तर गर्ने गरिकन जाने अगाडि बढेको छ र विशेष गरिकन युवा साथीहरू मान्य सांसदहरू भएर आउनुभएको र उहाँहरूका नयाँ नयाँ इनोभेसनहरू भए हुनाले मेरो विचारमा त्यो विधेयक जाने अलि राम्रै खालले अगाडि बढ्छ जस्तो छ।
1: ऐन संशोधन गर्दाखेरि विधेयकमा अझ प्रभावकारी रूपमा अगाडि बढ्छ
2: प्रभावकारी अब कतिपय ट्रेडिसनल कुरा छन्, कतिपय कुरा संशोधन गर्नुपर्ने छ होइन, अब ती संशोधन गरेर चाहिँ अगाडि बढाउन सक्दा विशेष गरेर सत्ता पक्षले जाने त्यसलाई स्वीकार गर्न सक्यो भने सबैका सुझावहरूलाई अब यसलाई जाने पूर्वाग्रह ठानेर अब यो जेमा पनि विरोध गर्यो भन्ने हिसाबले हेर्दाखेरि अब स्वयं दल के भन्छ त्यो सत्तारूढ दलका नेताहरूले पनि त्यसमा चाहिँ संशोधन गर्नुभयो के भन्छ विरोध गर्नुभएको छ, यो मिलेन एकदम चाहिँ। अब एकजना मान्यज्यूले त संविधानको धारा 57 को उपधारा कति भनेको थियो त्यो उपधारा नै छैन, यो मार्ग लचित बनायो भन्दै हुनुहुन्थ्यो, कतिपय त्यस्ता इररहरू पनि छन् होइन। तर चाहिँ अब त्यसमा चाहिँ जे कुरा आएको छ जति अर्को कुरा चाहिँ लामो समयदेखि एउटा छलफलबाट आएको छ, अब त्यो छलफललाई चाहिँ अब अहिले फाइनल गर्दाखेरि चाहिँ अब कसैको इन्ट्रेस्टलाई चाहिँ सम्बोधन नगर्ने आम जनताका पक्षमा जाने कानून बनाउने हिसाबले अगाडि बढ्ने गरिकन हामी तयारीमा छौं। तर विडम्बना के छ त भन्दाखेरि अस्ति चाहिँ यो वैकल्पिक आर्थिक विधेयक भनेर चाहिँ अस्ति पास भयो, तपाईँले थाहा पाउनुभयो, अब अर्थमन्त्रीज्यूले पेश गर्नुभयो, त्यसमा मैले पनि संशोधन हालिया थिएँ, तर त्यहाँ चाहिँ त्यसमा संशोधनको विषयमा बोल्न पनि पाइदिने किनकि जुलुस निकाल्नुपर्ने भयो होइन, एकदम चाहिँ उभिएर विरोध गर्नुपर्ने भयो, त्यो विरोध गरेकै बेलामा नारा जुलुस भएकै बेलामा चाहिँ त्यो पास गर्ने काम भयो, अब त्यस्तो चाहिँ कम्तीमा नगरिदिए हुन्थ्यो।
1: त्यहाँनिर के चाहिँ गलत भयो, त्यसो विरोध गलत भयो कि त्यो विरोधका बीचमा अगाडि जसरी बढ्यो त्यो गलत
2: भएन, त्यो जसरी विधान त्यो विधेयक पास गरियो त्यो विधेयक पास गर्नु गलत भयो नि,
1: अथवा त्यतिखेर नारा जुलुस नभएको भए
2: नभए पनि हुन्थ्यो, तर जाने नारा जुलुसको त एउटा जाने एउटा त्यो त्यो विधेयक थिएन नि त, त्यो विधेयकमाथि हामी बोल्दैनौ, त्यो विधेयक गलत छ भनेर नारा लगाएको त थिएन, नारा लगाउने कुरा चाहिँ अर्को सन्दर्भमा
1: प्रधानमन्त्री आउनु पर्यो भन्ने विषयमा
2: आउनु पर्यो, यो संसदप्रति उत्तरदायी हुनुपर्ने भन्ने थियो, तर त्यो हल्लाका बीचमा उहाँले चाहिँ छ्याक्क जाने वैकल्पिक वित्त परिचालन भन्ने चाहिँ एकदम महत्वपूर्ण होइन, त्यो त्यो भनेको वैकल्पिक भने मैले त्यतिमा संशोधन हाल्दाखेरि के भनेको थिएँ भने यो वैकल्पिक अर्को एउटा संरचना बनाउने अर्को एउटा सेयर जाने के अरे सेयर होल्डरहरूको जाने एउटा राज्यका तर्फबाट 51% राख्ने अन्त निजीबाट अरूबाट ल्याउने भन्ने त्यस्तो त्यो मात्र वैकल्पिक होइन, वैकल्पिक भनेको त नेपालका सीमान्तितहरूले जाने त्यो जाने अर्थतन्त्रमा जाने आफ्नो समावेशी प्रतिनिधित्व नभएको पनि त वैकल्पिक हुन सक्छ होइन, त्यतातिर जाउँ जस्तै अब हामी जाने यो के भन्छ स्पेशल इकोनोमिक जोनहरू बनाएर जाने अगाडि बढ़िराखेका छौँ भने त्यो फेलियर भयो त्यो कन्सेप्ट, अब त्यसलाई जाने कम्युनिटी स्पेशल कम्युनिटी इकोनोमिक जोनमा जाने पो हो कि, जस्तै दलितहरूको सन्दर्भमा जाने इकोनोमिक प्रोस्पेक्टिभ के होला, जनजातिहरूको विषयमा उनीहरूको आफ्नो जाने परम्परागत कुरा हुन्छ होइन, दुर्गम क्षेत्रका जनताको चाहिँ त्यहाँको आफ्नो प्रायोरिटी हुन्छ, त्यस्तो त्यो आधारमा पो जाने हो कि, त्यसो त्यसै गयो भने जस्तो तपाईँलाई थाहा छ पहिला
1: अब त्यो त्यो अगाडि बढिसकेपछि अब फेरि सच्याउने कुनै ठाउँबाट
2: सम्भावना भएन, त्यही भएर मैले भनेको त्यही गलत थियो, त्यसरी पास गर्नु त्यो गलत थियो, किनकि त्यो त्यसलाई उहाँहरूलाई कसरी जस्तै म एउटा चाहिँ तपाईँलाई भन्छु त्यो त्यो विधेयक जुन पास गर्नुभयो उहाँहरूले त्यसमा एउटा गम्भीर चाहिँ राष्ट्रघाती कुरा चाहिँ आयो होइन, अब त्यसमा के आयो त भन्दाखेरि यो उपदफा 1 खण्ड कको उपदफा 2 खण्ड गमा जुनसुकै कुरा लेखेको भए तापनि यो यो ऐन प्रारम्भ भएपछि पहिलो पटक बढ़ीमा 4 लागि यस ऐन बमोजिमको योग्यता पूरा गरेको कुनै विदेशी नागरिक वा विदेशी मुलुकको स्थायी बसोबासको गरे आवासीय अनुमति पत्र पाएको व्यक्ति जाने यसको सीओ हुन पाउनेछ भनेर जाने लेखिदिनु भयो, यो त गम्भीर कुरा भयो, राष्ट्रवादी कुरा राष्ट्रवाद विरूद्ध कुरा भयो, संविधान विरोधी कुरा भयो यो, अब यस्तै कुरा घुसाउनका लागि हतार हतार गरिएको थियो भन्ने अर्थमा पुग्नुपर्ने भयो हामीले होइन, त्यस कारण
1: जस अहिले जुन खालको संसद र संसदीय समितिबाट कानून निर्माणको लागि जुन गति छ त्यो गति अलि सम्हालिन सकिएन भन्ने तपाईँको बुझाइ छ,
2: जस्तो अहिलेसम्मको
1: पर्यटन सम्बन्धी विधेयकमा छलफल अगाडि बढ़िरहेको छ त्यो त स्वाभाविक एउटा ऊ नै होला
2: होइन, अब पर्यटन सम्बन्धीको विधेयकको लागि चाहिँ अलिक प्रक्रिया लामो जस्तो देखिन्छ होइन, जस्तै त्यो जस्तै के छ त भन्दाखेरि जस्तै अस्ति तपाईँहरूले छलफल गर्नुभयो, छलफल गर्ने बित्तिकै त्यो पेश भयो, पेश भएपछि सैद्धान्तिक छलफल भएपछि अब चाहिने के छ त भन्दाखेरि हाम्रो उपसमितिमा छलफल भयो अनि के संसदीय समितिमा छलफल भयो अ त्यो संसदीय समितिमा हामीले उपसमिति बनाएर अगाडि बढिसक्यौं अब त्यहाँ अध्ययन हुन्छ छलफल हुन्छ अब यतापट्टि संशोधनको प्रक्रिया अगाडि बढ्यो अब संशोधनको प्रक्रिया भएपछि एक दिन त्यसमा छलफल होला संशोधन हाल्ने मान्यज्यूहरूले हामी सबैले बोलाउँला होइन अनि बोलिसकेपछि त्यो सुझावको आधारमा त्यसपछि फाइनल हुने हो त्यो प्रक्रिया अलि लामो छ यद्यपि त्यसमा जनताहरूले कति चासो राख्न सक्छन् भन्ने कुरा त्यो अर्को छ फेरि होइन हामीले के भनेका छौँ त भन्दाखेरि अस्ति त्यहाँ चाहिँ तपाईँहरूले बोलाएका ठाउँमा जो जो सरकारवालाहरू आएका थिए तिनलाई एकपटक बोलाएर समितिमै छलफल गरौँ भन्ने छ
1: त्यो तयारी गरिराख्नु
2: त्यो तयारी हामीले गरिराखेका छौँ तर जाने यता जाने जुन त्यो वैकल्पिक के अरे विकास परिचालन प्रतिवेदन जुन के विधेयक जुन लिएर आएर पास गर्नुभयो अहिलेसम्म अब हामी सांसद भएर आइसकेपछि पहिलो विधेयक त्यही हो पास भएको जुन मजा भएन होइन जुन राम्रोसँग पास भयो
1: अब त्यसो भए भविष्यमा चाहिँ के कुरा सच्याउनुपर्छ सांसदहरूले र सरकारको प्रतिनिधि सरकारले र प्रतिनिधि सभाले
2: होइन अब त्यो चाहिने विधेयकहरूको के भन्छ विधेयक निर्माणको चाहिँ एउटा प्रक्रिया त त्यो मिलेको छैन हेर्नु अब कस्तो छ भन्दाखेरि उत्पत्ति कहीँ एउटा राष्ट्रिय सभाबाट हुन्छ एउटा प्रतिनिधि सभाबाट हुन्छ सामान्यतया कर्मचारी साथीहरूले ड्राफ्ट गर्नुहुन्छ होइन त्यो ड्राफ्ट गरेर ल्याएकोलाई जाने अब त्यहाँ जाने अब हामीले यो शब्दको सट्टामा त्यो शब्द राख भन्ने बाहेक हो त्यो समग्र चाहिँ संरचनागत परिवर्तन गर्ने खालको चाहिँ अलिकति सैद्धान्तिक वैचारिक त्यहाँनिर धारा बोकेको त्यस्तो खालको चाहिँ हामीले त्यस्तो गर्न पाउँदैनौँ पाएका छैनौँ होइन जस्तै अहिले पनि त भनौँ न पर्यटन विधेयक जाने अब बद्री पाण्डेजीको पालामा जाने पेश भएको रहेछ होइन अब अहिले नै अब अहिलेका जाने सरकारमा भएका मान्य सांसदहरूले के भन्नुहुन्छ भने अब यो सबै हटाएर जाने अर्कै बनाउन पाएको भयो भने जाने योभन्दा राम्रो हुन्थ्यो भन्नुहुन्छ अब हामीले नै के भन्छौँ जस्तै हाम्रो पार्टीका नेताहरू राष्ट्रिय सभामा हुनुहुन्छ राष्ट्रिय सभाबाट त्यो पास भएर आइसक्यो राष्ट्रिय सभामा पास गर्नुहुने त हाम्रा नेताहरूले नि पास गरेर पठाए नि त अब हामीलाई पनि कतिपय नैतिक सङ्कट पर्ला पर्दैन त अनि त्यसले गर्दाखेरि यो कुरा सबभन्दा पहिला जनतामा जानु पर्यो
1: जनतालाई त्यसो अब विधेयकको जुन मस्यौदा बनाउँदाखेरि नै हामीले ध्यान दिनु पर्ने देखियो
2: एकदम पहिला चाहिँ त्यो विधेयक
1: अहिलेको लेखिराखेको भने तपाईँले भने जस्तै मन्त्रालयले त्यहाँका कर्मचारीले एक तहको एउटा मस्यौदा बनाउने त्यो प्रतिनिधि सभामा लिएर आउने प्रक्रियामा लैजाने कुरा हो अब चाहिँ कसरी गर्ने कसरी गर्यो भने जनताको प्रतिनिधित्व गर्न सक्छ
2: अब मलाई त के लाग्छ त भन्दाखेरि पहिलो कुरा चाहिँ यो के अरे भन्छ कानूनको चाहिने यो पुरानो कानून त छ अब यो कानूनमा चाहिने संशोधन गर्नुपर्ने कुरा के होला भन्न चाहिँ पहिला तल सरकारवालाहरूमा छलफल गर्नु पर्यो त्यसका संगठनहरू छन् त्यसका चाहिने सरकारवालाहरू छन् उनीहरूसँग छलफल गर्नु पर्यो उनीहरूले हामीलाई यो कानूनले यो ठाउँमा चाहिँ घोच्यो भन्ने कुरा भनिसकेपछि त्यस्तो मर्मका आधारमा चाहिने एउटा ड्राफ्ट गर्नु पर्यो त्यो ड्राफ्ट गर्ने मान्छे कर्मचारी हुनु भएन होइन त्यो ड्राफ्ट गर्ने मान्छे कुनै विज्ञहरूको टोली बनाएर त्यो विज्ञले निर्माण गर्नु पर्यो होइन अनि त्यो विज्ञले निर्माण गरिसकेपछि त्यो विज्ञले निर्माण गरेको चाहिने विधेयक हुन्छ त्यो मन्त्री जस्तै अहिले पनि अब ड्राफ्ट चाहिँ कर्मचारी साथीहरूले गरे पनि त्यसको नैतिक जिम्मा त मन्त्रीले लिनु पर्यो होइन त्यो मन्त्रीजीको नेतृत्वमा हुन्छ नि त त्यो होइन अब त्यो मन्त्रीज्यूले ल्याएर जाने प्रतिनिधि सभामा पेश गरिसकेपछि अब हामीले त त्यो खालि चाहिँ प्रक्रिया पुर्याउने होइन होच्छ भन्नेहरू हुन्छ भन्नुहोस् होइन भन्नेहरू भन्नुहोस् भन्ने प्रक्रियामा चाहिँ अब हामीले त अब त्यो त प्रक्रियाले बहुमत जसले देखायो त्यो त पास भएको हेर्दा त लोकतान्त्रिक देखिन्छ
1: भले त्यो समितिमा आयो भने चाहिँ अलिअलि बोल्न लेख्न पनि पाइन्छ
2: समितिमा पनि हामीले धेरै बोल्छौँ कराउँछौँ एकदम भने यो भएन त्यो भएन भन्छ त्यही

0: कतिपय कुरा छन् यस्ता कुराहरू त परिवर्तन गर्दै हुन्छ नि त होइन, त्यसले गर्दाखेरि जाने यस्ता कतिपय कुराहरू आएका छन् ती कुरालाई जाने, जस्तै संरचनाका कुरा छन् त्यो संरचनामा जाने अब इन्क्लुजनको पोइन्ट अफ भ्यूबाट कसरी हेर्ने भन्ने कुरा छन् होइन, त्यसले गर्दाखेरि जाने जस्तै अब अहिले जाने सामान्यतया पर्यटन भनेको 5 तारिक होटल अनि ठुल्ठूला रेस्टुरेन्टहरू अनि त्यसपछि जाने एकदम ठुल्ठूलो जाने पैसा खर्च हुने यस्तो कुरालाई मात्रै हामीले जस्तै जहाजको बढी सुविधा यस्तो कुरालाई मात्रै हामीले बढी दिने हेरिराखेका छ, तर त्यो भारी बोक्नेहरूको जाने समस्या, उनीहरूको श्रम शोषणको समस्या होइन, अनि त्यसपछि होटलमा काम गर्नेहरूको समस्या, यस्ता खालका कुरालाई जाने त्यो पर्यटनको प्याकेजमा जोडेर चाहिँ जानुपर्छ भन्ने चाहिँ छ मेरो कुरा होइन।
1: तपाईँ त्यही समितिमै हुनुहुन्छ, तपाईँबाट अब बढी भूमिकाको अपेक्षा चाहिँ सरकारहरूलाई गर्नुपर्छ।
0: अब अस्ति तपाईँहरूले जाने जुन छलफल गर्नुभएको थियो त्यो छलफलका आधारमा केही बुदाहरू हामीले तयार पनि पारेका छौँ, केही केही संगठनका साथ विशेष गरी त्यो क्षेत्रमा काम गर्ने साथीहरूसँग पनि त्यो सुझाव माग्ने काम भएको छ, अब यहाँहरूले पनि त्यो तयार पारेको चाहिँ हामीले त्यो अपेक्षा गर्छौँ र त्यसका आधारमा चाहिँ हामीले त्यो संशोधन हाल्छौँ।
1: अब अहिले यस अघिका संसद र सांसदले कानून निर्माणमा गरेको योगदान भन्दा अब अहिलेको नयाँ सांसद अथवा अहिलेको संसदबाट के नयाँ कुरा हुँदैछ भन्ने त्यो खालको त्यो एक प्रकारको त्यो दिनको शुरूआत बिहानीले गरिरहेको छ कि कस्तो भइरहेको छ तपाईँ?
0: होइन, अब दुईटा कुरा छ। एउटा कुरा अब योभन्दा अगाडिका जस्तै हिजो अस्ति चाहिँ अब उनले आक्रामक ढंगले बोले तर उनको त्यो बोलाइ जाने नमिल्या भए पनि उनको चाहिने एउटा स्वाभाविक अभिव्यक्ति जस्तो देखिन्थ्यो, जस्तै हाम्रो जगदीश खरेलजीले जाने संसदमा जाने यस्तै तिमीहरूको ताण्डव भावनाले हामीले जाने अध्यादेश ल्याउँ भनिदिनु भयो होइन, मानव तिम्रा देशले हामीले ज्यान मारिया ठिक हो कि भने जस्तो खालको तर्क गर्दा तिमी गरिदिनु भयो। तर पनि के त भन्दा हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिले काहीँ जाने यस्ता खालका कानूनहरू चाहिने समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थिति सृजना हुन्थ्यो, तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका, 2018 सालका, 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन, जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेका छौँ होइन, अनि त्यसपछि हामी जाने श्रम ऐन जाने 2029 काम गरिराखेका छौँ, यस्ता थुप्रै छन्।
1: त्यो बीचमा त्यो समसामयिक बनाउन नसक्नु भनेको द्वितीय ऐन नपुगेर त्यस्तो भएको थियो,
0: द्वितीय ऐन नपुगेर पनि हो। अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना, त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे, गणतन्त्रसम्म आइपुगे होइन, तिनै कर्मचारीहरू आए, तिनै जाने कतिपय नेताहरू आए, जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो। जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन, अब उहाँहरूले चाहिने यो टेक्नोलोजी बुझ्नु भएको छ, अहिलेको डिजिटलको युग बुझ्नु भएको छ, त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ।
1: अहिले त्यो देखिन्छ
0: देखिन्छ किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन, उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ।
1: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गरौँ जस्तो
0: होइन, यस्तो हो युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त, हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन, जस्तै अब नेपाली कंग्रेसको जाने इलामबाट जितेर आउनु भएको जाने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, हाम्रो जाने सुहाङ राई भर्खरकै हुनुहुन्छ,
1: हाम्रै
0: सुहाङ नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर जाने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त, अब हामी पनि पहिलोपल्ट गा हुनाले नयाँ नै हौँ।
1: पहिलेको संसदमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना आफ्ना छुट्टा छुट्टी कितामा त्यो उभिने देखिने खालको हुन्थ्यो। अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस्, यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकाट देखिन्छ कि देखिन्न?
0: होइन, त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन, जस्तै मैले चाहिने म दलित कम्युनिटीबाट चाहिने हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ छलफल गर्न खोज्छु, अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
1: दलित समुदायबाट
0: होइन, अब उहाँहरूलाई उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन,
1: होइन
0: अब हामी मात्र तयार भएर होला साथीहरू केही गरौँ भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने, पार्टीले के भन्छ, अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन, अब हामीलाई पनि कतिपय होला तर पनि जाने त्यो मैले के भन्न त खोजे त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुहाङजीको प्रस्तुति सुनिन्छ, त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ, अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ, उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईले भनेको कुराबाट त्यो कुरामा चाहिँ हामी फरक राख्नु पर्छ भन्ने कुरामा हामी कतै पनि छैनौ हैन तर चाहिँ अब उहाँहरुले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ नि तिमीहरु नभए पनि हुन्छ हामी एक्लैले यो सब गर्न सक्छौ अहिले हामी संसार बुझेर आका छौ अर्थमन्त्री विश्व घुमेर आको पर्यटन मन्त्री त्यस्तैहरु सबै

0: यस्तै त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन. जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, अब कतिपय उद्योगीहरू विभिन्न खालको जाने उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ. उहाँहरूको जाने त्यो सेक्टरल जुन क्षमता छ त्यो जाने वास्तवमा राम्रो छ होइन. त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ. तर जाने अब यो तिमीहरू पुराना आऊ, तिमीहरूले 35 वर्षदेखि खायौ, तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने जस्तै गर्ने भए त सुकुम्बासी समस्या अस्ति हल हुन्थ्यो नि त होइन. यो त बटन दबाएर हुने कुरा त छैन होइन. यो त संरचनाले यसरी बाँधेको छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो, जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो होइन. त हाम्रो केपी खनालजी पर्नुभयो, त्यसपछि झापाको एकजना साथी पर्नुभयो, एकजना सागर ढकालजी पर्नुभयो. अब यस्ताको घर पर्न थालेपछि त्यसपछि त्यो घर भत्काउने काम बन्द भयो.
1: अनि घर भत्काउन पाइएन भनेर अदालतमा
0: मुद्दा पनि पर्यो होइन. अनि त्यसले गर्दाखेरि के त मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त सुरु.
1: तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मी ग्रुपमा पनि हुनुहुन्थ्यो, र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला. यो जुन खालको एउटा सरकारले कदम चाले नि, कतिपयले बाहिर बस्न खान उठ्न सबै बेतरा एउटा बितरा पारेर गरे पनि भन्छन्. तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेको छ नि, तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ?
0: होइन, यो त यो कस्तो भने नेपालको चाहिने यो यो कस्तो देखियो भन्नु होला भने, जस्तै नयाँ नयाँ जाने भेरिएन्टहरू, नयाँ नयाँ जाने मोडेलहरू युज के अरे भन्दा प्रयोग गर्नु पर्यो भने त्यो दलित त्यो विदेशीहरूले जाने त्यो वैज्ञानिकहरूले जाने त्यो परीक्षण गर्नु पर्यो, मुसा परीक्षण गर्छ भन्छन् नि होइन. अनि त्यो मुसा मरे पनि मरोस् भन्नको लागि त होला नि होइन. हो त्यस्तै जाने नेपालमा सुशासनको प्रयोग गर्नु पर्यो भने कहाँ गर्ने त भन्दाखेरि दलितहरूमा गर्ने होइन, गरीबहरूमा गर्ने होइन. ए बाबा ल ठिक छ, नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न, दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन. अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ, तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब त्यहाँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगंजको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने ती सब अधिकांश जाने ऐलानीमा छन्. अनि ती ऐलानी गरिबले जाने ओगटेर बसेका छन्, दलितले
1: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ.
0: गलत छ, गलत छ. किनभने जाने यसो गर्न सक्थ्यो होइन. मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेको थियो होइन,
1: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै
0: त्यो एउटै कुरा थिएन. 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनाएको थिए सरकारको गरे घोषणामा, त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्ने ऐन थियो 2076 पछाडि. उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 पालिका जसमध्ये ललितपुरको जाने हाम्रो महानगरपालिका होइन, एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका, यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेका थियो. त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्री थिए योभन्दा अगाडि होइन. त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन. जसरी अहिले उहाँले के भन्छ जाने नक्कली र सक्कली सुकुम्बासीको कुरा गर्दै हुन्छ नि, त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो. उहाँले त्यही बेलामा चाहिँ सक्कली र नक्कली छनौट गरेर दिएको भए यहाँ लालपुर्जा बाँड्ने काम उहिले सकिन्छ.
1: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको त्यसकारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो.
0: होइन, सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि. उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि.
1: त्यो अब सरकारले शुरू गरिसकेपछि एक ढङ्गबाट अब अहिले तत्कालको लागि 15,000 दिने कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा ल्याइरहेको छ.
0: अब यो के छ,
1: सधैँ यसमा राजनीति भइराख्यो, अब चाहिँ सही भयो भन्ने पनि कता कता आउँछ
0: होइन. अब कतिपयले त्यस्तो भन्छन् हेर्नुहोस्, अब त्यो कस्ताले भन्छन् भन्दाखेरि अब यो जस्तै भनौँ न, यहाँ काठमाडौँमा चाहिने यो यो एकचोटि जाने पहिलाको के पौडेलजी जाने मुख्य सचिव हुनुहुन्थ्यो, पछि के अरे चाइनाको राजदूत पनि हुनुभयो
1: लीलामणि पौडेल,
0: लीलामणिजीहरू उहाँहरू जस्ता चाहिँ पूर्व सचिवहरू जाने यो बागमती सभा गर्न लाग्नुभयो नि होइन. अनि किन त्यस्तो गर्नुभयो?
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो.

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: व्यक्ति सम्मान द्वारा विभूषित राष्ट्रीय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
0: वास्तुशास्त्र सम्बन्धी परामर्श
1: घर घडेरीको माटो परीक्षण
0: विदेश यात्राको समस्याको समाधान
1: वैवाहिक समस्याको निराकरण
0: व्यापार व्यवसायमा भएका बाधा
1: निसन्तान सम्बन्धीका समस्याहरू
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
1: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
0: पितृउद्धार
1: ग्रह अनुसार रत्न र कवच धारण
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सर्वकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेको छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँहरूको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा पनि जानकारी पनि गराउने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 99.8 मेगाहर्ज चनौले चितवनबाट, हाम्रो राति एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 मेगाहर्ज दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलंगवन अर्पालिका सर्लाईबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 14 गते, जेठ महिनाको आज 15 गते, तदनुसार ईस्वी सन् 2026 मई 29 तारिक, शक संवत्सर 1948, नेपाल संवत्सर 1146, अनुराध रुद्र नामक संवत्सर, उत्तरायण गृह मरितो, आज शुक्रबार रहेको छ, अधिक जेठ शुक्ल पक्ष, तिथि रहेको छ आज त्रयोदशी, तिथि रहेको छ 12 घडी 8 बला, नक्षत्रमा रहेको छ स्वाति नक्षत्र 15 घडी 5 बला, युगमा रहेको छ परिघ, युग रहेको छ 60 घडा, यानि कि दिन रात रहेको छ, कर्णमा रहेको छ तैतिलकरण, आज विशेष गरी आज तैतिलकरण रहेको छ, तैतिलकरण रहनेछ बिहानको 10 बजेर 2 मिनटसम्म, तदुपरान्त ग्रहकरण रहनेछ, ग्रहकरण रहनेछ 43 घडी 55 पला रहनेछ। चन्द्रमा आज तुला राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज गद योग रहेको छ, आज बिहान सूर्योदय 5 बजेर 11 मिनटमा भयो भने सन्त सूर्यास्त 6 बजेर 52 मिनटमा हुनेछ, र आजको दिनमा घडी 13 घडी 41 पला रहनेछ। दिन विशेष रहेको छ आज, आज गणतन्त्र दिवस, सगरमाथा दिवस भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ, आज सगरमाथा आरोहण दिवस, शान्ति सेना दिवस भनेर पनि पञ्चाङ्गले उल्लेख गरिएको छ।
यता भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भनी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछ। सर्वप्रथम लागू आजको कालबेला यानि कि अशुभ समय रहेको छ बिहानको 10:18:14 दिउँसोको 12:01 17 आज कालबेला रहनेछ। यस्तै गरेर आज शुभ बेला रहेको छ दिउँसोको 12:01:17 विशेष गरी दिउँसोको 1:44:19 शुभ बेला रहेको छ भने लाभ बेला रहेको छ बिहानको 6:52:09 बिहानको 8:35:12 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यता भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले गराएँ। ग्रह गोचरको विषयमा जानकारी भनी गराउनेछु तपाईँहरूको लागि विशेष। सूर्य आज वृष राशिमा, चन्द्रमा तुला राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउनेछ। स्वातिको चौथो चरण नाम आउँछ तारा अथवा तारापति नाम आउँछ अन्तिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी पनि गराए। राहु पनि पालेर रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाट दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवन शैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइहरूबाट सहयोग मिल्ने खालको योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि कामको मिश्र नमिल्दै व्यवहारमा पछि परिन्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखे पनि उपलब्धि हात पार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनु पर्ने हुन सक्छ। अवसर व्यवधानका बीचबाट कर्मयोग अघि बढ्दै जाँदैछन्। तैपनि चुनौती पन्छाएर काम बनाउन पनि सकिने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार काम सम्पादन हुँदै जाँदैछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जाँदैछन्। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उसिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा फाइदा हुनेछ। पशुपालन कृषिमा लाभ मिल्ने र सन्तानको शास्त्रीय उत्साह जगाउने खालको योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन हिस्सेदारीसँग असमझदारी बन्नले समस्या आउन सक्छ। अनावश्यक साइन गास्नेहरूसँग सावधान रहनुहोला। मेहनत र बुद्धिको उपयोगले जटिल ठानीको काम सम्पादन हुँदै जाँदैछन्। आजको कामबाट दिगो फाइदा उठाउन सकिन्छ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा अभिभावकको सहयोग लिँदा विशेष काम सम्पादन हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले धन आर्जन हुँदै जाँदैछन्। तर मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। चिताएको काम स्थगित हुन सक्छ। तर प्रयत्न गर्दा चुनौती पन्छाएर पनि व्यवसायको जग बसाउने मौका मिल्नेछ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा लिने सकिने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने चिताएको काम सजिलै सम्पादन हुँदै जाँदैछन्। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जुम्न सकिन्छ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। व्यापारमा पनि सामान्य फाइदा नै हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउँदैछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। सुखद समाचारले उत्साह समेत जगाउने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9805275223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन कर्मयोगको विशेष फल प्राप्त गर्ने समय रहेको छ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। आय आर्जन बढ्दै जानेछन् भने उठु पनि रकम हात लागि हुनेछ। चल अचल धनको उपयोग गर्ने समय रहेको छ। मेहनत गर्दा ऋण तथा कर्जा चुक्ता गर्न सकिन्छ। तर फाइदाका लागि केही वस्तु प्रिय हुन सक्छ। आफ्नो मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्ने भएकाले अलि सजग रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष शुभ रहने योग देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन खर्च लागि पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय रहेको छ। अवसरको खोजीमा केही दौड़धूप गर्नुपर्ला। तैपनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया भए अघि बढ़न सक्छ। टाढाका साथीभाइहरूसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। शुभचिन्तकको सहयोग प्राप्त हुँदै जाँदैछन्। कर्ज बढे पनि धन प्राप्त हुने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूको लागि आजको दिन तारिव्यक्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जाँदैछन्। ज्ञान कला र व्यक्तित्व निखार्ने समय रहेको छ। आकर्षण उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सदिश भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। पहिलेको सफलताले पनि थप काम गर्न विशेष अवसर दिलाउने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनले समस्या पर्नेछ। विवादास्पद काम जिम्मेवारी वहन गर्नु पर्दा पुरानो हिसाब किताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिन्छ। स्वार्थका लागि साइन गाँठ्नेहरूबाट अलि सजग रहनु पर्ला। पर्यटनले जीवनशैलीमा सुधार ल्याउनुको साथै फाइदा पनि हुनेछ। काम गरेर दाम कमाउने अवसर समेत प्राप्त हुने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका मिल्नेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुनेछ। मेहनत परे पनि भाग्यले राम्रो अवसर दिलाउनेछ। समाजमा तारिफको काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मेहनत गर्दै अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन शरीरमा कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नु पर्ला। आफ्ना वस्तु वा तथा काममाथि अरूले नियन्त्रण गर्न सक्ने भएकाले अलि सजग रहनुहोला। अध्ययनमा समय दिन नसकेला सामूहिक काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला। कमजोरी बाहिर आउनाले व्यवहारमा केही अप्ठ्यारो पर्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य प्रेम मित्रता पछिको दोष निवारण कालसर्प योग राष्ट्रिय रत्न मांगलिक योग पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु

श्रोता विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा मैले तपाईँलाई जानकारी गराइसकेका छु आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह दशा र भाग्यको विषयमा हामीले हरेक दिन तपाईँहरूसँग चर्चा गरिराखेका छौं। भाग्य के हो, कर्म के हो, धर्म के हो, ग्रह के हो, गोचर के हो, नक्षत्र आदि के रहेका छन् त यसलाई कसरी काम गर्दछ भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौं। आजको विषय म तपाईँहरूसँग ग्रह दशा र भाग्यको विषयमा भन्दा पनि तपाईँसँग कुराकानी गर्नुभन्दा पनि ग्रह भनेको कर्म भनेको वास्तुको संयुक्त प्रभावहरू जीवन परिवर्तन गर्नका लागि गहिरेका सत्य तथ्य बाह्रवटा उपायहरू म तपाईँलाई भन्न चाहिँ गइराखेको छु, तपाईँलाई सुनाउन गइराखेको छु। तपाईँहरू विशेष गरी ग्रह दशा हेर्न खोज्नुहुन्छ, आतुर पनि हुनुहुन्छ, ग्रह दशा र भाग्यको विषयमा चर्चा गर्न पाए हुन्थ्यो भन्ने पनि तपाईँलाई रहन्छ। आजको दिन तपाईँहरू सबैका लागि मंगलमय पनि रहन्छ, मंगलमय रहोस् भन्ने कामना पनि म तपाईँहरूको भगवानसँग प्रार्थना गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ अहिले यतिखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तु र कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँभरि म हरेक दिन बिहान ठिक 7 बजे उपस्थित हुने गरेको छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। आजको विषय चाहिँ अलिकति गम्भीर विषय पनि रहेको छ, विशेष तपाईँहरू सावधान भएर रेडियोको भोलम अलिक ठूलो बनाएर तपाईँहरू चाहिँ सुन्नुहोला। आजको विषय असाध्य गम्भीर पनि रहेको छ, उत्तिकै जीवनमा काम लाग्ने खालका प्रकारकाहरू पनि रहेका छन्, काम लाग्ने खालको विषय लिएर आएको छु म। सधैँभरि हामी तपाईँहरूसँग ग्रह दशा भाग्यको विषयमा चर्चा परिचर्चा गरिरहेका छौं। आज म ग्रह कर्म र वास्तुको संयुक्त प्रभावको विषयमा जानकारी गराउँछु। कहिलेकाहीँ मानिसहरू भन्ने गर्नुहुन्छ, हामीहरू भन्ने गरिन्छ कि मेरो ग्रह खराब छ त्यसैले जीवनमा राम्रो हुँदै भएको छैन, म साह्रै दुखी छु। तर शास्त्रले के भन्छ भन्दा ग्रह आफ्नो ठाउँमा छन् तर मानिसको कर्म र घरको ऊर्जा मिलेर नै ग्रहले पनि सहयोग गर्न सक्दैन। यदि घरको वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने ग्रहले पनि सहयोग गर्न सक्दैन। जस्तै तपाईँले दशाको शान्ति, ग्रहको शान्ति गर्नुभएको छ तर वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने पनि ग्रह दशा राम्रा भएर पनि ती ग्रहहरू नराम्रा भइराखेका छन् भनेको त्यसले काम गर्न सकेन, त्यो ग्रहले फिट हुन सकेन त्यो घरमा भन्ने बुझाउँछ। हाम्रो जन्म कुण्डलीले दिशा देखाउने गर्दछ तर जीवन चलाउने शक्ति भनेको कर्म हो र त्यो कर्मलाई टिकाई राख्ने सकारात्मक ऊर्जा दिने घरको वास्तु हो। त्यही भएर घर बनाउँदाखेरि वास्तु मिलाएर घर बनाउनु पर्ने हुन्छ। त्यसैले आज हामी यी तीनै पक्षलाई खुल्ला मनले विस्तृत रूपमा म तपाईँलाई बुझाउने कोसिसमा रहेको छु, तपाईँहरू अवश्य मेरो बुझ्नुहुनेछ। सुरुमा हामी तपाईँसँग गर्नेछौ ग्रह दोषको विस्तृत विवेचना। ग्रह भनेको केवल आकाशका तारा मात्र होइनन्, ग्रह भनेको ऊर्जा हुन्, मानसिक, भौतिक र आध्यात्मिक। जब ती ऊर्जामा असन्तुलन आउँदछ त्यसैलाई ग्रह दोषको रूपमा पनि हामीले मान्न सकिन्छ। जस्तै उदाहरणको लागि शनि कठोर छ तर अन्यायी ग्रह होइन, शनि भन्ने ग्रह कठोर हुन्छ तर अन्याय यसले गर्दैन शनिले। शनि भनेको खराब भयो भन्नुको अर्थ मनमा बोझ, काममा ढिलाइ, जिम्मेवारी बढ्दै जाने, मानसिक झगडा, झै झगडा, स्वास्थ्यमा भारीपन, आर्थिक तनाव आउनुलाई शनि ग्रह बिग्रेको भन्न सकिन्छ। शनि वास्तवमा कर्मको फल दिने ग्रह हो, कर्म गर्नुभयो भने शनिले फल दिने गर्दछ। यदि कर्म ठिक छ भने शनि मित्र रहन्छ, यदि कर्म बिठिक छ भने शनि शत्रु रहन्छ। शनि शान्त गर्ने विशेष गरी चाहिँ ओम सम शनिश्चराय नमः यी मन्त्रहरू जप गर्न सक्नुहुन्छ। तपाईँहरूले पिपालमा तोरीको तेलमा राखेर बत्ती बाल्ने, जल चढाउने, वृद्ध अशक्त अपाङ्गलाई सहयोग गर्ने
शनिबार कालो तिल काला चनाहरू दान गर्नले पनि शनिदोष शान्ति हुने गर्दछ। राहु भनेको माया हो, राहु भनेको भ्रम मनको ओझेल हो, राहु भनेको भ्रम हो, छाया हो, राहु भनेको चाहिँ माया हो, राहु भनेको चाहिँ राहुले मानिसलाई अचानक असर गर्ने गर्दछ। राहु खराब भयो भने छटपटी चिन्ता, कसैको कुरा सुन्न मन नलाग्ने, निर्णय गलत लिन मन लाग्ने अनि आफ्नो जीवनमा अनिश्चितता धेरै बढ्ने, चिन्तित धेरै हुने। हाम्रो बाबु नानीहरूले पनि कुरा धेरै खेलाउने, मनमा निर्णय गलत लिने, साथीको सङ्गतहरू गलत लिने, नराम्रा साथीको सङ्गतहरू लिने, हामीले सम्झाएको कुराहरू उनीहरूलाई बाबु नानीहरूलाई विशेष गरी नराम्रो नकारात्मक लाग्ने, यो नै राहु लागेको हो। राहु सुधार्न मनलाई सुधार गर्नुपर्ने हुन्छ, मनलाई सुधार्नु पर्ने हुन्छ, मनको लागि मनको भावनालाई सुधार गर्नुपर्ने हुने गर्दछ। राहुका उपायहरू के छन् भन्दा राहु मन्त्र ओम राम रहावे नमः, वैदिक मन्त्र छन् ओम कया नक्षत्र आ भुवधूति सदा व्रत सखा कया सचिष्ठया व्रत ओम राम रहावे नमः, यो तान्त्रिक मन्त्र पनि तपाईँले गर्न सक्नुहुन्छ। घरमा प्राकृतिक धूप पाल्ने, विशेष गरी चाहिँ डिजिटल स्क्रिनलाई कम गर्ने, जस्तै मोबाइलहरू नहेर्ने, टिभीहरू नहेर्ने, होइन, मनलाई शान्त पार्ने, साधना गर्ने, ध्यान गर्ने, योगाहरू गर्ने, राहु शान्त हुने गर्दछन्। यस्तै गरी अर्को राहुको अर्को अङ्ग हुन्छ केतु। केतुले मानिसलाई आध्यात्मिक बनाउने गर्दछ, तर साथै अलिकति अलग अलग महसुस पनि यसले गराउने गर्दछ। केतु खराब भयो भने विशेष गरी चाहिँ अल्झन धेरै आउँछन्, के गरौं भन्ने अवस्था, डर सपनाहरू, मनमा शक्ति कमजोर हुन्छ, मनको शक्ति कमजोर हुन्छ, मन अशान्त रहन्छ। केतुको शान्त गर्न गणेशजीको पूजा गर्ने गर्न सक्नुहुन्छ, ध्यान गर्ने, धूपधूप गर्ने, शुद्ध मन स्वच्छता गर्ने, नागको पूजाहरू पनि गर्न तपाईँले सक्नुहुन्छ। अनि मंगल भनेको ऊर्जा हो, है, मंगल भनेको ऊर्जा हो। मंगल गलत भयो भने क्रोध चाँडै आउँछ, रिस छिटै उठ्छ, घरमा झै झगडा गर्न मन लाग्छ, दुर्घटना आदि हुन सक्छ। विशेष गरी चाहिँ आशंकाहरू लाग्ने, मनमा शंका लाग्ने, श्रीमान हुनुहुन्छ भने श्रीमतीप्रति शंका भाव आउने, श्रीमती हुनुहुन्छ भने श्रीमानप्रति शंका भावहरू आउने, पैसा टिकी नरहने, पैसा धेरै सकिराख्ने, यो ग्रह पनि मंगलको कारणले गर्दाखेरि भएको। मंगल भनेको शक्तिको ग्रह हो, यसको उपायको लागि हनुमान चालिसा पाठ गर्ने, बजरंग बाण पाठ गर्ने, रातो वस्तु दान गर्ने, विशेष रातो कपडाहरू दान गर्ने पनि गर्न सकिन्छ। विशेष गरी गुरु भन्ने, बृहस्पति भन्ने ज्ञान र भाग्यको ग्रह हो। गुरु कमजोर छन् भने निर्णय कमजोर, बारम्बार लक्ष्य बदल्ने, आर्थिक हानि हुन सक्छ, लामो समयसम्म उन्नति नदेखिने कुराहरू पनि देखाउँछ। विशेष गरी चाहिँ बिहिबार धूप बत्ती गर्ने, पितालाई सम्मान गर्ने, गुरु मन्त्र भनेको ओम गुरवे नमः, ओम ब्रह्म बृहस्पतये नमः, अनि पहिलो कपडाहरू पनि हामीले दान गर्न सकिन्छ। अब हामी गहिरो विषयमा जाने गर्दछौ। मैले त सामान्यतया नवग्रहको विषयमा कुन कुन नराम्रा ग्रह छन् त्यसको विषयमा यसो तपाईँलाई जानकारी गर्न खोजेको मैले विशेष गरी चाहिँ। अब हामीले गहिरो विषयमा जान्छौं, कर्म। ग्रहले दिशा देखाउने गर्दछ, तर कर्मले ठर्याउँदै गर्दछ, कुन बाटोबाट फल प्राप्त गर्नुहुन्छ भन्ने विषय कर्म। रामायणमा भगवान राम स्वयं विषम परिस्थितिमा परे, किनकि आध्यात्मिक व्यक्ति पनि संसारको कर्म रूपी खेलबाट बाहिर जान सक्दैन, जस्तो कर्म अनुसारको फल हामीले भोग्नै पर्छ। शास्त्र भन्ने गर्दछ कर्म ग्रह कर्म अनुसार चल्ने गर्दछ, कर्म सुधार्नु भयो भने ग्रह पनि तपाईँको सुध्रिन्छ। विशेष गरी चाहिँ कर्म भनेको बिहान गायत्री मन्त्र जप गर्नुहोस्, एकादशीको व्रत गर्नुहोस्, माछा मासुहरू नखानुहोस्, शुद्ध भोजन सात्विक भोजन गर्नुहोस्, हरिनाम जपिराख्नुहोस्, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरिराख्नुहोस्। कर्म तपाईँको कर्म जुन कर्म गर्नुभएको छ त्यो कर्म सुधार्नुहोस्, ग्रह तपाईँको सुधारिन्छन्, आफै राम्रो हुन्छ।
कर्म सुधार्नका लागि यी पाँचवटा उपायहरु पनि हुन्छन्। विशेष गरी चाहिँ यसमा सत्य, सरलता, गुरु शनि दुवैले प्रसन्न बनाउने उपाय हुनुहुन्छ। मानिसको बोली शुद्ध भयो भने ग्रहको प्रभाव आधा घट्ने गर्दछ। विशेष गरी चाहिँ दैनिक मन्त्र स्तोत्र मनको कम्पन बदलिने गर्दछ। दैनिक स्तोत्र पाठ गर्नाले हनुमान चालिसा पाठ गर्न सकिन्छ, हामीले श्री सूक्त पाठ गर्न सकिन्छ, कनक धारा स्तोत्र पाठ गर्न सकिन्छ, नील सूक्त बजरंग बाण स्तोत्रहरू पाठ गर्न सकिन्छ। मन्त्र जप भनेको मन सफा गर्ने प्रक्रिया हो, मन्त्र जपहरू तपाईँले गर्न सक्नुहुन्छ। दान गर्न सकिन्छ, शनि राहु बृहस्पतिहरू शनि संकटहरू शान्ति हुने गर्दछन्। दान भनेको पैसा होइन, मन हो, मन दान गर्नु पर्यो तपाईँहरूले चाहिँ। अधुरो काम पूरा गर्ने बानी मंगल समयमित रहन्छ, यही बानीले जस्तै कुनै पनि काम तपाईँले अधुरो छोड्नुहुन्छ भने ग्रह मंगल बिग्रिन्छ, यही बानीले मंगल र चन्द्रलाई स्थिर बनाउने गर्दछ। सकारात्मक भावना राहु केतु स्वतः शान्त हुने गर्दछ, सकारात्मक भावना राख्नुभयो भने राहु केतु शान्त हुने गर्दछ। म राम्रो हुँदैछु भन्ने भावना नष्ट भएर म राम्रो हुनेछु भन्ने स्थिर ऊर्जा बस्ने गर्दछ भन्ने कुराहरू। वास्तु भनेको केवल कोठाको दिशा मात्रै होइन, फेरि वास्तुशास्त्रमा के भन्छ भन्दा वास्तुशास्त्र भनेको कोठाको दिशा मात्र होइन, घरभित्र बग्ने ऊर्जा हो यो वास्तु भनेको चाहिँ। घर गलत भयो भने ग्रह कर्म दुवै असर आधा मात्र देखिने गर्दछ। यहाँ फोहोर भारी सामान बन्द कोठा भयो भने केतु र गुरु कमजोर हुने गर्दछ। उज्यालो राख्नु पर्दछ घरमा, सधैँभरि घर उज्याला हुनुपर्दछ, घाम छिर्ने कोठाहरू हुनुपर्ने गर्दछ। घरभित्र धूप बाल्नुहोस्, तपाईँले गाईको धूपहरू दिनुहोस्, गाईको तपाईँको चाहिँ घिउको धूपहरू बाल्नुहोस्, त्यसले राम्रो हुन्छ। विशेष गरी चाहिँ ईशान कोणमा पूजा कोठा राख्दा असाध्य राम्रो हुने गर्दछ। ईशान कोण भनेको पूर्व र उत्तरको कुनालाई ईशान कोण भन्ने गरिन्छ। अग्निकोण भनेको तपाईँको चाहिँ आग्नेय कोण भनिन्छ, यो आग्नेय कोण भनेको चाहिँ दक्षिण र पूर्वको बीच भावलाई, यसलाई आग्नेय कोण भनिन्छ, ईशान कोण भनिन्छ। किचन गलत स्थानमा भयो भने मंगल राहु प्रभाव पर्ने गर्दछ। उज्यालो राख्नु यो कोठालाई पनि। अग्नि तत्व दीप सामान्य ताप झगडा चाहिँ घटाउने अभ्यास गराउने गर्दछ। दियो बाल्नु उज्यालो भयो भने घरमा झै झगडा धेरै हुँदैन। विशेष गरी चाहिँ अब नैऋत्य, यहाँ समस्यायुक्त वस्तु भए परिवारमा अस्थिरता आउने गर्दछ। विशेष गरी चाहिँ हावा प्रवेश नहुँदा घर विवाद बेचैनी आउने गर्दछ। अनि घरको मध्य भागमा चाहिँ फोहोर भयो भने सबै ग्रहको ऊर्जा कमजोर हुने गर्दछन्। बिहान विशेष गरी चाहिँ यी उपायहरू अपनाउनुहोस्, तर प्रभावशाली शक्तिशाली आजदेखि अपनाउन सकिने कुनै खर्च नलाग्ने उपाय पनि म तपाईँलाई भन्छु। घरको वास्तुको लागि, ग्रह दशाको लागि राम्रो हुनको लागि चाहिँ विशेष गरी बिहान उठेर सूर्यलाई नमस्कार गर्नुहोस्। ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः भन्नुहोस् तपाईँले। बिहान तपाईँको दुई चार मिनट पाँच मिनट चाहिँ ध्यानमा बस्नुहोस्, मनको शुद्धि हुने गर्दछ। त्यसपछि तपाईँले मंगल शनि राहु केतु शान्त पार्नको लागि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस्, यसले तपाईँलाई राम्रो गराउँदछ। घरमा दैनिक दियो बाल्नुहोस्, ईशानमा ईशान कोणमा घिउको अथवा तेलको बत्ती बाल्नाले असाध्यै राम्रो प्रभावशाली हुने गर्दछ। घरलाई शक्ति आउँछ, वास्तु जी पुरुषलाई शक्ति आउने गर्दछ। ब्रह्मस्थान सफा राख्नु, घरको बीच भाग चाहिँ सफा सरसफाइमा ध्यान दिनुभयो भने घरको प्राण शक्ति बढ्ने गर्दछ, आयु बढ्ने गर्दछ। शनिबार चाहिँ तपाईँको चाहिँ दान गर्नाले कर्म सुधार हुने गर्दछ। शनिबारको दिन केही कुरा दान गर्नुहोस्, बिहिबारको दिन पहेँलो चिजहरू दान गर्नुहोस्। विशेष गरी चाहिँ राति दस बजेपछि शान्त वातावरण, केतु मन हुन्छ, मन भनेको केतु हो, केतु मन बुद्धि सन्तुलन गराउँदै गर्दछ, तनावको अन्त्य गर्दछ। विशेष गरी राति दस बजेपछि सुतिहाल्नुपर्छ, र दस बजेभन्दा उता मोबाइल हेर्ने,
टिभी हेर्ने हो हल्ला गर्ने झैझा गर्ने काम गर्नु हुँदैन भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ भनेको छ। घरको मुख्य ढोकामा उज्यालो राख्नु, सरसफाई राख्नुहोस्, धन वृद्धि हुन्छ, धन र समृद्धिको प्रवेश गर्ने गर्दछ। नराम्रो बोलीलाई हटाउनुहोस्, सोच त्याग गर्नुहोस्, ती नकारात्मक कुराहरू चाहिँ कर्मको सुधार हुने गर्दछ, ग्रह स्वतः सुधार्ने पनि गर्दछ भनेर भनेको छ विशेष गरी चाहिँ। र कुण्डली भाग्यको विषयबाट हेर्दाखेरि चाहिँ विशेष गरी चाहिँ म आजदेखि सत्य बोल्छु असत्य बोल्दिनँ भन्ने संकल्प तपाईँले गर्नुपर्छ। विशेष गरी चाहिँ म आजदेखि के गर्छु भन्दा सत्य बोल्छु भन्ने कुराहरू तपाईँले गर्नुपर्दछ। सत्य बोल्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि राहु केतु मंगल गुरु आदि ग्रह दोषले जीवनका कुन कुन क्षेत्रमा असर पार्दछ, कुन कुन लक्षण देखा पर्दछन्, के कस्ता लोक उपाय उपयोग हुन्छन्, पूजा मन्त्र जप दानका सरल उपायहरू पनि विशेष रूपमा रामायण महाभारतका छोटो उदाहरणहरू पनि म तपाईँलाई गराउँछु। वर्तमान कर्म सुधारले कसरी ग्रह दोष पनि हल्का बनाउने गर्दछ, दैनिक कर्म सुधारका पाँच उपाय, दैनिक पाठ पढ्ने, सत्य बोल्ने, दान सेवा मनोवृत्ति गति र हाम्रो बिहान चाहिँ लाग्नुपर्ने हुने गर्दछ। विशेष गरी चाहिँ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँको विशेष रूपमा तपाईँले जुन जानकारीहरू गर्न सक्नुहुन्छ। शनि राहु केतु मंगल आदि ग्रहहरू गुरुदोषका निवारणहरू पनि हामीले गर्न सकिन्छ। सत्य बोल्ने संकल्प हामीले गर्नुपर्दछ। मैले तपाईँलाई बारम्बार भनेको छु, असत्य नबोल्नुहोस्। नियमित मन्त्रहरू पाठ गर्ने, मन्त्र जप गर्ने, जुन मन्त्र तपाईँले आउँछ आफ्नो गायत्री मन्त्रहरू तपाईँले गर्नुहोस्। यसले तपाईँलाई सकारात्मक सोच र म ठिक हुँदैछु भन्ने भावना पनि आउने गर्दछ। विशेष गरी चाहिँ भगवानको स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्। घरको लागि वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नु, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा। विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषयमा पनि चर्चा र परिचर्चा हामी तपाईँसँग हरेक दिन गरिराखेका छौँ र आफ्नो आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा चर्चा हामी गर्नेछौँ। ज्योतिष भनेको के हो, फलादेश के हो भन्ने विषयमा पनि जानकारी म तपाईँलाई विस्तृत रूपमा जानकारी गराउने कोसिसमा भनिरहेको छु। ज्योतिष भनेको आँखा, नेत्र। तपाईँले यसरी कुरा बुझ्नुहोस् कि तपाईँको चाहिँ ज्योतिष भनेको एउटा आँखा हो। फलादेश कसरी हुन्छ, कुण्डली ग्रह र जन्म समय किन यति महत्वपूर्ण हुन्छन्, अहिले धेरैले ज्योतिषलाई भविष्यवाणी मात्र ठान्ने गर्नुहुन्छ, तर सत्य के हो भने ज्योतिष भविष्य होइन, ज्योतिष ऊर्जा गणित हो। यसरी कुरा बुझ्नु होला तपाईँले। ज्योतिष, ज्योति र ईश, यी दुई शब्द बनेको छ, अनि अर्थात् प्रकाश, ज्योति अर्थात् प्रकाश, ईश अर्थात् ईश्वरको ज्ञान। यसैले ज्योतिष प्रकाशद्वारा जीवन बुझ्ने एउटा विद्या हो। ज्योतिषका पाँच मुख्य आधार टेकेर चल्ने गर्दछ। ज्योतिष भनेको काल, भनेको समय, समय कतिखेर के रहन्छ, कुन समयमा तपाईँले के काम गर्दा तपाईँलाई राम्रो हुन्छ, दिशा, कुन दिशातिर तपाईँले काम गर्दा राम्रो हुन्छ, ग्रह नक्षत्रको गति के कस्ता रहेका छन्, ग्रहका गतिहरू के कस्तो रहेको छ भन्ने विषयमा पनि तपाईँले चर्चा गर्न सक्नुहुन्छ। मानिसको जीवन र व्यवहार के कस्ता रहेका छन्। ज्योतिष भविष्य चाहिँ बताउने यन्त्र होइन, ज्योतिष भनेको जीवनमा कुन ऊर्जा बलियो हुन्छ तपाईँको, कुन ऊर्जातर्फ, कुन क्षेत्रमा तपाईँलाई राम्रो हुन्छ, कुन ग्रहको प्रभाव कति समयसम्म चल्ने गर्दछ भन्ने कुरा पनि हो, कुन कर्मले कस्तो फल दिन्छ तपाईँलाई, भनेको कुन काम गर्दाखेरि तपाईँलाई कस्तो फलिफाप हुन्छ, राम्रो नराम्रो के रहन्छ, फाप्छ कि फाप्दैन तपाईँलाई भन्ने कुरा सिकाउँछ। कुन नक्षत्रमा जन्मिँदा मानिस कस्तो स्वभावका हुन्छन्, यी कुरा पहिचान गर्ने विज्ञान हो ज्योतिष भनेको चाहिँ। विशेष गरी चाहिँ ज्योतिष चाहिँ किन विज्ञान जस्तै छ भन्दाखेरि चाहिँ सूर्य चन्द्रमा कोठामा फर्केर हेरिँदैन, तिनको गति गणित हुन्छ, ग्रहको स्थित अर्को ग्रहसँगको कोण अनुसार ऊर्जा बदलिने गर्दछ ज्योतिष भनेको चाहिँ।
त्यसैले ज्योतिषमा गणितको ठूलो भूमिका हुन्छ। ज्योतिषमा म्याथमेटिक्स ठूलो हुन्छ। हेर्नुहोस्, चिना पाउनु पर्यो भने तपाईँले पुरै हिसाब नै गर्नुपर्छ। म्याथ नआउने हो भने, म्याथ कमजोर छ भने त्यसै ज्योतिष भन्न सक्दैन। ज्योतिष पनि धेरै प्रकारको हुन्छन्। कोही फलित ज्योतिष, कोही गणित ज्योतिष, कोही वास्तु ज्योतिष, होइन। ज्योतिष पनि धेरै प्रकारका ज्योतिषहरू हुने गर्नुहुन्छ। फलादेश भनेको ग्रहको ऊर्जा, जन्म समयमा संकेत, वर्तमान कर्मको योगफल। फलादेश तीन चरणमा गरिन्छ। हामीले चाहिँ जन्मेको मिति, जन्मस्थान, जन्मेको ठ्याक्कै समय। मैले भन्छु नि तपाईँले साल महिना गति र समय चाहिन्छ भनेर भन्छु नि मैले तपाईँलाई चाहिँ, विशेष गरी चाहिँ जन्मेको मिति चाहिन्छ, जन्मस्थान र जन्मेको ठ्याक्कै समय चाहिँ चाहिन्छ हामीलाई। यी तीन आधारमा ग्रह नक्षत्रको चाहिँ हामीले के बनाइन्छ भन्दा म्याप बनाइन्छ। यसैलाई जन्म कुण्डली भनिन्छ। कुरा बुझ्नुभयो? कुण्डली तपाईँको जीवनको रोड म्याप जस्तै हो। कुण्डली भनेको तपाईँको रोड म्याप, जीवनको रोड म्याप भनेको तपाईँ कहीँ काठमाडौँ जानु पर्यो भने रोड म्याप हेर्नुहुन्छ, बाटो कस्तो कस्तो छ, बाङ्गा टिङ्गा, कहाँ राम्रा कहाँ नराम्रा, कहाँ साँगुरो बाटो छ, कहाँ अप्ठ्यारो बाटो छ, होइन, कहाँ ट्राफिक जाम छ, कहाँ पहिरो लडेको छ, सबै कुरा म्यापले बताउने गर्दछ। कहाँ उकालो बाटो छ, कहाँ ओह्रालो बाटो छ, कहाँ भिरको बाटो, कहीँ पाखाको बाटो छन् भने सबै कुरा देखाउँछ। तर कसरी हिँड्ने भन्ने निर्णय तपाईँको आफ्नो कर्मले गर्दछ। तपाईँको मनले कसरी कर्म गर्ने त, तपाईँ हिँड्दाखेरि कोही दुर्घटना बीच बाटोमा कसैको दुर्घटना परिराखेको हुन्छ, कसैको टायर पञ्चर भइराखेको हुन्छ, कोही छिटो पुग्नुहुन्छ, कोही ढिलो पुग्नुहुन्छ, कोही पुग्दै पुग्नुहुन्न। कुन ग्रहको शासन कहिले चल्छ, शासन सत्ता पनि हुन्छ यसमा ज्योतिषमा हेर्नु। यसले जीवनका समय, समयका अवस्थालाई निर्धारण गर्ने गर्दछ। राहु दशामा अचानक परिवर्तन हुने गर्दछ। मन हाम्रो राहु दशा चलेको भए अचानक परिवर्तन हुने गर्दछ। काठमाडौँ जाने भने ठिक्क परेको मान्छे नजाने, आज जान मन लागेन भन्ने पनि हुन सक्छ। शनि दशामा परीक्षा हुने गर्दछ। गुरु दशाको बेलामा उन्नति प्रगति हाम्रो हुने गर्दछ। चन्द्र दशामा मानसिक संवेदनशीलता वृद्धि हुने गर्दछ। यसैले फलादेशको आधार समय ऊर्जाको संयोजन हो। विशेष गरी चाहिँ कुण्डली कस्तो बाटो बन्छ, तर कर्म कतो जान्छ, कर्म कता जान्छ त, कर्मले कता काट्दछ त। कुण्डली भनेको बाटो हो, मैले अहिले पनि तपाईँले भनिसकेको छु। जस्तै मंगल कमजोर छ भने झैझगडा सम्भावना हुन्छ, तर उसले क्रोध नियन्त्रण गर्न सिक्यो भने मंगल दोष 70% घट्ने गर्दछ। अनि शनि कमजोर छ भने ढिलाइ हुन्छ। शनि भन्ने ग्रह कमजोर छ भने ढिलाइ सुस्ती हुन्छ, तर अनुशासन अपनायो भने बाटो बन्छ, तर कर्म कतो जान्छ, कर्म कता जान्छ त, कर्मले कता काट्दछ त। कुण्डली भनेको बाटो हो, मैले अहिले पनि तपाईँले भनिसकेँ।

राहुले मनलाई भ्रममा पार्ने गर्दछ, तर व्यक्ति ध्यान र सत्य शान्त आवाज अप्नाए भने राहु स्वतः शान्त हुने गर्दछ। त्यसैले फलादेश भनेको निर्णय होइन, फलादेश भनेको संकेत हो, यस्तो हुन्छ भनेर संकेत हामीले तपाईँहरूसँग गर्ने गरिन्छ। ज्योतिष आवश्यक छ कि छैन छ? ज्योतिष भनेको किन आवश्यक छ त भन्दा, बेलामा तयारी गर्न सकिन्छ, समस्या बेलैमा रोक्न सकिन्छ। ज्योतिष भयो भने चाहिँ बेलैमा तयारी गर्न सकिन्छ है, अनि समस्याहरू केही छन् भने त्यसलाई रोक्न सकिन्छ, ज्योतिषलाई रोक्न सक्छ ज्योतिषीहरूले। विशेष गरी चाहिँ आफ्नो स्वभाव शक्ति कमजोर पक्ष कुन हो भन्ने बुझाउने गर्दछ आफूलाई, मेरो कुन कुन क्षेत्रमा म कमजोर छु, कुन कुन क्षेत्रमा मलाई राम्रो छ भन्ने कुराहरू पनि फलादेशले तपाईँलाई जानकारी गराउँछ। मानिस राम्रो तब मात्र बन्छ जब उसलाई आफै बारे थाहा हुन्छ, म कस्तो छु भन्ने कुरा जब मान्छेले चिन्दछ आफूले आफूलाई, तब मात्र राम्रो हुने गर्दछ। कुन कार्य कहिले गर्दा उचित हुने गर्दछ, मार्गदर्शन दिने गर्दछ, घर बनाउने समय कुन छ, तपाईँलाई अहिले घर बनाउन राम्रो अथवा नराम्रो, व्यवसायहरू पसल खोल्नको लागि तपाईँलाई राम्रो नराम्रो, विवाह अहिले यो वर्षमा तपाईँलाई राम्रो नराम्रो, सन्तानहरू तपाईँले चाहिँ सन्तानको प्लानिङ गरिरहनु भएको छ भने यो समय राम्रो नराम्रो, जागिर खानालाई तपाईँले सरकारी जागिर राम्रो कि प्राइभेट जागिर राम्रो, अहिले राम्रो नराम्रो, रिटायर हुन खोजिराख्नु भएको छ अहिले राम्रो कि नराम्रो, रोगको समय, यी सबै ग्रहीय समयसँग मेल खाने गर्दछ। वास्तुसँग मिलेर जीवन ऊर्जा व्यवस्थित गर्दछ। ज्योतिष वास्तु सम्पूर्ण जीवनको सन्तुलन हो। विशेष गरी चाहिँ फलादेश चाहिँ तपाईँले जब चाहिँ मैले भन्छु केही कुराहरू ग्रह दशाको विषयमा भन्छु, तपाईँले के कुरा बुझ्नुपर्छ भन्दा, ग्रह सबै खराब हुँदैनन्, ग्रह केवल आफ्नो ऊर्जा चलाउने गर्दछ। फलादेश भनेको भविष्य लेखिदिने कुराहरू होइन, यसैले जीवनलाई सजिलो बनाउने मार्गदर्शन दिन्छ। कर्म परिवर्तन गर्यो भने ग्रहको खराब प्रभाव पनि आधा घट्ने गर्दछ। उपायले मन, घर र समय तिनैवटा सन्तुलनमा ल्याउने गर्दछ। विशेष गरी चाहिँ आज हामीले ज्योतिष के हो, फलादेश कसरी गरिन्छ, ग्रहको ऊर्जा विज्ञान के हो, कुण्डलीको महत्व, यी सबै कुरा विस्तारमा हामीले बुझेका छौं। मैले बुझाउने कोसिस गरेको छु, तपाईँले कति बुझ्नुभयो कति बुझ्नु भएन। ज्योतिष भनेको भविष्य होइन, ज्योतिष मार्गदर्शन हो र मार्गदर्शनले जीवनमा उज्यालो ल्याउने गर्दछ। विशेष गरी चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने, सर्वे भवन्तु सुखिनः, सबैजना हामीहरू सुखी रहनुपर्छ। मन भाव विचारलाई हामीले सन्तुलनमा राख्न सक्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी भनी गराएको छु। जन्म कुण्डली भनेको म्याप हो, म्याप चाहिँ तपाईँको बनाएर राख्नुपर्ने हुन्छ, रोड म्याप जस्तै हाम्रो कुण्डली भनेको चाहिँ त्यो। तपाईँले आफ्नो जन्म कुण्डली चिन्हहरू बनाउनु भएको छ अथवा छैन, बनाउनु भएको छ भने ठिकै भइहाल्यो, बनाउनु भएको छैन भने नजिकै कोही ज्योतिषीहरू हुनुहुन्छ भने तपाईँले त्यहाँ गएर पनि सल्लाहहरू लिन सक्नुहुन्छ। तपाईँले त्यहाँ गएर पनि के गर्न सक्नुहुन्छ, सल्लाह लिने र ज्योतिषको चिन्ह बनाउने, कुण्डली बनाउने। अनि चिन्ह बनाउनलाई के चाहिन्छ मैले भनेको थिएँ, जन्ममिति, समय र तपाईँको जन्म स्थान कहाँ हो त्यो चाहिन्छ। ठ्याक्कै समय चाहिन्छ जन्म कुण्डली बनाउनको लागि, चिना बनाउनको लागि यो समय अति आवश्यक चिज हुन्। यो मैले तपाईँलाई जानकारी पनि गरिराखेको छु। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आएको छ, यस्तै गन्थन मन्थन म लिएर आउने कोसिसमा रहेको छु। र ग्रहदशा र भाग्यको विषयमा त हामीले हरेक दिन हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ, कहिलेकाहीँ यस्तै खालका भावनाहरू पनि तपाईँले मैले बुझाउन सकेँ भने राम्रो हुन्छ। ज्योतिष भनेर सम्पूर्ण कुरा ज्योतिषीलाई मात्रै तपाईँले चाहिँ जिम्मा लगाएर पनि मात्रै पनि हुँदैन, कर्म तपाईँले गर्नुहोस्, राम्रो कर्म, स्वभाव कर्म गर्नुहोस्। तपाईँले राम्रो कर्म गर्नुभयो, मन तपाईँले चाहिँ सकारात्मकतिर लानुभयो भने तपाईँलाई राम्रो हुन्छ। कसैको मन नकारात्मकतिर ऊर्जातिर धकेलिन्छ, त्यो ग्रहको प्रभावले पनि हो, त्यसको समस्याको समाधान पनि मैले तपाईँलाई लिएर भनिसकेको छु। दशाको शान्ति, ग्रह गोचरको शान्ति, रत्न कवच धारण गर्ने आदि इत्यादि उपायहरू पनि, धेरै उपायहरू पनि रहेका छन् भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिमतिर आएका छौँ। भोलि बिहान म फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तुत गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जयमसी तथा नमस्कार सम्पूर्णलाई। कार्यक्रम जीवनको वचनको यस वचनको भागमा तपाईँलाई हार्दिक स्वागत छ। म गोविन्द विश्वकर्मा। आउनुहोस्, वचनका लागि हामी प्रार्थना गर्नेछौ। जीवित प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँदछौ। प्रभु, तपाईँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। प्रभु, तपाईँको नजिकमा आउनको लागि प्रभु तपाईँका ती वचनले प्रभु हामीलाई उत्साह दिन्छ, हामी विश्वास गर्दछौ। प्रभु, यस समय हामी वचनबाट तपाईँका ती गहिरो रहस्यमय कुराहरू हेर्न जाँदैछौ। प्रभु, तपाईँले वचन बोल्ने म स्वयंलाई र सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई आशिष अनुग्रह दिनुहोस् भनिकन म विन्ती चढाउँदछु येशु ख्रीष्टको नाउँमा, आमेन। प्रिय मित्रहरू, हामीले केही समय अगाडिदेखि विभिन्न विषयहरूमा रहेर परमेश्वरको जीवित वचन तपाईँहरू सामु ल्याउँदैछौ। आज म तपाईँहरूलाई धर्मको बन्धनबाट हामी किन बाहिर रहनुपर्छ भन्ने विषयमा केही कुराहरू बताउन गइरहेको छु। वास्तवमा यसो प्रभुलाई विश्वास गरिसकेपछि मानिसहरूले साधारण बुझाइ के छ भने हामीले धर्म परिवर्तन गर्यौं भनेर बुझ्ने गर्दछन्। अनि मानिसहरूले बाहिर संसारमा मानिसहरूले धर्म परिवर्तन गरे भनेर भन्ने गर्दछन्। जब कसैले येशु प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गर्दछन्, त्यो भनेको एउटा व्यक्तिको आफ्नो आस्था, उसको जुन जीवन पहिलेको जीवन थियो त्यो जीवन परिवर्तन गरेर एउटा मुक्तिको यात्रामा, त्यो अनन्तताको यात्रामा ऊ अगाडि बढेको वास्तविक अर्थ त्यो हो। तर संसारमा मानिसहरूले यसलाई धर्मको रूपमा हेर्ने गर्दछन् र कतिपय अवस्थामा चर्चभित्र पनि हामी विश्वासीहरू परमेश्वरको त्यो एउटा मार्गलाई पछ्याउन अथवा मुक्तिको त्यो एउटा यात्रामा हामी अगाडि बढ्दाखेरि हामीले यसलाई एक किसिमले धर्मको रूपमा लिइरहेको हामी पाउँदछौ। वास्तविक रूपमा हामीले प्रभु येशु, जो सारा संसारका मालिक हुनुहुन्छ, सारा सृष्टि रचना गर्ने परमेश्वर हुनुहुन्छ, उहाँ मात्र एकमात्र परमेश्वर हुनुहुन्छ, उहाँलाई हामीले आराधना गर्ने हो, उहाँलाई हामीले हाम्रो सम्पूर्ण हृदयले प्रेम गर्ने हो, उहाँसँगको त्यो घनिष्ठताको सम्बन्धमा रहने हो। तर धेरै समय हामी एउटा विभिन्न खालका विधि विधानहरूको पालना गरेर अनि विभिन्न जुन संसारमा भइरहेका ती धार्मिक क्रियाकलापहरूलाई चाहिँ हामीले पछ्याइरहेको हामी पाउँदछौ। तर वास्तवमा एउटा इसाई विश्वास के हो त? हामीले धर्म कर्महरू मात्रै गर्ने हो कि अथवा हामीले प्रभु येशुमाथिको त्यो विश्वासमा हामी अगाडि बढ्ने हो? यो चाहिँ निकै महत्वपूर्ण कुरा हो। त्यसकारण आज हामी धर्मको बन्धनबाट बाहिर निस्किन किन आवश्यक छ भन्ने विषयमा म तपाईँको बीचमा वचनबाट केही कुरा ल्याउँदैछु। तपाईँ हामी जो क्रिश्चियन धर्मको प्रतिनिधित्व गर्छौ, हामी त्यो धार्मिक समुदाय अन्तर्गत पर्दछौ भनेर हामीले दावी गर्दछौ, हामीहरू प्राय दुई फरक वर्गमा वर्गीकृत गरिएको हामी पाउँदछौ। एउटा चाहिँ धर्मका अनुयायीहरू र अर्को चाहिँ येशु ख्रीष्टका सच्चा अनुयायीहरू। दोस्रो कोरन्थी 11 अध्यायको 3 पदमा यसरी बताइएको छ, तर जसरी सर्पले आफ्नो चलाकीले हब्बालाई छल्यो, त्यसरी नै ख्रीष्ट प्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्दछन् कि भनेर मलाई डर लागेको छ। विश्वभरिका चर्च संगतिहरूमा धेरै निर्दोष क्रिश्चियनहरू छन् जो येशूका सच्चा अनुयायी बन्नको सट्टा धर्म पछ्याउने बाटोतर्फ दौड़िरहेको हामीले पाउँदछौ। हामी हाम्रो चर्चको संगतिमा हुने धार्मिक अभ्यासको तुलना गर्न सक्छौं र त्यसलाई येशु ख्रीष्टको साँचो सेवक हुनुको अर्थसँग तुलना गरेर हेर्न चाहन्छौ। हामी आज धेरै क्रिश्चियनहरू संलग्न हुने धार्मिक नियमितता वर्णन गरेर शुरू गर्नेछौ। धर्म तपाईँको एउटा निर्णयसँग शुरू हुन्छ, जसमा तपाईँ चर्चसँग सम्बन्धित धार्मिक गतिविधिहरूमा सहभागी हुने निर्णय गर्नुहुन्छ। शुरूमा तपाईँ नियमित रूपमा चर्चको सभामा सहभागी हुने निर्णय गर्नुहुन्छ। त्यसपछि तपाईँ त्यही चर्चभित्र विभिन्न सेवाका कामहरूमा स्वयंसेवकको रूपमा सहभागी हुने निर्णय गर्न सक्नुहुन्छ। यहाँ चर्चको वातावरणमा तपाईँलाई केही निश्चित नियमहरू पालन गर्न सिकाइन्छ। तपाईँ बाइबल पढ्ने, प्रार्थना गर्ने र स्वयंसेवकको रूपमा चर्चमा सेवा गर्ने जस्ता कार्यहरू तपाईँले गर्नुपर्ने हुन्छ। यी कुराहरू गरेर तपाईँले परमेश्वरको उपस्थितिमा तपाईँले परमेश्वरको आराधना गरेको त्यो

0: कि यस्ता धार्मिक क्रियाकलापहरू गरेर मैले परमेश्वरलाई प्रसन्न तुल्याएको छु र परमेश्वरको प्रेम मैले प्राप्त गरिरहेको छु। समस्या त्यति बेला शुरू हुन्छ जब तपाईँ पाप गर्नुहुन्छ। तपाईँले जतिसुकै प्रयास गरे पनि सधैँ परमेश्वरको अगाडि धर्मी जीवन जिउन सक्नुहुँदैन। तपाईँबाट गल्तीहरू हुन्छन्। सायद तपाईँले पर्याप्त बाइबल पढ्नु भएको छैन, सायद तपाईँले कुनै चर्च सेवा सुट्याउनु भएको छैन, वा सायद तपाईँ कसैसँग रिसाउनु भयो र उहाँले तपाईँले नराम्रो व्यवहार गर्नुभयो। अब के गर्ने त? तपाईँ आफ्नो पापको लागि पश्चाताप गर्नुहुन्छ। त्यसपछि त्यो पापको क्षतिपूर्ति गर्न तपाईँ अझ धेरै सेवाको कार्यहरू गर्न थाल्नुहुन्छ। तपाईँ सोच्नुहुन्छ कि यदि तपाईँले पर्याप्त धार्मिक कामहरू गर्नुभयो भने परमेश्वरले तपाईँको पापलाई बेवास्ता गर्नुहुनेछ। त्यसैले तपाईँ अझ कड़ा प्रयास गर्नुहुन्छ। नियमहरू पालना गर्न र पाप नगरी जीवन बिताउन तपाईँ प्रयास गर्नुहुन्छ। तर तपाईँ बारम्बार चुक्नुहुन्छ प्रियहरू। यसले तपाईँलाई दोषी महसुस गराउँछ र तपाईँको आत्मसम्मानमा र तपाईँको आत्मसम्मान घटाउँछ। तपाईँ परमेश्वरका प्रतिज्ञाहरूमाथि शंका गर्न थाल्नुहुन्छ। तपाईँ आत्मिक निराशामा पर्नुहुन्छ, जसले प्राय जसो तपाईँलाई उदासीनताको अवस्थामा पुर्याउँदछ, जहाँ तपाईँलाई के भयो भनेर अब वास्ता लाग्दैन। तपाईँ सबै नियमहरू पालना गर्ने चिन्ता नगरी आफू जसरी बाँच्न चाहनुहुन्छ त्यसरी नै बाँच्ने निर्णय गर्नुहुन्छ। कतिपय व्यक्तिहरू भने सबै धार्मिक नियमहरू पालना गर्नमा निकै सिपालु हुन्छन्। यसले गर्दा उनीहरूको हृदय घमण्डले भरिन्छ। यसले तिनीहरूलाई नियमहरू राम्ररी पालना नगर्ने अरूलाई हेप्न वा तुच्छ ठान्न अग्रसर गराउँदछ। तिनीहरू अरूका कमी कमजोरीहरूलाई न्याय गर्न थाल्दछन् अनि आफूहरूले चर्चको धार्मिक प्रचलनहरू अरूभन्दा राम्रोसँग पालना गरिरहेकोले तिनीहरू आफूमाथि गर्व गर्दछन् र खुशीले गदगद हुँदछन्। मैले भर्खरै वर्णन गरेको यो धर्मले तपाईलाई बचाउन सक्दैन। हामीले जतिसुकै प्रयास गरे पनि हामीले गर्ने कुनै पनि धार्मिक कार्यहरूले हामीलाई परमेश्वर सामु धार्मिकताको स्थितिमा ल्याउन सक्दैन। धर्मको पालनाको परिणामले त केवल मृत्युमा मात्र पुर्याउँदछ प्रियहरू। तथापि धेरै राम्रो खबर यो छ कि परमेश्वरले हामीलाई उहाँ सामु धार्मिक स्थिति प्राप्त गर्न एउटा अद्भुत तरिका प्रदान गर्नुभयो। हाम्रो कार्यहरूद्वारा होइन, तर विश्वासद्वारा येशूले हाम्रा लागि के गर्नुभयो भन्ने कुरामा गरेको हाम्रो विश्वासद्वारा हामी धर्मी ठहरिएका छौं। एफिसी 1 अध्यायको 4-5 पदमा यसरी लेखिएको छ, उहाँको सामुन्ने पवित्र र निष्कलंक हौं भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्य अनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। हाम्रो पिता परमेश्वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ प्रियहरू। उहाँसँग घनिष्ठ संगति गर्नका लागि हामी पनि पवित्र हुन आवश्यक छ। परमेश्वरलाई थाहा थियो कि हामी आफ्नै कार्यहरूद्वारा कहिले पनि पवित्रता प्राप्त गर्न सक्दैनौ। हाम्रा पापहरू क्षमा हामी आफैले गर्न सक्दैनौ। त्यसैले त उहाँले हामीलाई पवित्र बनाउन एउटा फरक योजना बनाउनुभयो अनि उहाँले यसलाई हामीलाई निशुल्क उपहारको रूपमा उपलब्ध गराउनुभयो। एफिसी 2 अध्यायको 8-9 पदमा यसरी लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। हामीले प्राप्त गर्न सक्ने पवित्रता अनुग्रहद्वारा उपलब्ध छ। हामीले यसलाई येशू ख्रीष्टले पूरा गर्नुभएको कार्य मार्फत प्राप्त गर्दछौ। येशू मार्फत हामी परमेश्वर सामु धार्मिक स्थिति प्राप्त गर्न योग्य भएका छौं। तितस 2 अध्यायको 5-7 पदमा यसरी लेखिएको छ, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खडाउनुभयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरेर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं। परमेश्वरका सुन्दर सन्तानको रूपमा उहाँ सामु हाम्रो धार्मिक स्थिति देखिने छ र हाम्रा आफ्नै कर्महरूद्वारा होइन, तर हाम्रो मुक्तिको समयमा हामीले प्राप्त गर्ने पवित्र आत्माद्वारा हो। यो तब हुन्छ जब हामी येशू ख्रीष्टलाई हाम्रो प्रभु भनी उहाँलाई हामी आफ्नो हृदयलाई सुम्पदछौं। रोमीको पुस्तक 8:20-23 पदमा यसरी लेखिएको छ, तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखी स्वतन्त्र थियौ, अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँदछौ सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ, ती कुराहरूको अन्त्य चाहिँ मृत्यु हो। त तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्वरका कमारा भएका छौ अनि तिमीहरूले पाउने प्रतिफल चाहिँ पवित्रीकरण हो र यसको अन्त्य चाहिँ अनन्त जीवन, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान क्राइस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। हामीले परमेश्वरको स्वीकृति पाउनका लागि अब राम्रा कामहरू, धार्मिक क्रियाकलापहरू, धर्म कर्मका कामहरू गर्नु आवश्यक छैन। हाम्रा प्रभु येशु ख्रिस्टको बहुमूल्य रगतद्वारा हामीले उहाँको स्वीकृति पहिले नै पाइसकेका छौं। पहिलो कोरिन्थी 1:30 यसरी लेखिएको छ, परमेश्वर नै ख्रिस्ट येशुमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ। ख्रिस्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो। परमेश्वरले हामीलाई पापबाट स्वतन्त्र पार्नु भएको छ। जब उहाँले हामीलाई हेर्नुहुन्छ, परमेश्वरले हाम्रो पाप देख्नुहुन्न। हामी उहाँको उपस्थितिमा शुद्ध र पवित्र हुनेछौ। यो हामीले गरेका कुनै कार्यहरूका कारणले होइन, तर ख्रिस्ट येशूले हामीलाई हाम्रो पापहरू धोइदिएर हामीलाई पवित्रीकरण गर्नुभएको कारणले हो। दोस्रो कोरिन्थी 5:21 यसरी लेखिएको छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नछिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। साँचो इसाई जीवन परमेश्वरको स्वीकृति पाउनका लागि धार्मिक नियमहरू पालना गर्ने प्रयास गर्नु होइन। यो त हामी येशू ख्रिस्टद्वारा पहिले नै धर्मी भइसकेका छौं भन्ने कुरालाई स्वीकार गर्नु हो। यसरी हामी परमेश्वरको प्रेम र अनुग्रहप्रति प्रतिक्रिया दिँदै शुद्ध हृदयले उहाँको सेवा गर्न चाहन्छौ। पहिलो योहन्ना 4:9-11 यसरी लेखिएको छ, परमप्रभुको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनु भयो ताकि उहाँद्वारा हामी जिउन सकौ। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो। प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नु भएको हो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नु पर्दछ। हामीले पहिले परमेश्वरलाई प्रेम गर्ने छनौट गरेनौ, उहाँले पहिले हामीलाई प्रेम गर्ने छनौट गर्नुभयो। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले हामीलाई उहाँका बहुमूल्य सन्तान बन्ने बाटो उपलब्ध गराउनुभयो, अनि यही प्रेमले हामीलाई अरू मानिसहरूलाई पनि त्यसरी नै प्रेम गर्न प्रेरित गर्दछ। रोमी 6:17-18 यसरी लेखिएको छ, तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू जो एकपल्ट पापका कमारा थियौ, अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियौ त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ। प्रियहरू, अब हामीलाई कुनै पनि धर्म कर्महरूबाट मुक्ति र उद्धार पाइन्छ भन्ने कसैले त्यो कुराहरू बतायो भने त्यसको पछि लाग्नु आवश्यक छैन, किनभने कामद्वारा हामीले उद्धार पाउने होइन, येशू ख्रिस्टमाथिको विश्वासद्वारा हामी निर्दोष ठहरिने हो। येशू ख्रिस्टबाट प्राप्त भएको धार्मिकताद्वारा हामी येशू ख्रिस्टको निर्देशन र अधिकारलाई आफ्नो जीवनमा पुर्याउन स्वतन्त्र भएका छौं। कलसी 3:23-24 यसरी लेखिएको छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तर अधिकार इनामको रूपमा पाउनेछौ, तिमीहरू प्रभु ख्रिस्टको सेवा गरिरहेका छौ। प्रियहरू, हाम्रो एउटै मात्र मालिक हुनुहुन्छ, उहाँ येशू ख्रिस्ट हुनुहुन्छ। हामीले अब कुनै पनि धर्म कर्मका कुराहरूमा, कामहरूमा मात्र विश्वास राख्ने होइन, त्यसमा हामीले यदि काम गरेनौ भने हामी चिन्तित हुने होइन। धार्मिक विधि विधानले हामीलाई उद्धार दिन सक्दैन, त्यसै गरी हाम्रा परिवारका सदस्यहरू वा साथीहरूले हाम्रो बारेमा के सोध्दछन् भन्ने कुराको अब तपाईँ र मैले चिन्ता लिनु पर्दैन। हाम्रो एकमात्र चिन्ता येशूले के सोच्नुहुन्छ भन्ने हुन्छ। हामी येशूको सेवा गर्ने छनौट गर्छौं यो जानेर कि उहाँले हामीलाई अद्वितीय र शक्तिशाली तरिकाले इनाम दिनुहुनेछ। हामीले अरू मानिसहरूको सेवा गरेर पैसा कमाउन सक्छौ, तर येशूलाई पछ्याए बापत हामीले धेरै ठूला इनामहरू प्राप्त गर्नेछौ, अनन्त इनामहरू जुन उहाँले हामीलाई आफूसँग बस्नको लागि भेला पार्न फर्कनु हुँदा दिनुहुनेछ। गलाती 1:10 यसरी लेखिएको छ, के म मानिसहरूको निगाह खोज्दैछु कि परमेश्वरको, अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोशिश गरेको भए म ख्रिस्टको दास हुने थिएन। हाम्रो पापको लागि क्रुसमा मर्नुहुने येशू ख्रिस्ट हुनुहुन्छ। प्रियहरू, हाम्रो वफादारी उहाँलाई पछ्याउनमा हुनुपर्दछ। उहाँले अरू मानिसहरूलाई खुशी पारौं कि पार्दैनौ, हामीले अरू मानिसहरूलाई खुशी पार्छौं कि पार्दैनौ भन्ने कुरा महत्वपूर्ण छैन। येशू ख्रिस्टलाई खुशी पार्दा नै हाम्रो जीवनमा एउटा अद्भुत परिवर्तन आउनेछ। यहुना 8:31 यसरी लेखिएको छ, येशूले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै नै मेरा चेला हौ। धर्म र पापको बन्धनबाट हामीलाई स्वतन्त्र गरिसकेपछि हामी पूर्ण हृदयले येशू ख्रीष्टलाई पछ्याउन र सेवा गर्न स्वतन्त्र छौं। हामीले येशूसँग व्यक्तिगत सम्बन्ध बनाउन प्रयास गर्नुपर्दछ। प्रियहरू, येशू ख्रीष्टबाटै आफ्नो दिशा र मार्ग निर्देशन खोज्नु पर्दछ। उहाँले हामीलाई अरू कसैले भन्दा बढी प्रेम गर्नुहुन्छ। उहाँले हामीलाई अरू भन्दा, संसारका यावत थोकहरू भन्दा, उहाँले हामीलाई अगाप्य प्रेम गर्नुहुन्छ। अनि हाम्रो जीवनको लागि उहाँका योजनाहरू हामीले आफ्नै बलमा गर्ने कुनै पनि प्रयासभन्दा महान छन्। दोस्रो तिमोथी 2:1 यसरी लेखिएको छ, यसकारण तिमी मेरो बालक ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो हौ। हामीलाई धार्मिक बन्धनबाट मुक्त गराउनका लागि हामीले जुन अनुग्रहमा भरोसा गर्यौं, त्यही अनुग्रहमा हामीले हाम्रो विवेक, मार्गदर्शन र शक्तिको मुख्य स्रोतको रूपमा निरन्तर भरोसा गर्नुपर्छ। परमेश्वरको अनुग्रहद्वारा हामी ख्रीष्टमाथि हामीमाथिबाट ठूलो शक्ति प्रकट गर्न सक्छौं। परमेश्वरले हामीले प्राप्त गरोस् भनेर चाहनुहुने जीवनका सबै अद्भुत कुराहरू हामी प्राप्त गर्न सक्छौं। अनि यो अनुग्रहलाई अरूको जीवनमा प्रशस्त सहायता गर्न र छुटकारा ल्याउन प्रयोग गर्न सक्छौं। एपीसी 2:10 यसरी लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिपौं, हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नु भएको थियो। प्रियहरू, अब तपाई पापको बन्धनबाट स्वतन्त्र हुनु भएकोले तपाई आफ्नो बाँकी जीवनमा के गर्न रोज्नुहुन्छ त? परमेश्वरसँग तपाईँको लागि मात्र एउटा यस्तो अद्भुत योजना छ, र यो मानिसहरूका नियम र अधिकारहरू पालन गर्नु होइन, यो त ख्रीष्ट येशूमा तपाईँले पाएको स्वतन्त्रतामा हिँड्नु रहेको छ, र परमेश्वरले तपाईँले गर्नका लागि योजना बनाउनुभएका असल कुराहरू पूरा गर्नु हो, र तपाईँको जीवनको मूल सार भनेको परमेश्वरले तपाईँले गर्नको लागि योजना बनाउनुभएका असल कुराहरू पूरा गर्नु हो। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्

0: भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आदरणीय सिद्धलेख वासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलेख गाउँपालिका 1 बैरेनी धादिङ, हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98410066764, 98410066764।
5: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा।
6: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
7: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
7: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580810।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने

0: श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।
1: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै?
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
2: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
1: सिद्धलेक गाउँपालिका धादिङको सूचना: गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
5: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
6: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
7: के भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ मिस।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओ मेज्यू, नमस्कार है।
11: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
10: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
11: ल धन्यवाद, धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या?
10: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
11: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
10: किन आउने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
11: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
10: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
11: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 मा फोन गरेर जानुहोस् है।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा सरो बहस नेपाली बहस

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 भन्दा बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ भने नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदैछ। महत्वाकांक्षी कार्यक्रम सहित 20 खर्ब हाराहारीमा बजेट आउने प्रक्षेपण गरिएको छ। करिब नीतिता कार्यक्रम महत्वाकांक्षी छ। नीतिता कार्यक्रम कार्यान्वयनमा आयो भने आजको दिनमा निकै धेरै परिवर्तन देशमा हुन सक्छ, बजेटले फड्को मार्न सक्छ। यस विषयमा आज हामी बहस र चर्चा गर्नेछौ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सार्वजनिक गर्दैछ। निजी क्षेत्रको अपेक्षा धेरै छ। कर्णालीलाई फोकस गरिएको छ। बजेट भाषण नयाँ हलबाट नहुने भएको छ किनभने त्यसको तयारी क्लियर भइसकेको छैन। संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ 15 गते गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार सरकारले आज अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्न लागेको हो। यसपटक सरकारले करिब 18.90 अर्बदेखि 20 खर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको बताइएको छ। अर्थ सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा बजेटको सिलिङबारे पनि जानकारी गराइसक्नु भएको थियो। बजेट जनमुखी आउनुपर्छ, जनताको भावना अनुसार बजेट आउनुपर्छ र जनताले चाहे अनुसारको बजेट आउनुपर्छ भन्ने विषयमा छलफल र बहस यतिखेर भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी आज अर्थतन्त्रको कुरा गर्न चाहन्छौ। देश यतिखेर अर्थतन्त्रमा टाँट पल्टिनु भएर देश बन्नुपर्छ, नेपाल बन्नुपर्छ, मुलुक बन्नुपर्छ। बजेटले जनताका ससाना आकांक्षाहरू, जनताका ससाना कुराहरू चाहिँ बजेटले समेट्नुपर्छ। बजेट जनताको मन र भावना अनुसारको बजेट अब यो देशले पाउनुपर्छ, ल्याउनुपर्छ। बजेटमा धेरै ठाउँबाट आश्वासनहरू हुन्छन्, बाह्य लगानीका कुराहरू हुन्छन्, बाह्य सहयोगका कुराहरू हुन्छन्, अनुदानका कुराहरू हुन्छन्, तर आउँदैनन् ती कुराहरू। त्यसैले गर्दाखेरि बजेटको खर्च गर्न सक्ने गरी, चलायमान हुने गरी तत्त्व क्षेत्रमा बजेट चाहिँ फोकस भएर आउनुपर्दछ। यदि बजेट खर्च गर्न नसक्ने स्थिति भयो भने त्यसले विकास समृद्धि हुँदैन। नेपालको हिजोको परम्परा थियो, बजेट आउँछ जेठ 15 गते, असार साउन भदौ असोज कार्तिक मंसिर पुष माघ फागुन चैतसम्म पनि बजेट कार्यान्वयन हुँदैन। तर जब वैशाख जेठ लाग्छ त्यसपछि बजेट कार्यान्वयन हुन्छ र असारमा त विकासको बाढी नै ल्याउने गरी जुन किसिमको काम हुन्छ तर त्यसले चाहिँ खासै उपलब्धि दिन सक्दैन। यहाँहरूलाई थाहा छ, अस्ति 8 मन्त्रालय र 2 निकायले करिब करिब 21 अर्ब बराबरको बजेट चाहिँ सरेन्डर गरे। किनभने हिजोको अवस्था हुन्थ्यो भने असारमा बाढ़ीको भेलमा बजेट बगाउने जुन प्रचलन थियो, तर आज हरेक मन्त्रालयबाट खर्च नभएको बजेट सरेन्डर हुँदैछ। किनभने अहिले त्यस्ता योजनाहरू अहिलेको सरकारले तयार गर्दैन। असारमा बाढ़ीको भेलमा बजेट बगाउनु हुँदैन भन्ने ढंगले चाहिँ बहस र चर्चा यतिखेर भइरहेको छ। तर असार साउन भदौमा पनि धेरै कामहरू गर्न सकिन्छ। बाढ़ी पहिरो नजाने ठाउँमा, धेरै पानी नपर्ने ठाउँमा, डुबान नहुने ठाउँमा हरेक क्षेत्रमा कुन ढंगले बजेट खर्च गर्नुपर्छ, कुन ढंगले बजेट खर्च गर्न सकिन्छ, त्यस विषयमा बढ़ी फोकस भएर छलफल र बहस यतिखेर चलाउनु पर्ने आवश्यकता छ। तर बजेट र पुँजीगत खर्च पनि धेरै नहुँदाखेरि नेपालले, देशले धेरै खर्च गर्न सकिरहेको छैन। त्यसैले गर्दाखेरि विकासमा बाधा पुगेको छ। आज करै करको मारमा मध्यम वर्ग यतिखेर परिरहेको छ। त्यसैले करका दर हेरफेर गर्ने कुरामा पनि यतिखेर सरकार तदारूकताका साथ अगाडि बढ़नुपर्छ। र अहिलेको अवस्था तपाईँले बुझिसक्नु भएको छ। जुन ढंगले नेपालमा परिवर्तन भयो, 2023-24 जेएनजी विद्रोह भयो, विद्रोहपछि मानव अधिकार आयोगले एउटा प्रतिवेदन निकालेको छ। मानव अधिकार आयोगले भनेको छ तत्कालीन बेला धेरै मानव अधिकारको हनन भएको छ, नागरिकहरूले दुःख पाएका छन्, नागरिकहरूले पीड़ा पाएका छन्, हरेक नागरिकको वास्तव पाउने अधिकारको हनन भएको छ। आज प्रधानमन्त्री बालिन शाहको भूमिकामाथि रहस्यमय मौनता छ। हिजोको गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनले पनि मौनता साध्यो, तर अहिले पनि मौनता छ। मानव अधिकार आयोगको प्रतिवेदन अनि मौनता छ। देउवा दम्पतिमाथिको कुटपिट र चर्चित घटना पनि उझेलमा परेको छ। आज यहाँहरूलाई थाहा छ, प्रतिवेदनलाई तोडमोड गरिएको एमाले आशंका गरेको छ, सेनालाई उन्मुक्ति दिन खोजेको पनि आरोप छ, राज्यसभाका सांसदहरूको पनि यतिखेर आक्रोश छ। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीका 17 सांसदहरू यसमा मुछिएका छन्, यसमा डामिएका छन्। उनीहरूमाथि अनुसन्धान हुनुपर्छ किनभने देशको संवैधानिक निकाय हो मानव अधिकार आयोग। यो प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन, आज एउटा निकै ठूलो बहस र चर्चाको विषय हुन्छ। आजको नेपाली बहसमा हामी कुरा गर्नेछौ। आदरणीय श्रोता, छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुन्छौं।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: शैक्षिक सत्र 2082 को एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
7: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
6: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812-2025-53, 9812-2025-53।
8: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता, युवा नेता, सांसद, प्रमुख सचेतक ऐन बहर हुनुहुन्छ। महर्जी, नेपाली सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
10: नमस्कार खेमजी, धेरै धेरै धन्यवाद।
0: गुड मर्निङ। मानवाधिकारको प्रतिवेदन आयो होइन, प्रतिवेदनले चाहिँ धेरै प्रश्नै प्रश्न मात्रै सिर्जना गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका 17 सांसदमाथि सूक्ष्म रूपमा अध्ययन गर्न पनि भनेको छ। आगजनीमा जुन सामेलहरू थिए, हिंसा भड्काउने काम गरिएको थियो, तर प्रधानमन्त्रीको हकमा चाहिँ रहस्यमय भन्यो नि त प्रतिवेदन, होइन?
10: एक्ज्याक्टली, सही कुरा गर्नुभयो।
0: अब के हुन्छ प्रतिवेदन कार्यान्वयनका लागि तपाईँहरूको जोरदार माग छ नि त, होइन? तपाईँहरू त रहस्यमय आयो भन्नुभएको छ, फेरि यति राम्रो प्रतिवेदन आउँदा पनि बाहिर।
10: होइन, मैले पनि त्यही भन्दै थिएँ, तपाईँको कुरा जे भन्नुभयो मलाई। मानवाधिकार आयोगले जसरी प्रतिवेदन बाहिर ल्याएको छ त्यसको सम्मान गर्नुपर्छ। सम्मान छ, स्वागत योग्य पनि छ, मेहनत गरिएको छ र यथार्थ र त्यो भदौ 23-24 का घटनाको विषयलाई लिएर त्यसलाई भदौ 23-24 ऐना देखाउने कोसिस गर्नुभएको छ, तर सँगसँगै अलिकति वर्तमान चाहिँ सत्ताको दबाव, वर्तमान कार्यकारी प्रमुखको, वर्तमान चाहिँ राजनीतिको प्रभाव परेको देखिन्छ। खास गरिकन त्यो चाहिँ घटनाका त्यो बेलाका मुख्य नायके मुख्य नेता त्यही जगमा चाहिँ 24 गतेको जगमा चाहिँ बनेको सरकार हो भन्ने लाग्छ मलाई। मैले हिजो मेरो फेसबुक स्टेटसमा पनि लेखेँ, त्यो 24 गतेको घटना नेपालको तेस्रो र अपराधको सबैभन्दा ठूलो कालो धब्बा हो नेपालको सन्दर्भमा।
0: त्यही घटनाको
10: त्यही घटनाको जगमा त्यही 24 गतेको दिनको जगमा उभिएको सरकार हो र यसका मुख्य चाहिँ नायके मुख्य नेता त्यसको मुख्य योजनाकार त्यसको मुख्य चाहिँ परिचालक कोही हुनुहुन्थ्यो भने वर्तमान प्रधानमन्त्री हुनुहुन्थ्यो, तर उहाँका बारेमा एक शब्द पनि नबोल्ने कुरा चाहिँ अलिकति संशयपूर्ण, अलिकति मान्छेले त्यसको निष्पक्षतामाथि त्यसको विश्वसनीयतामाथि प्रश्न गरिरहेकै छन्। गौरीबहादुर कार्कीले कसरी बोल्छन्, आफै त्यो घटनाका दोषी हुन्, गौरीबहादुर कार्कीलाई नै दोषी र यसको चाहिँ एउटा अनुसन्धान गर्नु, त्यो घटना घटाउने मान्छे हुन् भन्दा यो आयोगको प्रतिवेदनले जब विश्वस्त पारेको छ भने गौरीबहादुर कार्कीले त त्यो नियोजित थियो प्रायोजित ढंगले जे गर्नका लागि उनलाई त्यो आयोग खडा गरेर बनाइएको थियो त्यही गरे आउनुहुन्थ्यो त बिचरा होइन। त्यसैले
0: फेरि ठुलो माछा जोगाउन सानो माछाहरूलाई जालमा हालेर एउटा नाटक मञ्चन गरिएछ भन्नुभएको रहेछ नि त तपाईँले, होइन यो के भन्नु भयो?
10: सानो माछालाई होइन ठुलो माछाहरूलाई जोगाउन,
0: ठुलो माछा जोगाउन सानो माछाहरूलाई जालमा,
10: सानो माछाहरूलाई जालमा पारेको एउटा नाटक मञ्चन जस्तो देखियो होला अन्तिममा।
0: ठुलो माछा रवि लामिछानेदेखि लिएर चाहिँ गौरीबहादुर कार्कीहरू सुशीला कार्कीसम्म ठुलो माछा होइन नि त, होइन सानो माछा हो।
10: वर्तमान प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्रीलाई चाहिँ उहाँले के गर्नुहुन्छ, जो मुख्य योजनाका जो मुख्य त्यो घटनाका जसको चाहिँ ब्याकमा होइन जसको चाहिँ अब बलमा त्यो घटना घटाइयो, त्यो बेलाका वर्तमान प्रधानमन्त्रीका स्टेटसहरू हामीले अध्ययन गर्ने हो भने ती सबै भड्काव खालका थिए, उचाल्ने खालका, र त्यो घटनासम्म पुर्याउनका लागि एउटा रोड म्याप जस्तो स्टेटस देखिन्थ्यो, र त्यो घटनाकै बीचमा पनि जे जसरी जस्तो तपाईँको एउटा म स्मरण गराउँछु एउटा चाहिँ भिडियो है, पोखराको चाहिँ प्रदेश सभा हल जल्दै थियो, साह्रो जल्दै थियो, एकजना मान्छेले चाहिँ फोनमा कुरा गरेको कुरा एकदम भाइरल भएको थियो त्यो बेला, होइन हामीले यहाँ प्रदेश सभा जला यो सबभन्दा ठुलो उपलब्धि भयो के भयो, अनि हाम्रो नेताको बालन नै होइन त, बालन नै हो नि त, ठिक छ बालन नेता होइन हाम्रो भन्दै हिँडिरहेको थियो नि त होइन। त्यसैले मैले भने मानव अधिकार आयोगको रिपोर्टले चाहिँ अलि सत्य तथ्य ल्याउने घटनालाई यथार्थमा सबै कुरा ल्याउने चाहिँ कोसिस भएको छ, त्यो स्वागतिक छ, सम्मानपूर्ण पनि छ, तर सँगसँगै त्यसका मुख्य योजनाकारलाई मुख्य चाहिँ त्यसका नेतालाई
0: तपाईँहरूले त संशय पैदा गर्नुभयो, जोगाउने काम गरियो, चोख्याउने काम गरियो, यो प्रतिवेदनको पनि त खासै अस्तित्व औचित्य छैन भन्ने यस्तो कुरा गर्नुभयो नि त तपाईँले, होइन
10: होइन त्यस औचित्य छैन भने होइन, मानव अधिकार आयोगको रिपोर्टको त औचित्य भएर त यति कुरा भनेको छ मैले, किन औचित्य छैन, औचित्यपूर्ण छ यो त के हो भने नि, यो तपाईँको गौरीबहादुर कार्कीको आयोग र मानव अधिकार आयोगलाई एकै ठाउँमा मानिसहरूले जसरी एउटै चाहिँ तुलोमा राखेर जान्ने कोसिस गरिरहेको छ त्यो सर्वथा गलत, सर्वथा भ्रमपूर्ण र सर्वथा चाहिँ त्यो नबुझेको कुरा हो, होइन मानव अधिकार आयोग भनेको यो संवैधानिक अङ्ग हो र इन्टरनेसनल्ली रिकग्नाइज चाहिँ चिज हो, यो इन्स्टिट्युसन हो, यसले चाहिँ गरेको चाहिँ अध्ययन अनुसन्धान, यसले तयार पारेको रिपोर्टले चाहिँ त्यसको ग्लोबल्ली चाहिँ त्यसले मिनिङ राख्छ, ग्लोबल्ली त्यसको चाहिँ इम्पोर्टेन्स हुन्छ, होइन चाहिँ ग्लोबल फोर्सेसहरूले बाहिरी चाहिँ शक्तिहरूले अरू देशहरूले अन्तर्राष्ट्रिय समुदायले इन्टरनेसनल कम्युनिटीहरूले पनि यसका बारेमा यो यसलाई चाहिँ अथेन्टिक रूपमा लिन्छ र उनीहरूले यसका आधारमा यसको पर्सपेक्टिभमा चाहिँ आफ्नो दृष्टिकोण बनाउँछ, आफ्नो चाहिँ एउटा गाइडलाइन तयार पार्छ, तर गौरीबहादुर कार्कीको आयोग भने त तत्कालीन सरकारले 25 वर्ष सान्नका लागि आफू अनुकूलको बनाएको त्यो चिज हो, होइन त्यसले उसले जे उद्देश्यका साथ खडा गरिएको थियो, त्यस गठन गरिएको थियो, त्यही उद्देश्य पूरा गर्यो गौरीबहादुर कार्की, किनभने उनै आफै पनि अभियुक्त थिए, मैले हामीले बारम्बार भन्दै आइरहेका छौँ कि गौरीबहादुर कार्की त्यो आयोगको चाहिँ अध्यक्ष बन्नुभन्दा अगाडि त्यो घटना भइरहेको बेलाका उनका फेसबुक स्टेटस हामीले त्यो बेला हेऱ्यौँ भने अहिले त
0: एक्ज्याक्टली
10: सुशीला कार्कीका पनि अभिव्यक्ति सडकमा गएर चाहिँ यिनलाई मार्नुपर्छ, यिनलाई कहाँ यसरी छोड्नुहुन्छ, यिनका
0: नेपालको झण्डा काँधमा राखेर होइन उहाँको पनि त भूमिका कडै थियो,
10: युवाहरूलाई भड्काउने, युवाहरूलाई चाहिँ त्यो बेला चाहिँ होइन म्यानिपुलेट गर्ने, त्यो बेलाको आन्दोलनलाई भड्काउने, आन्दोलनमा चाहिँ आगोमा घिउ थप्ने काम, र खास गरिकन त्यसलाई हिंसात्मक बनाउने, तोडफोड बनाउने र त्यो ज्यान लिनेसम्म ठाउँमा पुर्याउनुका निम्ति उहाँहरूको योगदान छ, तर यसमा वर्तमान प्रधानमन्त्रीका सन्दर्भमा यस एक शब्द पनि नबोल्ने कुरा चाहिँ अदालतमा जसरी कार्यपालिकाको
0: भूमिका छ र मानव अधिकार उल्लङ्घन गर्नमा उहाँ त सडकमा आउनु भएन नि त होइन
10: बालेन्द्र शाहजीको सड़कमा आउने कुरामा त सबै कुरा होइन नि अहिले पनि उहाँ संसदमै आइरहनु भएको छ नि सड़कमा कसरी आउनुहुन्छ अहिले उहाँ संसदमा आउनु भएको छैन यसको अहिले सरकार उहाँले चलाउनु भएको छैन
0: संसदमा त आउने नआउने कुरा त उहाँहरूका नेताहरू आइरहनु भएको छ तपाईँले बलै गरी चाहिँ धेरै भ्यालु क्रिएट गरिदिनु भएको छ क्या प्रधानमन्त्रीको त्यहाँ विरुद्ध
10: भौतिक उपस्थिति चाहिँ पनि एउटा महत्वपूर्ण कुरा त हो तर नेतृत्व मुख्य नेतृत्व कहिले चाहिँ भौतिक रूपमा उपस्थित नहुन पनि सक्छ उसले आफ्नो विचार उसले आफ्नो योजनाहरू उसका निर्देशनहरू के रहेको रहे भन्ने कुरा हो नि त बालनजी जब त्यो आन्दोलनका त्यो घटनाका मुख्य चाहिँ नेता थिए मुख्य योजनाकार थिए मुख्य त्यसका परिचालक थिए भने भौतिक रूपमा सड़कमा कहाँ उभियो उभिनन् भन्ने कुराले म्याटर गर्दैन उनले के चाहिँ योजना दिए के कसरी परिचालन गरे
0: होइन यसलाई मार्नु यसलाई काट्नु यसलाई चाहिँ सिद्ध्याउनु भनेर त भनेन नि त उनले पनि होइन
10: कुनै बेला त भने नि त समुद्र जलाइदिन्छु भने
0: त्यो बेला त त्यो बेला कारवाही भएन नि त उहाँलाई त्यो बेला त बचाइयो त्यसो भए
10: त्यतिखेर त्यो नगर्नु गल्ती थियो त्यो एउटा चाहिँ जिम्मेवार ठाउँमा बसेको व्यक्तिले त्यस्ता खालका अभिव्यक्तिहरू दिएर समाज भड्काउने समाजलाई उशृङ्खल बनाउने उनलाई चाहिँ अहिले एउटा यस्तो समय तयार भयो नि बिस्तारै समयक्रमले त्यसमा अब के कसको कति चाहिँ जिम्मेवार छन् त्यो आफ्नो ठाउँमा होला तर बारेन्द्रले एक शब्द बोलेर एउटा चाहिँ आह्वान गर्दा चाहिँ हजारौं मान्छेहरूले ज्यान थाल्ने आहुति दिने त्यो खालको परिस्थिति बन्यो नि त उहाँको चाहिँ त्यो फेसबुक स्टेटसले जुन 23 गते भन्दा अहिले दिन तपाईँले 22 गतेको स्टेटस हेर्नुसँग सायद साँझको जस्तो लाग्छ भदौ 22 गतेको उहाँले को चाहिँ जाने त्यो आन्दोलनमा को नजाने भन्दै एउटा चाहिँ सीमारेखा तयार पार्नुभयो नि त कसलाई जाऊ भन्नु कसलाई नजाऊ भन्नुभयो बेलुका त्यो आन्दोलनमा त्यसपछि भोलिपल्ट पनि उहाँले चाहिँ ल अब होइन आऊ फर्क्यो अब यो यसो गरौँ उसो तिमीहरू देश चलाउने हामी छौँ भन्नुभयो उहाँले एक खालको त गर्नुभयो तर त धेरै बिग्रिसकेका छन् होइन र घटनामा त धेरैले बालनको नाम लिए नि त बालनले हामी चाहिँ अनि उहाँ त्यसपछि त्यो घटना पनि कम भयो 24 गते उहाँले जब आह्वान गर्नुभयो
0: 24 गते
10: सबै कुरा पुरा हुन्छ त्यतिखेर सिंहदरबार जलिसकेका थियो राष्ट्रपति भवन जलिसकेका
0: थियो
10: केही राज्य पक्षबाट विद्यार्थी चाहिँ कोही आफै लुटपाट गर्न जाँदा मानिसहरू झन्डै 70-75 मान्छे मरिसकेका थिए तब उहाँले के भन्नुभयो भने अब उद्देश्य पुरा भयो फर्किनुहोस् भन्नुभयो फर्के भोलिपल्ट एउटा आन्दोलन भएन त भन्दा त यसको मुख्य नेता को रहेछ को थियो कसको चाहिँ त्यसले चाहिँ कसले परिचालन गरेको थियो भन्ने कुरा त्यो पुष्टि भएको कुरा थियो नि त त्यसपछि त्यो त्यो त्यो त्यो परिस्थितिलाई त्यो परिस्थितिलाई चाहिँ नि भड्काउँदै होइन म्यानुपुलेट गर्दै यहाँसम्म पुर्याउने र त्यसको जगमा प्रधानमन्त्री बन्ने कुरा 182 सिट ल्याउने कुरा खास गरी त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टी तपाईँलाई सुन्नुहोस् एउटा सिरियसली एउटा कुरा त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टीलाई त मान्छेले ललकारिक हेर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले यो तब सिट ल्याउने कुरामा मुख्य बालन जब जोडिए राष्ट्रिय स्वतन्त्र पार्टीसँग रवि जेलबाट जेल ब्रेक गरेर आइसकेको थियो राष्ट्रपति धुलोमा गइसकेको थियो त्यस कारणले त्यतिखेरका चाहिँ चर्चित राष्ट्रपति
0: धुलोमा जान्छ उहाँलाई चाहिँ जेलमा सुरक्षित गर्नुको साटो चाहिँ भिडमा फालिदिएर उहाँको ज्यानको असुरक्षा गरायो भनेर आयो नि त पछि धेरै कुराहरू
10: मेरो कुरा त सुन्नुहोस् म तपाईँलाई तथ्यहरू खोल्छु नि जस्तो त्यो बेलाका चर्चित नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीका बाहिर रहेका सुमना श्रेष्ठ सन्तोष परियार जस्ता अरू पनि
0: दुईटै
10: नेता छैनन् रमेश खरेल जस्ता अलिकति
0: रमेश खरेल पनि छैनन् अनिल पनि छैनन् सुमना पनि छैनन् होइन तपाईँले नाम लिएको
10: उनीहरूले त्यो बेला सुन त्यो बेला राष्ट्रपति परित्याग गरेका भन्दा राष्ट्रपा परित्याग उनले मात्र होइन धेरै राष्ट्रपाका कार्यकर्ताले भने राष्ट्रपा परित्याग गरेका थियो र राष्ट्रपा अब सक्यो राष्ट्रपाले अबको नेतृत्व गर्न सक्दैन राष्ट्रपा पुरै चाहिँ भाषियो अपराधीकरणतिर लाग्यो
0: किन त भने
10: त्यसको पछाडिको कारण थियो रविले जब जेल ब्रेक गरेर बाहिर आए नि त्यस्तो थियो भन्दा मैले तपाईँले यस प्रसङ्ग किन जोडेको त भन्दा राष्ट्रपा त्यो त्यो आन्दोलनपछि त्यसरी चाहिँ नि एकदम कमजोर भइसकेको थियो तर पछि चुनावमा कसरी माथि उठेर यो यो ठाउँमा यो यो तहको चाहिँ जनमत ल्याउने ठाउँमा कसरी पुग्यो त भन्दा बालेनको एन्ट्रीले हो बालेन राष्ट्रपासँग जोडिएर हो है बालेन राष्ट्रपासँग जोडिएपछि बालेनलाई प्रधानमन्त्री बनाउने भनिसकेपछि मान्छेले विश्वास गरेर ठिक छ बालेनलाई प्रधानमन्त्री बनाउने कुरा हो हामीले त्यस कारण घन्टीलाई छाप हालौँ भनेर रवि अथवा अरू राष्ट्रपा हेरेर राष्ट्रपाका भिजन दृष्टिकोण होइन बालनप्रति विश्वास गरेर हो किन त भन्दा बालन त्यो 24 गतेको घटनाका मुख्य योजनाकार थिए है त्यसैले अनि अब अहिले बालनलाई चाहिँ अस्वस्थ राख्ने कुरा बालन वर्तमान प्रधानमन्त्रीका सन्दर्भमा केही पनि यस शब्द नबोल्ने कुरा तर त्यो त अलिकति सत्ताको चाहिँ दबावमा छायामा परेको अनुभूति तपाईँलाई पनि भयो होला नि तपाईँले त्यही भएर सुरुमै मलाई त्यही क्वेसन गर्नुभयो होला
0: होइन अब नेपाली सेनाको भूमिकामाथि पनि त यहाँहरूको प्रश्न छ नि त होइन उहाँ नेपाली सेनाले त यदि एक्सन चाल दिएको भए त धेरै हतार हुन्थ्यो भन्ने रिपोर्ट आयो नि त पछि
10: भने नि मानवको रिपोर्टले भनेन त भयो नि त नेपाली सेनाको भूमिका पनि प्रश्न चाहिँ गर्ने खालको छ चौबिस गते चाहिँ जब परिचालन भएन होइन त्यसपछि त त्यो त रह्यो नि त्यो संशय त बन्यो नि
0: होइन संसदमा बालिङसाले खोजे अरू एजेन्डाहरू छैनन् ऐनजी
10: भालेन्जो त्यो कालो प्रश्न हेर्न मन लागेर कालो कोट हेर्न मन लागेर दारी पाला हेर्न मन लागेर खोजेको होइन नि प्रधानमन्त्री नभए देशपाल के छ किन प्रधानमन्त्री चाहियो त अनि भालेनलाई खोजे होइन नि प्रधानमन्त्रीलाई खोज्यो
0: प्रधानमन्त्री
10: संसद भनेको संसदको नेता भनेको प्रधानमन्त्री हुन्छ है र संवैधानिकका कतिपय कानुनी दायित्वहरू संवैधानिक दायित्वहरू प्रधानमन्त्रीका दायित्वहरू हुन्छन् प्रधानमन्त्रीसँग जोडिएका विषय हुन्छन् देश अगाडि बढ्ने कसरी बढ्ने देशमा के हुँदैछ भन्ने कुराको जवाबदेही र त्यसको चाहिँ रेस्पोन्सिबल जिम्मेवार प्रधानमन्त्री हुन्छ अनि प्रधानमन्त्रीलाई चाहिँ तपाईँले अनि नखोज्ने त कसलाई खोज्नु त प्रधानमन्त्री नखोजे अनि के
0: हामी
10: खोज्दैनौ प्रधानमन्त्री पद छोडिदियो भइगयो नि त उहाँले
0: संसदमा किन चाहियो काम कारबाही अगाडि बढिरहेको छैन संसदमा
10: के काम गर्दै हुन्छ त्यो संसद अनि संसद किन चाहियो त्यसो भए संसदमा प्रधानमन्त्री किन चाहियो भन्नुहुन्छ भने संसद किन चाहियो
0: संसदमा त अब विधायकहरू बन्छन् नीति बन्छन् ऐन बन्छन् प्रधानमन्त्री अरू काममा हुनुहुन्छ सिंहदरबारमा
10: प्रधानमन्त्री त्यो संसदको सदस्य होइन
0: आवश्यकता
10: भनेको उहाँको आवश्यकता होइन नि संविधानले तोकेको आवश्यकता संविधान बमोजिम चल्या सरकार हो नि त्यो संविधानको आवश्यकता कानुनको आवश्यकता संसदको आवश्यकता अनुसार आउने उहाँको आवश्यकता अनुसार होइन
0: नआउने भइसकेपछि तपाईँहरू चाहिँ विरोध गर्ने त्यसो भए
10: विरोध होइन हामीले आउनुहोस् भनेको त्यसलाई विरोध मान्नुहुन्छ भने त्यो हामीले त सही कुरा
0: नेसनल लागेर हो प्रधानमन्त्रीलाई बोलाउनु भएको
10: संविधानको अधीनमा रहेर यो सरकार चल्नुपर्छ देश चल्नुपर्छ
0: अगाडि बसेको देख्यो भने तपाईँहरू सन्तुष्ट हुनुहुन्छ होइन संसदमा
10: प्रधानमन्त्रीको त्यो कालो संसदमा कालो चस्मा पनि वास्तवमा लाउन पाइँदैन नि पावर हो
0: कालो चस्मा लाउनु भएको छ नि त संसदमा
10: उहाँहरूले चाहिँ अब संसदीय अभ्यास नबुझ्नु भएको कतिपय कानुनीका अब कानुनी अध्ययनको अभाव छ कानुनको जानकारीको अभाव छ उहाँहरूमा एउटा दम्भ घमण्ड छ र चक्क कालो चस्मा लाएपछि दारी चाय पालेपछि चिटिक्क लुगा लाएपछि देश बन्छ भन्ने भ्रम पर्याप्त छ
0: व्यक्तिगत
10: व्यक्तितिर नजाउ तर जुन प्रवृत्ति देखिया छ संसदलाई चाहिँ एउटा होइन एउटा फेसन गर्ने थलो जस्तो एउटा चाहिँ त्यसको मर्यादा होइन कोही चाहिँ अब के गरी कोही के गरी जस्तो हाम्रो चाहिँ सभ्यता हाम्रो चाहिँ स्थापित मान्यताहरू हाम्रो संस्कार संस्कृति
0: जसरी चुनौती
10: हजुर जसरी चुनौती दिँदै दिइँदैछ त्यसले चाहिँ राम्रो गरिरहेको छैन
0: एकदमै महत्वकांक्षी आयो होइन बजेट राम्रो आउँछ यो पाला 18-20 खर्ब बराबरको बजेट ल्याउने तयारी
10: मलाई त्यस्तो धेरै उत्साहित त्यस्तो धेरै मलाई विश्वास छैन तर पनि आशा गरौँ न राम्रो ल्याउन होइन देश बन्ने बजेट ल्याओस् भन्ने
0: आशा विरोध गर्ने त हो नि प्रतिपक्षीले त
10: त्यस्तो होइन खेमजी धर्म होइन हामीले सही कुरा देखाइदिने हो हेर्नुहोस् खेमजी हार्वर्ड युनिभर्सिटी पढेर होइन तपाईँको चाहिँ अक्सफोर्ड पढेर क्याम्ब्रिज पढेर म्यासाचुसेट्स पढेर काबिल हुने भए भए है त तपाईँको तपाईँको कतिले पढे त के हुन्थ्यो होइन विकास गर्नु छ नेपालको बुझ्नु छ नेपालको समाज है अन्त्य गर्नु छ नेपाली समाजका विभेद र शोषणहरू होइन यहाँका जाने अन्यायहरू अत्याचारहरू समृद्ध बनाउँछ नेपाली समाज एउटा डाइभर्सिटीयुक्त समाज हो बहुभाषिक बहुधार्मिक बहु चाहिँ जातीय बहु चाहिँ भौगोलिक चाहिँ समाज छ र यहाँ समाजका चाहिँ अब उता बझाङको साइपाल हिमालका चाहिँ समाजका आफ्ना विशेषता छन् तराईको समाजका आफ्ना विशेषता छन् माथि हिमालका समाजका आफ्ना विशेषता छन् होइन तपाईँको डोटीका समाजका आफ्ना विशेषता छन् त्यो पढ्ने कुरालाई त्यो बुझ्ने कुरालाई त्यो समाज बुझेर ल्याएको कुरालाई चाहिँ बौद्धिक भन्ने कि तपाईँको हार्वर्डमा मात्रै पढेका राम्रो अङ्ग्रेजी शब्दहरू घुसाउने कुरालाई बौद्धिक भन्ने है यो आफ्नैमा प्रश्न छ
0: विश्वका धेरै सिस्टमहरू प्रणालीहरू बुझेर विश्वलाई बुझेर नेपालमा लागू गर्ने कुरा विश्वका धेरै विकसित देशहरूका होइन विषयहरूलाई चाहिँ ल्याएर चाहिँ नेपालमा चाहिँ त्यसको एक्सन प्लान बनाउने कुरा त राम्रो हुन्छ नि त भोलि देशलाई त राम्रै हुन्छ नि होइन
10: नेपाली समाज बढी बुझ्नु पर्यो विश्वको समाज
0: नेपाली समाज बुझ्नु भएको छैन डाक्टर सोनी वाग्लेले अहिलेको सरकारले समाज बुझ्या होइन यसै समाजबाट उत्पादित होइन नि त सांसदहरू पात्रहरू
10: ठिक छ हेर्दै जाउँ न बुझ्नुभएछ भने राम्रो अहिलेलाई यति भनौँ नेपाली समाज बुझ्नु पर्यो
0: राम्रो बजेट आउँछ जनमैत्री आउँछ भन्ने कुरामा
10: आशा गरौँ न किन अहिले विश्वास छैन अहिले किन भनिहालौँ आशा गरौँ तर मलाई चाहिँ तपाईँले भने जस्तै पुरै भरोसा विश्वास साह्रो राम्रो गर्छन् भन्ने विश्वास दिलाएको छैन
0: गणतन्त्र दिवस हो नि त आज त होइन मुलुकमा गणतन्त्र
10: गणतन्त्र दिवसको सन्दर्भ शुभकामना छ अब हेर्नुहोस् न कतिसम्म
0: लोकतन्त्र छ नि त देशमा होइन आज
10: एक्ज्याक्टली तर मैले सुन्दैछु आज गणतन्त्र दिवसको सन्दर्भमा पनि प्रधानमन्त्रीले नबोल्ने रे
0: शुभकामना
10: अचम्मको विषय के छ भने संसदमा पनि एक शब्द नबोल्ने यत्रो चाहिँ जनमत प्राप्त गरेर प्रधानमन्त्री बनाइसके धन्यवाद नभन्ने जनतालाई अनि आज गणतन्त्र दिवसको दिनमा पनि जनतालाई चाहिँ सम्बोधन नगर्ने देशलाई सम्बोधन नगर्ने भन्दा प्रधानमन्त्री अब गणतन्त्रमा पनि प्रतिबद्ध छन् कि छैनन् यो गणतन्त्र चाहेका हुन् कि होइनन् यो संसद चाहेका हुन् कि होइनन् यो व्यवस्था यो संविधान प्रधानमन्त्रीको रुचिको विषय हो कि होइन अब यो त प्रश्नको चिन्हमा पनि
0: भएका तर प्रधानमन्त्रीले चाहिँ बेला आएको बेला चाहिँ म चाहिँ सबै जवाफ दिन्छु 100 दिन मलाई काम गर्न दिनुहोस् म चाहिँ रिजल्ट ल्याएर आउँछु भन्नुभएको छ
10: एकछिनजी यो भने उहाँले कि प्राइभेट कम्पनी चलाएको हो भने देश चलाएको हो नि
0: हर्क चामलिङजीले बहिष्कार गर्दै हिँड्नु भएको छ नि त तपाईँहरू त त्यहाँ बसिया बसे हुनुहुन्छ नि त होइन हर्कजीले बरु एक्सन गर्नु भएको छ नि त
10: हर्कजीलाई र हामीलाई केही ठाउँमा नराख्नु न उहाँहरू संसदीय व्यवस्थामा यहाँ हुनुहुन्छ उहाँलाई त्यस्तो पनि हुन्छ हामीलाई त्यस्तो मिल्छ र हामी त नियम कानुन प्रतिसभा नियमावली संविधान बमोजिम होइन आवश्यकता अनुसारमा हामीले गर्ने हो हामीले जस्तै अस्ति तपाईँको जेठ 7 गते प्रधानमन्त्री आउनुपर्छ भन्यो तर जेठ 1 गतेदेखि त त्यो कुरा गरेनौँ नि त होइन 28 गते 28-29 गते नीतिका कार्यक्रममा प्रधानमन्त्रीले चाहिँ दिने चलन छ त्यो दिनुहोस् लाउनुहोस् भन्यो होइन त्यसको जवाब अनि त्यो उहाँहरूले गर्नुभयो त्यसपछि अब हप्ताको पहिलो दिनभित्र संसद चलिरहेको बेलामा महिनाको कुनै पनि महिनाको पहिलो हप्ताभित्र कुनै एक दिनको पहिलो एक घण्टा चाहिँ प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिनेछ भनेर प्रतिनिधि सभा नियमावलीले व्यवस्था गरेको छ
0: प्रतिनिधि
10: सभा नियमावलीले त होइन त्यो नियमावली किन अन्देखा
0: प्रधानमन्त्री नभए पनि उहाँले तोकेको व्यक्तिले चाहिँ उत्तर दिन सक्नेछ जवाफ दिन सक्नेछ
10: त्यो चाहिँ नीति तथा कार्यक्रमको सन्दर्भ हो कि नियम 56 को एकले के भन्छ प्रतिनिधि सभा नियमावलीको भने प्रत्येक संसद चलिरहेका बखत प्रत्येक महिनाको पहिलो हप्ता कुनै एक दिनको पहिलो एक घण्टा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ भनेको छ क्या गर्नेछ भनेको छ त्यो गर्न सकिनेछ गर्नुपर्नेछ भनेको छैन अनिवार्य गर्नेछ गर्नुपर्नेछ
0: सभामुखले पनि त मनाउन सक्नु भएन नि त उहाँ पनि त बोलाउन जानु भएको थियो नि त होइन
10: हेर्नुहोस् न अब राज्यका 3 अङ्ग व्यवस्थापिका कार्यपालिका न्यायपालिका हरू चाहिँ जुन सेपरेसन अफ पावर र जुन चेक एन्ड ब्यालेन्स हुनुपर्थ्यो सबैको आआफ्नो चाहिँ नि त्यो त एउटा जातका 3 खम्बा हुन् नि त एउटा लोकतन्त्रका 3 खम्बा हुन् तर के भयो त भन्दा सबै अब कार्यपालिकाको छायामा भयो क्या व्यवस्थापिका पनि न्यायपालिका पनि
0: न्यायपालिका त कसरी छाया हुन्छ योग्यताको आधारमा डाक्टर मनोज कुमार शर्मा आइसक्नु भएको छ नि त होइन प्रधान
10: न्यायाधीश योग्यता होइन इतिहासमा सबभन्दा बढी चाहिँ दलीयकरण गरेको र राजनीतिकरण गरेर चाहिँ सारा स्थापित मूल्य मान्यता सारा चाहिँ स्थापित चाहिँ होइन अहिलेसम्मका चिजहरूलाई विध्वंस बनाएर पुरै तोडेर घण्टीकरण गरिएको दलीयकरण गरिएको घटना हो न्यायपालिका भनेको सबभन्दा बढी इतिहासमा यति यति छ त विश्वमा एकचोटि 1973 चाहिँ इन्डियामा त्यस्तो कोसिस भएको थियो इन्दिरा गान्धीले जतिखेर ठुलो जनमत ल्याउनु भएको थियो पछि त्यस्तो पनि त्यहाँ सच्याए होइन यो पनि यहाँ सच्याउनु पर्ला नेपालमै हो
0: कसरी सचिन्छ संवैधानिक परिषदले न्याय परिषदले सिफारिस गर्यो 6 जनालाई 6 जनामा योग्य हो भनेर सिफारिस गर्यो त्यही अनुसारको चाहिँ संवैधानिक परिषदले 1 जनालाई प्रधान न्यायाधीशमा नियुक्ति
10: पृथ्वी गोलो छ समय गतिशील छ सबै कुरा हेर्दै जाउँ न किन
0: यसको मतलब न्यायालयमा पनि राजनीतिकरण कम्फर्टेबल खोज्यो होइन तर मनोज कुमार शर्मा डाक्टर मनोज कुमार शर्मा पनि त काबिल न्यायाधीश हो नि त होइन उहाँले चाहिँ
10: गोलिन्द्र
0: शमशेर जमानाले चाहिँ मलाई भने जस्तो लाग्छ उतिखेर चाहिँ हो मैले त न्यायको हिरा लिएर आएँ भन्नुभएको थियो क्या त्यतिखेर नियुक्ति हुँदाखेरि
10: ठिक छ व्यक्तिको विरोध गरेका छैन व्यक्ति काबिलै हुनुहुन्छ होला मनोज शर्मा होइन तर अरू पनि बेकाबिल थिएनन् है बेकाबिल भए त
0: सर्वोच्चन भन्ने हो तपाईँहरूको
10: एक्ज्याक्टली क्रम मङ्गलमा हुन्छ त्यहाँको स्थापित मान्यतालाई स्थापित मूल्यलाई चाहिँ स्थापित गर्न सक्छ त्यसलाई चाहिँ कन्टिन्यू गर्नु पर्थ्यो त्यहाँ चाहिँ हस्तक्षेप गर्न हुँदैन थियो होइन भन्ने कुरा हो त्यो विधि पद्धतिको कुरा त्यहाँको नियत
0: जाँदा प्रधानमन्त्री संसदमा नआउने तपाईँहरूले विरोध गरे गरी गर्ने अब के हुन्छ
10: एक हप्ताभित्र आउनुहुन्छ भनेर सत्ता पक्षले अब त्यहाँ एउटा आश्वस्त पारेका छन्, कमिटमेन्ट गरेका छन्।
0: कविन्द्र पुर्लाकोटीले एक हप्ताभित्र भन्नुभएको थियो अस्ति,
10: भन्नुभएको छ, हेरौँ अब ठिक छ। त्यसपछि हामी थप कुराकानी गरौँला नि, किन आउनु भएन भनेर सोधौँ।
0: हस्, यहाँको महत्वपूर्ण सबैका नेकपा एमालेका प्रमुख सचेतक ऐन महर आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
11: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
11: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
13: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड,
14: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बेसमा अर्थवेद डाक्टर दिलाथ दंगाल हुनुहुन्छ, साथ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
10: हस् फिल्म सर, यहाँलाई धन्यवाद।
0: आज गणतन्त्र दिवस पनि, बजेट आउने दिवस पनि, गणतन्त्र छ नेपालमा यतिखेर डाक्टर साहब?
10: खै नेपालमा यतिखेर के तन्त्र छ भन्ने कुरामा चाहिँ म पनि खोज्दैछु है।
0: भेटाउनु भएको छ
10: राष्ट्रपति भएकोलाई गणतन्त्र नै भन्छन् भन्छन् भन्छन् दुनियाँमा, तर राष्ट्रपतिको हालत हेर्दा र संविधानको हुर्मत लिएको देख्दा चाहिँ खोइ खासै गणतन्त्र भएको आभास मलाई चाहिँ भएको छैन।
0: तर शुभकामना त दिनु पर्यो नि त देशवासीहरूलाई।
10: शुभकामना त दिने सम्पूर्ण श्रोता र नेपाली जनता विश्वमा जहाँसँगै बस्नुभएकोहरूलाई पनि यो गणतन्त्र दिवसको चाहिँ शुभकामना।
0: तपाईँले गणतन्त्र दिवस कहाँ कहाँ खोज्नुभयो, गणतन्त्र कहाँ कहाँ खोज्नुभयो, नभेटाएको कहाँ कहाँ, कुन कुन ठाउँमा भेटाउनु भएन गणतन्त्र?
10: मैले सबैभन्दा पहिला त संविधान कार्यान्वयनमा नै गणतन्त्र खोजे एक नम्बरमा, होइन अब मैले त्यहाँ नै खासै गणतन्त्र भेटिनँ। अहिले पछिल्लो बीचमा विभिन्न खाले नियुक्ति लगायत चाहिँ सर्वोच्चकै नियुक्तिको कुरादेखि लिएर अन्य जुन 1100-1200 जुन अध्यादेश मार्फत नियुक्ति खारेजीदेखि जस्तै अहिले चाहिँ यदि ल्याएका अध्यादेशहरू चाहिँ राष्ट्रिय सभाले पास गरेन भने दुईटैको संयुक्त बैठक बसेर पनि बहुमत ल्याउने भन्ने खालको जुन कुराहरू ती जुन लिएर आइएछ आइराखिएको छ जुन संविधानभन्दा बाहिरबाट, यी सबै कुराहरू खोज्दै जानुभयो। तपाईँले अब बोल्न पाउने अधिकारकै कुरा खोज्नुभयो, अभिव्यक्ति दिने अभिव्यक्ति स्वतन्त्रताका कुराहरू खोज्नुभयो भने पनि खासै त्यस्तो धेरै गणतन्त्र आएको आभास चाहिँ हुँदैन।
0: अब आज त बजेट आउँदैछ नि त, नेपालीहरूको भाग्य र भविष्य कोर्ने बजेट, होइन? बजेट चाहिँ कार्यक्रम राम्रो आएको, महत्वकांक्षी आयो बजेट, अब कस्तो आउँछ, अलिकति ड्रास्टिक चेन्ज हुन्छ बजेटमा?
10: यस्तो छ, अहिले एउटा कुरा चाहिँ अब सकारात्मक कुरा चाहिँ के छ हुन सक्छ भने, अब यो अनुमान मात्रै हो तपाईँ, हाम्रो सरकार परिवर्तन भएको छ, अरू त्यस्तो व्यवस्था सिधा हेर्दा त व्यवस्था परिवर्तन भएको जस्तो मलाई अहिलेसम्म लाग्दैन, किनभने राष्ट्रपति हुई संविधान हुई संसद हुई भएपछि चाहिँ त होइन, तर पनि सरकार चाहिँ एक त बहुमतको छ, सिधा सिधी हेर्दा उहाँहरूको आफ्नै कारण बाहेक अरू कारणले सत्ता ढल्ने सम्भावना छैन, त्यो हिसाबले पनि बजेट र उहाँहरूको बहुमत भएको कारणले पनि र अर्थमन्त्रीले आफूलाई म अब्बल हो भनिरहेको सन्दर्भ यद्यपि नेपाली काङ्ग्रेसमा लामो इतिहास बोकेर धेरै कुरा सिकेर एडिबीमा जाहिर खाएर आएको व्यक्ति भए पनि उहाँले आफूलाई म चाहिँ अब्बल अर्थशास्त्री हो भनिरहेको सन्दर्भमा
15: र जुन बाहिर हल्ला खालको खालको पिटाइएको छ त्यो हिसाबमा चाहिँ एउटा अलिक फरक ढङ्गको बजेट आउनुपर्ने जस्तो लाग्छ मलाई र जनताका समस्याहरू पनि सम्बोधन भइदिए हुन्थ्यो यो बेलामा उहाँहरूको चाहिँ स्पष्ट मेजोरिटी भएको बेलामा जनताको समस्या सम्बोधन गर्नको लागि उहाँहरूलाई कसैले पनि रोक्दैन थियो त्यो खालको बजेट आइदियोस् भन्ने अपेक्षा छ र तपाईँलाई अर्को कुरा पनि भनिहालौँ मैले यो बजेटको बीचमा धेरै अध्ययनहरू अनुसन्धानहरू पनि गरेँ यो बीचमा तपाईँले पनि कतिपय हेर्नु होला मेरो सामाजिक सञ्जालहरूमा धेरै मान्छेले चाहिँ अपेक्षा यसपालि चाहिँ फरक ढङ्गले आउँछ कि भनेर चासोका साथ चाहिँ बसेका छन् है पोहोर पोहोर भन्दा
0: पोहोरको तुलनामा चाहिँ काबिल अर्थमन्त्री छन् देशमा भन्ने भान भएको छ
15: होइन त्यो त मैले भनिनँ यस्तो हो मैले अर्थमन्त्रीमा के गुण खोज्छु एउटा अर्थशास्त्रको विद्यार्थी भएर भने एउटा चाहिँ अर्थको राम्रो ज्ञान हुनुपर्छ भन्ने मेरो सधैँभरि नै सुरुदेखि जो जो अर्थमन्त्री बन्नुभयो तपाईँले मेरा 10 वर्षदेखिका लेख र अन्तर्वार्ताहरू हेर्नुभयो भने मैले एउटै कुरा के भनिरहेको छु भने सबैभन्दा पहिला अर्थको राम्रो ज्ञान भएको हुनुपर्छ अर्थमन्त्रीमा एउटा कुरा त्यो अर्थका कतिपय काम चाहिँ तपाईँले बुझा ल्याउँदा यसको साइड इफेक्ट थाहा पाउने हुनुपर्छ अर्को कुरा चाहिँ नेपाली माटो चिनेको हुनुपर्छ नेपाली जनता चिनेको हुनुपर्छ नेपाली भूगोल चिनेको हुनुपर्छ होइन नेपाली उत्पादन नेपालीका समस्या चिनेको दुईटा गुण चाहिँ कम्तीमा पनि र अर्को राजनीति क्षमता त हुनै परिहाल्यो यी दुईटा तिनवटा गुण चाहिँ कमसेकम पनि अर्थमन्त्रीमा हुनुपर्छ भन्ने मलाई लाग्छ
0: त्यसले गर्दा छैन त्यो कुरा चाहिँ नीति कार्यक्रमले देखायो
15: पहिलो अर्थको ज्ञान त उहाँसँग छैन भन्न सकिँदैन होइन भलै पछि राजनीतिमा लागेपछि कतिपय कुराहरू उहाँले ट्विस्ट गर्नुहुन्छ त्यो एउटा पाठ हो तर तपाईँले अस्ति एउटा जुन स्थिति पत्र अथवा श्वेत पत्र ल्याउनु हो तपाईँ हामीले पनि धन्यवाद दियौँ टेलिभिजनबाट त्यो पाटो त उहाँको सकारात्मक थियो नि त त्यो हिसाबमा अर्थको ज्ञान छैन चाहिँ त भन्न सकिँदैन भन्ने हुँदैन त्यो तर जुन दोस्रो पाटो जुन नेपाल चिनेको नेपालको भूगोल चिनेको नेपालको गरिबी चिनेको नेपाली चिनेको सन्दर्भ चाहिँ मलाई त्यति धेरै अहिलेसम्मको उहाँका गतिविधि र अभिव्यक्ति हेर्दा त्यस्तो देखिँदैन
0: बजेट कस्तो आउँछ राम्रो आउँछ कस्तो आकारको बजेट
15: यस्तो
0: बजेट आउँछ जनताका जनमैत्री बजेट आउँछ
15: दोस्रोमा चाहिँ म तपाईँसँग छलफल गर्न चाहे पहिलोमा तपाईँले जहाँसम्म बजेट कस्तो आउँछ भन्नुभयो यो त तपाईँले सबै 47 साल पछिका बजेट हेर्नुभयो भने सबै एभरेज भन्दा राम्रा नै छन् 50% भन्दा राम्रा नै छन् त्यो हिसाबमा यो बजेट पनि नै त्यो 50% भन्दा राम्रो नै आउँछ त्यसमा शङ्कै छैन किनभने धेरै लामो समयदेखि मिलाएर लेखिएको हुन्छ त्यहाँमाथि उहाँले त चुनावभन्दा अगाडिदेखि नै उहाँको सभापतिले उहाँलाई लेख्न बजेट लेख्नलाई लगाउनु भएको हुनाले उहाँको त झन् अझ राम्रो बजेट आउँछ त्यसमा दुई मात्रै भएन होइन तर एउटै कुरालाई मात्रै मैले बजेट राम्रो मान्छु उहाँ आफैले प्रणयन गर्न सक्ने बजेट ल्याउनु भयो भने त्यो बजेटलाई चाहिँ राम्रो मानिन्छ हरेक अर्थमन्त्रीको विषयमा मैले भन्ने यही हो तर उहाँले ल्याएको बजेट उहाँ आफैले कार्यान्वयन गर्न सक्नु भएन भने चाहिँ त्यो बजेटलाई राम्रो मान्न सकिँदैन त्यसले गर्दाखेरि अहिलेको नेपालको वर्तमान राजस्वको स्रोत हाम्रा प्राथमिकता क्लियर भएर आउने र सबै कुरा विदेशी ऋणमा जुन खालको अहिले बाढी छ विदेशी ऋणको त्यो खालको विदेशी ऋणमा मात्रै भर नपर्ने खालको गरी बजेट लिएर आउनुभयो र तमाम जनताका अहिलेका अपेक्षा जस्तै कृषिका होलान् तपाईँको पर्यटनका होलान् स्वास्थ्यका होला शिक्षाको होला उद्योगको होला यी क्षेत्र समेटेर आयो र त्यसलाई उहाँले आफैले कार्यान्वयन गर्न सक्नुभयो भने त त्यसलाई नराम्रो पनि त किन भन्नु र हामी जनता न हो
0: तर बजेटले समेट्नु पर्ने तपाईँलाई थाहा छ 8 वटा मन्त्रालय र दुईटा निकायले चाहिँ अस्ति करिब करिब 20-21 अर्ब जति चाहिँ सरेन्डर गरेछन् होइन खर्च गर्न सकेनन् यो विषयमा निकै चर्चा छ हिजो भएको भए चाहिँ साह्रै भेलमा बग्थ्यो होला केही पैसा भनिन्थ्यो तर अहिले चाहिँ तत्कालीन सरकारले त्यो काम गर्दैन त्यो चाहिँ चाहँदैन उसले त्यो कारणले चाहिँ सरेन्डर भयो भन्ने खालको पनि विषयहरू आएको छ यो किन खर्च हुँदैन पुँजीगत खर्च किन गर्न सक्दैन राज्यले राष्ट्रले
15: यस्तो छ अब योभन्दा विगतमा पनि बजेटहरू चाहिँ सरेन्डर भएका छन् फ्रिज भएका छन् फिर्ता आएका चाहिँ छन् तर तपाईँले भनेको एउटा कुरामा दम चाहिँ के छ भने असारे बजेट खर्च जसरी हुन्थ्यो योभन्दा अगाडि त्यो ढङ्गले खर्च
0: असारमा त बाढी नै बग्थ्यो नि त बजेटको अहिले त सेटिङ गर्न सकिएन बिचरा धेरैलाई तनाव भएको छ नि त
15: हो त्यो त्यो त्यो विषय सत्य हो त्यो कारणले पनि एउटा फ्रिज चाहिँ भयो त्यो सकारात्मक नै भनौँ त्यसलाई अथवा त्यसको कमजोर पाटो पनि छ अहिलेलाई त्यति भनिराखौँ र दोस्रो जहाँसम्म तपाईँले महत्वपूर्ण सवाल छ बजेट किन खर्च हुँदैन भन्ने सन्दर्भ चाहिँ अघि नै मैले पनि तपाईँलाई भने त्यो अर्थमन्त्री मात्रै सफल हुन्छ जसले आफैले ल्याएको बजेट खर्च गर्न सक्छ भनेको कारण नै त्यही नै थियो अब तपाईँलाई त्यहाँ हेर्नुभयो भने उहाँले अहिले जुन आर्थिक सर्वेक्षणमा भएका कुराहरूमध्ये एउटा बुदा उहाँले के भन्नुभएको छ भनेदेखि पुँजीगत खर्च अब पनि अपेक्षा गरे जति गर्न सकिएन, 25% भन्दा माथि गएन र राजस्व सङ्कलन पनि लक्ष्य भन्दा कम भयो भनेर उहाँले स्वीकार्नु भएको छ अहिले. अब त्यो खर्च गर्न नसक्नु चाहिँ सबैभन्दा पहिला चाहिँ सरकारमा जो बस्छ सरकारमा बस्नेहरूको कमजोरी देखिन्छ एउटा, दोस्रो कुरा अर्थमन्त्रीको आफै कमजोरी देखिन्छ, तेस्रो कुरा चाहिँ हाम्रा विभिन्न नियम विनियम उपनियमहरूले पनि खै हात बाँधेको कारणले विशेष गरेर हाम्रा चाहिँ कर्मचारीहरूलाई काम गर्न सहज नभएको कारणले पनि हामी सार्वजनिक खरिद ऐनको कुरा पनि कहिलेको उठाउँछौ, त्यो कारणले पनि बजेट खर्च हुँदैन. तर अहिले चाहिँ त्यो अवस्था होइन, अहिले चाहिँ सबै कानूनहरू उहाँले आफ्नो ढङ्गले चाहिँ बनाउनु भएको हुनाले त्यसले पनि अहिले रोक्ने स्थिति म देख्दिन. अर्को कुरा चाहिँ हाम्रा अन्तर मन्त्रालयहरूको बीचमा समन्वय नहुँदा पनि हाम्रा बजेटहरू चाहिँ समयमा कार्यान्वयन हुँदैनन्. अनि अर्को कुरा बजेट समयमा कार्यान्वयन हुने नहुने कुराहरू चाहिँ के हो त भन्दा हाम्रा मुआवजाका कुराहरू, कतिपय चाहिँ कानूनमा गएर चाहिँ मुद्दा मामिला परेका कुराहरू, यी सारा कुराहरूले गर्दाखेरि चाहिँ हाम्रा बजेटहरू कार्यान्वयन हुँदैनन्. र सबैभन्दा खतरनाक कुरा के हो त भन्दाखेरि बजेट ल्याउँदाखेरि जुन जुन शीर्षकमा बजेट ल्यायो भने खर्च गरिन्छ अथवा आवश्यक छ अथवा सिस्टमले माग्छ तीमा नल्याएर पहुँचका भरमा आउने बजेटहरू पनि खर्च सही ढङ्गले हुँदैनन्, किनभने पहुँचमा ल्याइएको हुन्छ त्यो ठाउँमा आवश्यक पनि हुँदैन, पूर्वाधार पनि तयार भएको हुँदैन, व्यक्ति पनि तयार हुँदैन, त्यो कारणले पनि पुँजीगत खर्च वा बजेटहरू समयमा खर्च नहुने समस्याहरू हामी कहाँमा लामो समयदेखि छ.
0: हस्, डाक्टर साहबको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार. उहाँ हुनुहुन्थ्यो अर्थवेद अर्थशास्त्री डाक्टर दिलनाथ दंगाल, बजेटका विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो. नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ. हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ. प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764.
16: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो. बाफ्रे, अब चाहिँ के हुने हो?
17: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न यस्तो त जसले लेखिहाल्छ नि.
16: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
17: तिमीलाई थाहा थिएन?
16: थाहा थिएन.
17: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
16: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
17: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
18: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
19: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं.
20: नेपाल सरकार, विज्ञापन बोर्ड.
21: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.
0: यतिखेर हाम्रो 22 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानूनका जानकार, अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ. चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार. होइन, प्रधानमन्त्रीज्यू त संसदमा जानै नसक्ने, जानै नहुने, अनुहारै देखाउन नहुने स्थिति आयो नि त मधु सर. आज गणतन्त्र दिवस पनि हो, लोकतन्त्रमा गणतन्त्रमा प्रधानमन्त्री यस्तो अधिनायकता तर्फ जान मिल्छ र भने
15: त्यस्तो भएपछि म 100 दिनपछि सदनमा जान्छु, सदनलाई जवाब दिन्छु भन्नुभएको अवस्था छ.
0: अब प्रधानमन्त्रीको उपस्थिति भएन भनेर प्रतिपक्षीले त विरोध गरेछन् नि त, होइन?
1: तपाईँको आवाज अलिक सानो आइरहेछ।
0: होइन, प्रधानमन्त्रीज्यूको उपस्थिति नहुँदाखेरि प्रतिपक्षीहरूले त विरोध गरेका रहेछन् नि त मधुजी।
1: होइन, सबभन्दा पहिलो कुरा त प्रधानमन्त्री उपस्थित भएर सदनमा जवाब दिने कुरामा हाम्रो नियमले नै प्रतिनिधि पनि दिन पाउने व्यवस्था गरेको छ। त्यस कारणले गर्दाखेरि जवाफै दिने कुरोमा त प्रधानमन्त्री आउनुपर्छ भन्ने कुरा होइन। उहाँहरूले अब विरोधका लागि विरोध गरिराख्नु भएको छ, प्रधानमन्त्रीले भनिराख्नु भएको छ। मैले कम्तीमा हामीले बाचा गरेका 100 बुदाहरूको 100 दिनमा हामी बाचा पूरा गर्छौँ, त्यस पछाडि म आउँछु, तपाईँहरू सबैको जवाब दिन्छु भनिराख्नु भएको छ। उहाँले आफ्नो प्रतिनिधि मार्फत त्यो कुरा गरिराख्नु भएको छ। त
0: सभामुख पनि त जानु भएको थियो नि त, उहाँलाई फगाउन सकिन्छ कि भनेर फगाउन सक्नु भएन नि त, होइन?
1: होइन, अहिले यसो नि अहिले काम गर्ने बेला हो, अहिले डुलेर हिँड्ने बेला होइन। कुनै पनि साथीहरूलाई प्रधानमन्त्री
0: संसदमा आउँदाखेरि त डुलेको त भन्न मिलेन नि त। गणतन्त्र दिवसको अवसरमा आज त सम्बोधन गर्नुपर्ने थियो, आज पनि त नगर्नु हुने भएछ नि त, होइन?
1: होइन, सम्बोधन गर्ने कुरो त अब राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिले गर्नुहुन्छ, त्यो सम्बोधन कसले गर्ने भन्ने विषय ठूलो कुरो होइन।
0: खै प्रधानमन्त्रीज्यू खासमा किन यो सदनप्रति उत्तरदायी जवाबदेही हुन नखोज्या हो?
1: होइन, त्यस्तो केही पनि होइन। उहाँले अब आफ्नो वाचा पूरा गरेपछि म आउँछु, 100 दिनमा मैले यो काम गर्छु भनेर भनेको छ, त्यो काम पूरा गरेपछि आउँछु र तपाईँहरूको जवाब दिन्छु भनिसक्नु भएको छ त।
0: मानव अधिकार आयोगको पनि त प्रतिवेदन आएछ, तपाईँ त पढ्नु भएको छैन नि त्यसमा, होइन?
1: मैले कहाँ के गरेको छु र पर्नुपर्ने?
0: राष्ट्रिय स्वतन्त्र पार्टीका 17 सांसदहरू त आए नि त, त्यसको नाम लिस्टै आयो नि त, कारवाही
1: होइन। मानव अधिकार आयोगको विषय चाहिँ कस्तो हो भने विगतका आन्दोलनहरूमा पनि राज्य सत्ताका विरुद्धमा यसै गरेर आयोगहरू संघ संस्थाहरू लाग्थे र उनीहरूले एउटा खालको वातावरण के बनाउँछन् भने सरकारलाई दबाव सिर्जना गर्नका निमित्त अन्तर्राष्ट्रिय क्षेत्रमा यी चिजहरू लाने र सरकारलाई दबाव सिर्जना गर्नका लागि एक खालको भूमिका खेल्छन्, त्यसकै पर्याय हो भनेर मान्छु म यसलाई।
0: तर इतिहासमा चाहिँ मानव अधिकार आयोगले स्ट्रङ प्रतिवेदन सार्वजनिक गर्यो नि त, होइन? अहिले चाहिँ
1: होइन, मानव अधिकार आयोगले जुन प्रतिवेदन सार्वजनिक गर्यो, मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गर्दै गर्दा मानव अधिकारका क्षेत्रमा, मानव अधिकार उल्लङ्घनका क्षेत्रमा उहाँहरूले इंगित गर्न खोजेको हो भने त्यो सराहनीय विषय हो। अब एउटा राजनीतिक अविष्टता पूरा गर्नका लागि कसैको गोटी भएर उहाँहरूले काम गर्नु भएको हो भने त्यो राम्रो होइन।
0: कसरी गोटी हुन्छ? सरकार त तपाईँहरूको छ नि त, उहाँहरू कसरी गोटी हुन्छ? संवैधानिक अङ्ग होइन मानव अधिकार आयोग, अब त कार्यान्वयन गर्नुपर्छ नि त। अन्तर्राष्ट्रिय समुदायमा के जान्छ यसको म्यासेज? यदि कार्यान्वयन भएन भने कार्यान्वयन हुन्छ प्रतिवेदन?
1: होइन, प्रतिवेदन कार्यान्वयन गर्नलाई सरकारले हेर्छ, कार्यान्वयन गर्नुपर्ने अवस्था आएछ भने कार्यान्वयन गर्छ। अब कारण प्रतिवेदन कुन मनसायबाट आएको छ पहिला त्यसलाई हेर्नुपर्छ। मैले अघि नै भने तपाईँको हरेक चिजहरू चाहिँ कस्तो हुन्छ भने हिजो विगतका दिनहरूमा पनि जब जब सरकार गठनहरू हुन्छन् ती सरकारहरूलाई दबावमा पार्नका निमित्त र सरकारलाई चाहिँ बाह्य हस्तक्षेप गराउनका निमित्त यो खालको चाहिँ भूमिका निर्वाह हुने गर्थ्यो। संघ संस्थाहरूबाट मानव अधिकारका नाममा यो खालको भूमिका हुन्थ्यो। अहिले पनि हाम्रो सरकारमाथि चाहिँ दबाब पार्नका लागि यो खालको भूमिका आएको हो भनेर हामीलाई लाग्छ। तर सरकारले यदि मानव अधिकारको क्षेत्रमा साँच्चै मानव अधिकारको हनन भएको छ भने सरकारले मानव अधिकारको क्षेत्रमा संवेदनशील भएर यसको कार्यान्वयन गर्नुपर्छ।
0: होइन, अहिलेको अवस्थामा चाहिँ जुन जुन व्यक्तिहरूलाई टेकेटान गरिएको छ, सबैभन्दा घटनाको मुख्य योजनाकारदेखि लिएर घटनाको मुख्य पात्र प्रधानमन्त्री बालेन्द्र शाह र सेनाको भूमिकामाथि त प्रतिवेदन, यो प्रतिवेदनले पनि त त्यति राम्रो बोलेन नि त, होइन?
1: होइन होइन, प्रतिवेदन कसरी बनाइयो भन्ने कुरा नै मुख्य कुरा हुन्छ, हेर्नुहोस्। होइन, प्रतिवेदन बनाउने कुरामा कहाँ कहाँ गएर उहाँहरूले चाहिँ त्यसको सर्वेक्षण गर्नुभयो, को कोसँग त्यस विषयमा छलफल गर्नुभयो, स्टेक होल्डरहरूसँग, पीड़ितहरूसँग, त्यस पछाडि तपाईँको जलका संरचनाहरूमा उहाँ पुग्नु भयो कि पुग्नु भएन, त्यो सम्पूर्ण कुरा अहिले प्रतिवेदन नहेरेसम्म केही भन्न सकिने अवस्था छैन। प्रतिवेदनका केही आंशिक खण्डहरू मात्रै बाहिर आएको छन्।
0: 10,000 पेजको
1: समग्र हेरेपछि थाहा हुन्छ,
0: 10,000 पेजको रहेछ प्रतिवेदन, तपाईँले हेर्नु भएको छैन? राष्ट्रिय स्वतन्त्र पार्टीका
1: हामीले प्राप्त गरेका छैनौँ, हामीले प्राप्त गरे पछाडि हामी हेर्छौँ र प्रतिवेदनले ठ्याक्कै भन्न खोजेको कुरा के हो हेरौँला। र मैले अघि नै भने यदि गम्भीर प्रकृतिका मानव अधिकार हनन भएका विषयहरू छन् भने त्यो विषयमा चाहिँ कडाभन्दा कडा चाहिँ कार्यान्वयनमा सरकार जानुपर्छ, कार्यवाहीका प्रक्रियाहरू अगाडि बढाउनुपर्छ।
0: होइन, तपाईँको पार्टी सभापतिले पनि त जेल ब्रेक गरेको कुरा आयो नि त, होइन? त्यसमा
1: होइन, यस्तो पार्टी सभापतिको कुरोमा चाहिँ अब यहीँनिर क्या मानव अधिकार पनि कता कता मानव अधिकारका नाममा के पार्टी सभापतिलाई त्यहीँभित्र जल्न दिनु पर्थ्यो अनि उहाँहरूको मानव अधिकार रक्षा हुन्थ्यो।
0: आगो लाग्यो त
1: भन्न खोजेहरू,
0: आगो लाग्यो नको कारोबारमा, त्यसो भए
1: अनि त्यहाँ मारिनु पर्थ्यो हाम्रो पार्टी सभापति अनि उहाँहरूको उहाँहरूले चाहेको मानव अधिकारको रक्षा हुन्थ्यो। उहाँहरूलाई
0: आगो त लागेन नि त, नको कारागार जलेन नि त, जलेर
1: होइन, जल्ने अवस्था हुन्थ्यो नि त, त्यहाँ जल्थ्यो, जल्ने अवस्था हुन्थ्यो।
0: तर तत्कालीन
1: उहाँलाई त उहाँले कुनै ब्रेक गरेको ये गरेको भनेर भन्ने मान्छेहरूले त्यत्रो सुरक्षा निकायले घेरामा हालेर लिएर आएर त्यस पछाडि उसलाई जिम्मा लगाएको छ, पार्टीका मान्छेहरूलाई जिम्मा लगाएको छ भनेपछि घेरामा हालेर लिएर आउँछ एउटा कुरा। त्यो दोस्रो कुरो, त्यस पछाडि लगत्तै जब चार पाँच दिन पछाडिका घटनाक्रमहरू अगाडि बढे, कारागार विभागले पनि सूचना के जारी गरेका छ भने कारागारमा असुरक्षा भएको कारणले गर्दाखेरि कारागारभन्दा बाहिर जानुभएकोहरूलाई अरू सबैलाई चाहिँ फर्कन आह्वान गरेका छ। यदि जेल ब्रेक गरेर भागेको हो भने सरकारले त्यो गर्छ र खोजी गरेर समाचार लिएर आउँछ नि त।
0: पछि त उहाँ फिर्ता हुनुभयो नि त होइन कारागारमा, त
1: उहाँ आफै जानु पछि सरकारले फिर्ता हुन आह्वान गर्यो, फिर्ता हुन आह्वान गरे पछाडि अब जेलमा कुनै समस्या छैन, जेल सुरक्षित छ, ल आउनुहोस् है तपाईँहरू भनेपछि जानुभयो।
0: तर उहाँको अहिलेको व्याख्या के छ भने उहाँका कारणले गर्दाखेरि भागेका कैदीबन्दीहरू करिब करिब 5,000 त अझै पनि बाहिर छन् नि त होइन।
1: ए बाबा, सरकार सुरक्षा दिन नसक्ने, सरकारले अब सुरक्षा अङ्ग आफै असुरक्षित भएको बेलामा उहाँ भागेको कारणले गर्दाखेरि कैदीबन्दी बाहिर छन् भनेर भन्नु यो मानव अधिकारको निर्लज्जता हो क्या?
0: मानव अधिकार आयोगको प्रतिवेदन मिलेन जस्तो भए
1: मिलेन, त्यो हिसाबले मिलेन, किनभने तपाईँको जतिखेर देशको प्रमुख नै असुरक्षित छ, हेलिकप्टरमा भागिरहेछ, एकातिर अब जेलमा कुनै समस्या छैन, जेल सुरक्षित छ, ल आउनुहोस् है तपाईँहरू भनेपछि जानुभयो।
0: तर उहाँको अहिलेको व्याख्या के छ भने उहाँका कारणले गर्दाखेरि भागेका कैदीबन्दीहरू करिब करिब 5,000 त अझै पनि बाहिर छन् नि त होइन।
1: ए बाबा, सरकार सुरक्षा दिन नसक्ने, सरकारले अब सुरक्षा अङ्ग आफै असुरक्षित भएको बेलामा उहाँ भागेको कारणले गर्दाखेरि कैदीबन्दी बाहिर छन् भनेर भन्नु यो मानव अधिकारको निर्लज्जता हो क्या?
0: मानव अधिकार आयोगको प्रतिवेदन मिलेन जस्तो भए
1: मिलेन, त्यो हिसाबले मिलेन, किनभने तपाईँको जतिखेर

0: लिएर आएकै छ राज्यको तर्फबाट, भनेपछि राज्यलाई यो विषयमा त प्रयोग गर्ने हो। यसले यसो गरिदिँदाखेरि त उहाँहरूको कुरा के हुन्छ भने झन् ती अपराधीहरू चाहिँ बाहिरी बस्छन्, तिनीहरू आउने सम्भावना न्यून हुन्छ, हामीले फेला पार्ने सम्भावना न्यून हुन्छ। किनभने तपाईँको यस्ता चिजहरूलाई हामीले बाहिर लिएर जाँदाखेरि सुरक्षामा उहाँहरूले आफ्नो सुरक्षामा अब चाहिँ म कतै असुरक्षित हुन्छु कि भन्ने लाग्छ ती जो अहिले बाहिर बसेका कैदीबन्दीहरू छन्। त्यसकारणले उनीहरूले स्थानान्तरण गर्न सक्छन्, ठाउँ छोडिदिन सक्छन्, त्यसले गर्दा नजिकै पुगेको सुरक्षा निकायले उसलाई पक्राउ गर्न सक्दैन। कम्तीमा यस्ता चिजहरू सुरक्षाको दृष्टिकोणले पनि हामीले चाहिँ गोप्य राख्नुपर्ने चिजहरू उहाँहरूले छताछुल्ला बनाइदिनु भयो। अब उहाँहरूले कस्तो खालको मानव अधिकारको परिकल्पना गर्नुभएको हो उहाँहरूलाई नै सोधिदिनु होला।
1: होइन, अहिले भर्खरै चाहिँ नेकपा एमालेका प्रमुख सचेतक ऐन मुहारसँग मैले कुराकानी गरेँ, अहिले न्यायालय चाहिँ घण्टीमै भयो भन्नुभयो, उहाँले घण्टीमै भएको छ न्यायालय
0: के भन्नु फेरि भन्नुहोस् त?
1: न्यायालय सर्वोच्च यतिखेर घण्टीमै भएर क्या, यो क्रमभङ्गता भयो, ब्रेक गरियो, दृश्यता मिचियो भन्नुभयो क्या मुख्य सचेतक ऐन मुहारले भर्खरै?
0: हामीले बाहिरबाट लगे हो र, हामीले बाहिरबाट लगाए त होइन, त्यहीँभित्रबाट संवैधानिक तपाईँको न्याय परिषदले हामी छजना प्रधान न्यायाधीशका लागि उपयुक्त पात्र हौ, हामी छजना प्रधान न्यायाधीशका लागि हाम्रो योग्यता र क्षमता पुग्छ भनेर संवैधान त्यहाँ न्याय परिषदले सिफारिस गरेर पठाएको व्यक्ति मध्येबाट एउटा व्यक्तिलाई संवैधानिक परिषदले सिफारिस गरे होइन भने, अनि उहाँहरू कसरी देख्नुहुन्छ त्यहाँ त्यो घण्टीमा भयो भनेर? काङ्ग्रेसमा बनाउनु भएको थियो,
1: ब्रेक गर्नुभयो तपाईँहरूले चाहिँ, वृष्ट मिस्नुभयो, छिमेकी मुलुकमा नि भएको छैन नेपालको इतिहासमा 80 वर्षको होइन इतिहास।
0: ब्रेक त यस्तो छ तपाईँको 2033 सालमा पनि ब्रेक भएको थियो हेर्नुहोस् होइन, त्यतिखेरको र यतिखेरको मिलेको भनेको चाहिँ के हो भने त्यतिखेर पनि तीनजनाको सिनियरिटी मिचेर अनि त्यस्तो चौथो व्यक्तिलाई बनाइएको थियो, अहिले पनि तीनजनाको सिनियरिटी मिचेर चौथो व्यक्तिलाई बनाएको यहाँ कुनै ऊ छैन। न योभन्दा अगाडि मिच्दै नमिचेको सिनियरिटी नमिचेको भन्ने नेपालको न्यायिक इतिहासमा छ भनेर जसरी साथीहरू भन्दै हुनुहुन्छ उहाँहरूलाई त्यो न्यायिक इतिहास एकचोटि हेरिदिनलाई म अनुरोध गर्छु।
1: तर कम्फर्टेबल खोजियो नि त होइन न्यायालयमा राष्ट्रिय स्वतन्त्र
0: पार्टी, होइन कम्फर्टेबल भन्ने कुरै हुँदैन न्यायपालिकामा, कम्फर्टेबल भन्ने नै हुँदैन न्यायपालिकामा, स्वच्छ र स्वतन्त्र न्यायपालिका बनोस् भन्ने कुरा हो। हामीले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरे हौ, हामीले कम्फर्टेबल न्यायपालिकाको परिकल्पना गरे होइन।
1: तर जुन ढंगले चाहिँ न्यायपालिका आज कार्यपालिकाको छाया बनिरहेको छ यो त राम्रो होइन राज्यका लागि, दुर्भाग्य होइन? मधुसौलागाईजी, तपाईँ त कानूनको जानकार हुनुहुन्छ, अधिवक्ता हुनुहुन्छ, अब चाहिँ बारले चाहिँ एक्सन लिन खोजिरहेको छ न्यायालयमा, स्याडो वार, स्याडो वार छ होइन, स्याडो वार हुँदाखेरि त न्यायमा त प्रभावित हुन्छ नि त
0: होइन? आम संचार माध्यमले पनि यो खालको भाषा सिर्जना नगरिदिउँ, त्यहाँ हामीले कुनै पनि खालको चाहिँ हस्तक्षेप गरेका छैन, कार्यकारीले कुनै हस्तक्षेप गरेका छैन, कार्यकारीका हैसियतले सिफारिस भएको हो र भने संवैधानिक परिषदको हैसियतले सिफारिस भएको हो,
1: संवैधानिक परिषदमा पनि त कम्फर्टेबल खोज्यो नि त, अध्यादेश ल्याएर
0: सिफारिस गरौ,
1: अध्यादेश ल्याएर तीनजनाले निर्णय गर्न पाउने गरी त काम भयो नि त त्यहाँ पनि होइन?
0: होइन, अध्यादेश किन खाँचो रहेछ भन्ने कुरो त अहिले सदनमा देखिएका गतिविधिले तपाईँले देखिराख्नु भएको छ,
1: सदनमा त के नै हुन्छ र भनेको तपाईँहरूको बहुमत छ, पेलेर जानुहोस् न तपाईँहरू संसदीय क्रियाकलापमा भाग लिनुहोस्, सबैका विचार।
0: सबभन्दा पहिलो कुरा त बहुमत छ पेलेर जाने भन्ने कुरामा पनि के हुन्छ भने एउटा कानून बन्नका लागि तपाईँको त्यहाँ हामीलाई 2 महिना 3 महिना लाग्छ, हामीले जतिसुकै फास्ट ट्र्याकमा गए पनि त्यो ड्राफ्टदेखि लिएर अन्तिममा पाससम्म जाँदाखेरि हामीलाई धेरै प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ। अब 2 महिना 3 महिनाभित्र हामीले त्यो कानून चाहिँ सदनमा लिएर गएर पास गरेको अवस्था हुन्थ्यो भने उहाँहरूको अवस्था चाहिँ कहाँनिर पुरा हुन्थ्यो भने सो त उहाँहरू के हुनुहुन्थ्यो, अनुमोदन भएर जानुहुन्थ्यो, एक नम्बरको मान्छे अनुमोदन भएर जानुहुन्थ्यो। अब यहाँ काहीँ न काहीँ ब्रेक गर्नुपर्ने अवस्था छ, ब्रेक गर्नुपर्ने अवस्था भएको कारणले गर्दाखेरि सरकारले अध्यादेश लिएर आयो, अध्यादेश लिएर आयो, त्यो अध्यादेश पनि सदनमा गरिसक्यो त पेश गरिसक्यो। अब यही विषयमा धेरै हामीले रोइल गर्नुपर्ने जरुरी छैन नि, साँच्चै यसमा हेर्ने हो भने त अझ यहाँ हामीले अहिले जसको विषयमा एमालेका साथीहरू काङ्ग्रेसका साथीहरू भनिराख्नु भएको छ त्यो हामीले एकचोटि 2073 सालमा नरहरि आचार्यले पेश गरेको न्याय परिषद एन किन फिर्ता ल्याइयो त्यो कुरो चाहिँ किन नहेऱ्यो भने क्या, जुन एन चाहिँ तपाईँको संशोधनको लागि हालिएको थियो, जुन एन सदनमा टेबल भएको थियो, छलफलको चरणमा थियो, त्यो त्यतिखेर हामीले यदि छलफल गर्न दिएको र त्यो एनलाई पारित गरिदिएको अवस्था हुन्थ्यो भने आजका दिनमा राजनीतिक त्याग लागेका मान्छेहरू न्यायपालिकामा छिर्ने सम्पूर्ण ढोकाहरू बन्द हुन्थे। हामीले त्यसलाई के गर्यौं भन्दा त्यो ढोकाहरू खोल्नका लागि त्यो न्याय परिषद एन जुन छलफलको क्रममा भएको एनलाई पनि फिर्ता लिएर आएर त्यस पछाडि नियुक्ति प्रक्रिया हामीले चाहिँ सुरुवात गर्यौं। त्यसरी नियुक्ति प्रक्रिया सुरु गरेको विषयमा चाहिँ उहाँहरू त्यहाँ राजनीतिकरण भएको नदेख्ने, अब एउटा संवैधानिक परिषदले उहाँहरूले सिफारिस गरेर पठाएको, न्याय परिषदले सिफारिस गरेर पठाएको व्यक्ति मध्येबाट एउटा व्यक्ति

0: नियुक्ति गरेको विषय वा राजनीतिकरण भएको अनि कार्यकारीको छाया भनेर भन्नुहुन्छ, यो बिल्कुल फरक चिज हो, यो बिल्कुल हुँदै होइन।
1: तपाईँको पार्टी सभापति भारत भ्रमण जाँदै हुनुहुन्छ, त्यो कुरा सरकारलाई थाहा छैन रे हो?
0: अब त्यो कुरा चाहिँ प्रतिपक्षले भन्ने कुरा हुन्, सरकारलाई मजाले थाहा छ। हिजै पनि पार्टी सभापति प्रधानमन्त्रीज्यूहरू बस्नु भएको छ, छलफल गर्नु भएको छ, अब त्यहाँ के कुराहरू गर्ने भन्ने विषय हो। सरकारको प्रतिनिधित्व गरेर जाने होइन उहाँको नितान्त पार्टीगत भ्रमण हो त्यो, पार्टीको तर्फबाट उहाँले एउटा पार्टीको सभापतिको हैसियतले गर्ने भ्रमण हो। यद्यपि त्यसो भन्दै गर्दा एउटा पार्टीको जिम्मेवार नेताले अब त्यहाँ गएर हाम्रो कम्तीमा पनि छिमेकीसँगको सौहार्दता चाहिँ कायम गरिराख्नुपर्छ, सौहार्द वातावरण बनाइराख्नुपर्छ छिमेकीका बीचमा भन्ने एउटा रोल प्ले चाहिँ गर्नुहुन्छ होला भन्ने लाग्छ हामीलाई।
1: तर पार्टी र सरकारको केमिस्ट्री अहिले नमिलेको कुराहरू आइरहन्छ नि त, बजारमा चर्चाहरू छन् त, होइन?
0: होइन, यी सबै कुरा बाहिर भन्ने कुरा मात्रै हुन्, हाम्रो बीचमा त्यस्तो छैन। बाह्य
1: आँखाबाट
0: देखाउन खोज्ने र बाह्य अनि त्यस पछाडि बाहिरबाट त्यो खालको वातावरण बनाएर हाम्रो पार्टीलाई कतै छिन्न भिन्न बनाउन सकिन्छ कि भन्ने उहाँहरूको अवश्यता हो, त्यो अवश्यता पूरा हुँदैन।
1: तर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चाहिँ मतभेदहरू छैनन्, होइन?
0: होइन, मतभेद सैद्धान्तिक मतभेदहरू हुन्छ। तपाईँको यो पार्टी नै विभाजन गर्नुपर्ने अनि त्यस पछाडि पार्टीमा केही पनि मिलेन भनेर भन्ने त्यस्तो खालको मतभेद छैन। सैद्धान्तिक विभेद त एउटा जीवन्त पार्टीमा हुन्छ नि, यदि सैद्धान्तिक विभेद त्यो विवाद भएन भने त पार्टी पनि त जीवन्त हुँदैन नि त।
1: होइन, छिमेकी राष्ट्रसँग राम्रो सम्बन्ध राख्न सकेन नि त सरकारले, कूटनीतिक सम्बन्ध राम्रो बनाउन सकेन, छिमेकीलाई चिडाइरहेको छ सरकार, यो किन?
0: होइन, के गर्दाखेरि छिमेकी खुसी भएको देखिन्छ, छिमेकी
1: त फेर्न सकिँदैन, छिमेकीलाई त राम्रो तरिकाले चाहिँ व्यवहार गर्नु पर्यो, कूटनीतिक रूपमा चाहिँ होइन खुसी राख्नु पर्यो, मिल्नु पर्यो।
0: त्यो कुरा त मैले अघि नै भने, अहिले कूटनीतिक व्यवहार नगरेको, छिमेकी रिसाएको भन्ने कुरा चाहिँ केले मापन गर्यो भने कहाँ देखियो त्यस्तो खालको?
1: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको विषयलाई लिएर आलोचनाहरू भइरहेछ।
0: एउटा कुरा के हो भने, प्रधानमन्त्रीका हैसियतले उहाँले भारत भ्रमण गर्नुभएको छैन, त्यति मात्रै कुरा होइन। एउटा प्रधानमन्त्री बन्ने बित्तिकै छिमेकी देशको भ्रमण गरिहाल्नुपर्छ भन्ने त कहाँ छ र? त्यो विश्वमा कहीँ पनि हुँदैन।
1: हिजोको टेन्डेन्सी थियो नि त, होइन? हिजो त धेरै त्यहाँ जाने आउने,
0: हामी सबै कुरामा हाम्रो ट्रेन खोजिरहेका हुन्छौँ।
1: तपाईँको पार्टी सभापति चाहिँ मिलाउन गइरहनु भएको छ नि त, होइन? अहिले
0: के भन्नु हो,
1: सम्बन्ध सुधार गर्न, सुमधुर सम्बन्ध बनाउनका निम्ति पार्टी सभापतिलाई बोलाइया हो त्यसो भए?
0: होइन, बोला यस्तो हो, सम्बन्ध यसै पनि सुधारै छ त, सम्बन्ध बिग्रिया कहाँ छ भने?
1: सम्बन्ध बिग्रेको सम्बन्ध
0: बिग्रे त नबिग्रिएको चिजलाई सुधार किन गर्नु पर्यो भने?
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, चौलागाई सर।
0: धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता मधु कुमार चौलागाई। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम्बम बिदा चाहन्छु। नमस्कार।

0: किन त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860254843
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
6: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौं आफ्नो घर टोल र गाउँ सफा राखौं घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस् बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस् सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा
5: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल युपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीभीसी र आलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बुढा आज इन्टरभ्यू थियो के भयो त?
10: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
9: होइन के भन्छ, कसरी नि?
10: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
11: मैले गहना लिएर थिएँ,
12: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
11: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
12: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
13: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
11: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोप्राइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 9141639953।
13: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
14: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
15: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
14: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
15: जनरल मेडिसिन सेवा,
14: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
15: बालरोग सम्बन्धी सेवा,
14: स्त्री रोग सम्बन्धी सेवा,
15: मुटुको इको र भिडियो एक्सरे सेवा,
14: ल्याब टेस्ट,
15: भिटामिन डी,
14: भिटामिन बी12,
15: आइरन प्रोफाइल
14: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
15: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
14: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
15: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
15: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
16: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: है मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौ। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ।
3: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
3: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरन बजार, अरुण खोला।
4: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
5: किन आँखा मिचेको मिचै गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडी,
5: नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल।

0: इमर्जेन्सी लाइट, विभिन्न ब्रान्ड का पंखा, दाढी कपाल काट्ने मेसिन, चश्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802। राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 98-41-65-64-99 98-41-65-64-99।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ व्यक्ति सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट छगर तल
0: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861975447 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
9: छैन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
9: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: समर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका धादिङ सम्पर्क नम्बर 9851108878 र 9808888778
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: एरोइक छोड दे यार अति भयो पर्खाल पर्खाल मा रोमान्टिक गीत अलि सनसेट तिर घाँस बारी तिर यस्तो गइरहेको खालि त्यस्तो हुनु पर्छ कसमा लाग्छ त्यस्तै 45 मिनट त्यहाँ जियो तेरो बाइक छ नि होइन
1: बाइकसँग मैले भिडियो बनाउनुलाई बेसी

0: नौ बजे काम भन्ने भिडियो भने यस्तै हो, मोडल सोडल हाले भयो अलिक राम्रो हुन्थ्यो होइन, यस्तै चल्छ
1: मोडल भइहाल्छ।

0: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98141725042, 98160261611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470 98511782 गल्छे बजारको लागि 01041316 र 920 बजारको लागि 9851209090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860248543
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98340-057-437
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन B12,
5: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: बाबा बाबा, म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला, बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एबाले चोकबाट 6 घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
11: 98 61 97 65 47।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यताजौ आफै उताजौ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तो

0: बेच्ने फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: बाबा म त आज स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861705544।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
8: राष्ट्रको लागि बक्सिङ,
0: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841065649 9841065649।
8: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला,
4: अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-02-6611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841-6867-64, 9841-6867-64।
3: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-0393 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने घाँस पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट
0: छगर तल
7: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861975447
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0 93 सम्पर्क गर्नु होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ,
6: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
6: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एबाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
6: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
11: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
11: हजुर हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 9860-5751-66
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
7: छैन सर के सोचिरहनु भएको छ
6: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
7: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
8: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगम श्रेष्ठ सम्पर्क नम्बर 9841465649।
8: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545,
10: 9861707545।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
13: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरू बाट सामान्य समस्या देखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुनिने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ट्री पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने

0: सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम चन्द्रकिशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम चन्द्रकिशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो ज्यानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी,
3: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखा समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: के त जौ आफै उता जौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बालरोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: बाबा म त आज स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
13: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छगर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861975447
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707454।
9: 9861707454।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्न न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर
3: 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका सम्पर्क नम्बर 9851188 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: दादा दादा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

साथी दुरधर्मा परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुख्यो रा

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 9855-87882 गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
6: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट छ घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
6: 9861-7045-47
5: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरो सुन्दिन म

0: टिप्नुहोस्। प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-433 र 010-590-0993 सम्पर्क गर्नु होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल, यूपीवीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0957-433।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइब, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: राष्ट्रको लागि बक्सिङ,
9: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
9: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ, ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
9: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99, 98-41-65-64-99।
8: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
10: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: 물이 내려다 라우.
1: 아하, 코티 람로 먹어 수트라. 까바도 라고.
0: 까바도 누니. 멀리 디디바니 순자리 거거나 우드고 바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।

0: हजुर, तपाईहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
2: 9851878682, गल्छी बजारको लागि 0104031316 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-97437।
4: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
4: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह। सम्पर्क नम्बर 98-45-55-66-56, 98-28-049-215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह। सम्पर्क नम्बर 98-12-20-25-53, 98-12-20-25-53।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो ज्यानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला,
5: अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद, धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने, त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
0: भिटामिन डी,
6: भिटामिन B12,
0: आइरन प्रोफाइल
6: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकन्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशलै हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। अघिल्लो अध्ययनमा हामीले एलिहुले दिइरहेको

0: वक्तव्यलाई हेरिरहेका थियौं भने आजको दिनमा भने हामी कुन विशेष कुरामा रहेर यो हाम्रो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौं त दाई?
1: यो अयुबको पुस्तकको अध्ययन एक महत्वपूर्ण र आशिषमय अध्ययन भएको छ। हामीले यसबाट हाम्रो समस्याको समयमा कसमाथि भर पर्ने भन्ने शिक्षालाई सिकिरहेका छौं भने आजको दिनमा हामी एलिहुको अन्तिम वक्तव्यलाई हेर्नेछौ।
0: एलिहुको अन्तिम वक्तव्य भन्नुभयो दाई, यसमा के उनले परमेश्वरको सन्देशलाई बताइरहेका छन् त?
1: भाइ, एलिहुले जुन कुरा बताइरहेका छन् त्यो परमेश्वरबाटको सन्देश मात्र नभएर उनले आफ्नो तर्कहरू पनि प्रस्तुत गरिरहेका छन्, जसको कारण यो अध्ययनमा हामी अयुबको समस्यामा परमेश्वरको उपस्थितिको संकेतलाई पनि थाहा पाउनेछौ।
0: भनेपछि दाई, अयुबको यो पीड़ाको बीचमा परमेश्वरको सान्त्वनालाई थाहा पाउनेछौ, होइन त?
1: अवश्य पनि भाइ, परमेश्वर असीमित हुनुहुन्छ र पनि उहाँ हामीसँग व्यवहार गर्नुहुन्छ। आजको अध्ययनमा हामी यही सत्यतालाई थाहा गर्नेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
2: मित्र, प्रभु येशु ख्रीष्टको मधुर नाममा सबैलाई जय मसीह। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज हामी बाइबल अध्ययन अयुब 36 र 37 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ एलिहुले निरन्तर आफ्नो वक्तव्यलाई जारी राखेको देख्छौ। विशेष गरेर एलिहु भन्छन् कि परमेश्वरले अयुबलाई शिक्षा पाठ सिकाइरहनु भएको छ, अनि यो बिल्कुल सत्य कुरा हो। अयुब 36 अध्याय 1 र 2 पदमा भनिएको छ, तब एलिहुले फेरि भन्न लागे, एकछिन धैर्य राख्नुहोस्, तपाईलाई म अझै बुझाइदिउँ, परमेश्वरको तर्फमा मैले अझै भन्नु परेको छ। एलिहुले परमेश्वरको पक्षबाट बोलेर उहाँलाई बचाउ गरिरहेका छन्। उससँग अनि हामी सबैसँग सीमित ज्ञान छ। मित्र, हामी अनन्त असीमित परमेश्वरसँग व्यवहार गरिरहेका छौं र हामीसँग सबै जवाफहरू छैन। आज यो धेरै मानिसहरूको लागि कठिनको कुरा छ पचाउनलाई। एक व्यक्तिले मलाई भनेथे, म विश्वास गर्न सक्दिन। मैले सोधे, त्यो कुन कुरो हो जुनको तिमी विश्वास गर्न सक्दैनौ? के तिमी विश्वास गर्छौ कि येशु ख्रीष्ट क्रुसमा मर्नुभयो र उहाँ फेरि पुनः ब्युति उठ्नुभयो? हाँ, उसले त्यसमा विश्वास गर्दछु भने। अनि मैले फेरि भने, त्यसो हो भने किन तिमी उहाँलाई विश्वास भरोसा गर्न सक्दैनौ? त्यहाँ बाइबलमा थुप्रै कुरा छन्, सृष्टि, योना, नु र आश्चर्य कर्महरू जुनको म विश्वास गर्न सक्दिन भनेर उसले भन्यो। अनि त्यसको अतिरिक्त उससँग धेरै अनि सबै प्रकारका व्यक्तिगत समस्याहरू थिए। त्यसपछि उसले मलाई चुनौती दिए, तिमीले यो कथन बनायौ कि हाम्रा पापहरूको कारण हामी अविश्वासीहरू हौं, तर म विश्वासी बन्न चाहन्छु। म भन्न सक्छु कि उसले खास पाप गरिरहेका थिए, अनि त्यो चाहिँ यो हो, उसले थाहा भएको कुरामा जुन कुरा उसलाई थाहा छैन त्यसले डिस्टर्ब गरिरहेको छ। मेरो मित्र, यदि तपाईँ ख्रीष्टलाई विश्वास गर्न पर्याप्त जान्नुहुन्छ भने यी अन्य कुराहरू आफै स्वयंमा अनुकूल बन्दछ। म यसलाई एक उदाहरण दिएर सम्झाउने कोशिश गर्छु। अहिले यो कार्यक्रमलाई कुर्सीमा बसेर रेकर्डिङ गरिरहेको छु, अनि यो कुर्सीको बारेमा धेरै कुराहरू छन् जुनको म जान्दिन, मलाई थाहा छैन। भन्नु नै पर्ने हो भने मलाई थाहा छैन कि कसले यो बनायो, अरू त के कुन कम्पनीले यो बनायो, त्यसको पनि म जान्दिन। अनि यो कुर्सीमा लागेका सामानहरूको त्यति धेरै म जान्दिन, यो कुन किसिमको काठ हो, यससँग कस्तो किसिमको काँटी र पेचहरू छन्। म वास्तवमा यो कुर्सीको बारेमा अति नै कम जान्दछु। तर मित्र, यसमा बस्न म पर्याप्त रूपमा जान्दछु र यसमा म आफै स्वयंलाई राख्न विश्वास भरोसा गर्दछु। के तपाईं जान्नुहुन्छ कि ख्रीष्ट तपाईंको निम्ति मर्नुभयो? के तपाईं जान्नुहुन्छ कि उहाँ फेरि पुनः ब्युति उठ्नुभयो? तब उहाँलाई तपाईंको उद्धारकर्ताको रूपमा विश्वास गर्नुहोस्। अनि अन्य ती सन्देहहरू आफसे आफ ठिकठाक हुनेछन्। म यो कुराको निश्चय दिन सक्छु। यदि मलाई यो कुर्सीको बारेमा धेरै कुरा जान्ने थाहा पाउने आवश्यक भए मलाई लाग्छ कि यसको म पत्ता लगाउन सक्छु। तर मैले जान्नुपर्ने थाहा पाउनुपर्ने खास कुरा बस यति मात्र हो, त्यसमा खाली बस्नु। म हवाई जहाजको बारेमा अति नै कम जान्दछु। अरू त के, जब म जहाजमा चढ्दा धेरै डराउँछु, तर पनि म जहाजमा चढेर सीटमा बस्छु र यसमा आफैलाई भरोसा र विश्वास गर्छु। मित्र, परमेश्वरले हामीलाई खाली त्यही मात्र गर्न भन्नुहुन्छ। उहाँलाई विश्वास र भरोसा गर्नु बस। अहिले एलिहू पनि ज्ञानमा एकदम सीमित छन्। जुन हामी देख्छौं 36 अध्यायको 3 पदमा भन्छन्, मेरो निर्णयको पुष्टिमा म चारै दिशामा खोजी गर्नेछु र मेरो सृजनहारलाई धर्मी ठहराउनेछु। पाउले सालौं वर्ष पछिबाट त्यही कुरा भने रोमी 9 अध्यायको 14 पदमा, कि परमेश्वरमा अधर्म छ र? उसको उत्तर हो, त्यसो नहोस्। मित्र, परमेश्वरले गर्नुभएको हरेक कुरामा उहाँ बिल्कुल धर्मी न्यायी हुनुहुन्छ। एलिहूले परमेश्वरको धार्मिकतालाई बढ़ी बढ़ाउ गरिरहेका छन्। उही समयमा उसले यो पनि स्पष्ट पारिरहेका छन् कि परमेश्वर यति धेरै मानिसबाट हट्नु भएको छ, वास्तवमा मानिसले उसलाई जान्न सक्दैनन्। अनि हुन त त्यसमा सत्यताको मूल छ, तर आज कुन चाहिँ त्यो कुरो हो जुनले परमेश्वरबाट हामीलाई अलग गरिरहेको छ, टाढा गराउँदछ? एलिहूले भनेका कुरालाई सुन्नुहोस्। 4 पदमा भन्छन्, किनभने मैले गरेको विचारमा केही दोष छैन। तपाईँको सामने एकजना खड़ा छ जसको निर्णय सिद्ध छ। यसको मतलब परमेश्वरसँग मात्र सिद्ध र पूर्ण ज्ञान छ, पूर्ण बुद्धि छ। अनि 5-7 पदमा भन्छन्, परमेश्वर कस्तो पराक्रमी हुनुहुन्छ, उहाँले कसलाई घृणा गर्नुहुन्न? उहाँले नबुझ्ने कुरा केही छैन। अनि दुष्टहरूलाई उन्नति गर्न दिनुहुन्न र गरीबहरूको उचित न्याय गर्नुहुन्छ। उहाँले दुःखमा परेकाहरूको उचित न्याय बिगार्नुहुन्न। सिंहासनमा विराजमान भएका राजाहरूलाई हेर्नुहोस्, परमेश्वरले तिनीहरूलाई सर्वाधिकार दिनुहुँदा तिनीहरू अभिमानी हुन्छन्। अमित्र, यस खण्डमा एलिहूले भनेका कथनको भाव खालि यही हो कि परमेश्वर हामीबाट हटिनु भएको छ, उहाँ हामीबाट छुटिनु भएको छ र हामी उहाँसँग बातचित गर्न सक्दैनौ, किनभने उहाँ हामीबाट अति नै टाढा दूरीमा हुनुहुन्छ। अनि एलिहू यस कुरामा गलत छन्। उसको कुरा कति पनि सत्य छैन। अनि आज धेरै मानिसहरू त्यस धारणामा गलत छन्। मित्र, कुन कुराले मानिसलाई परमेश्वरबाट अलग गर्छ? सो कुराको बारेमा यसैया अगमवक्ताको कुरा सुन्नुहोस्। यो दूरीको कारणले होइन, यो यस कारणले होइन कि परमेश्वर सर्वश्रेष्ठ, परम परमेश्वर महान हुनुहुन्छ र हामी अति साना छौं। होइन, यो यस कारणले होइन कि उहाँ असीमित परमेश्वर हुनुहुन्छ र हामी चाहिँ सीमित छौं। होइन मित्र, त्यस कारणले होइन। यसैया 59:2 पदमा यसैया भन्छन्, तर तिमीहरूका अधर्मले तिमीहरूलाई तिमीहरूका परमेश्वरबाट अलग गरेको छन् र तिमीहरूको पापले गर्दा उहाँको मुख तिमीहरूबाट छलिएको छ र उहाँले तिमीहरूको कुरा सुन्नुहुन्न। यसैयाले निरन्तर त्यस बेलाका मानिसहरूको परिस्थितिलाई वर्णन गर्छन्। यसैया 59 अध्यायको 3-4 पदमा, किनकि तिमीहरूका हात रगतले र तिमीहरूका औंला अधर्मले अशुद्ध भएका छन्, तिमीहरूका ओठले झूठ बोलेका छन्, तिमीहरूको जिब्रोले दुष्ट कुरा बक्दछ, कसैले न्यायपूर्वक मामिला लड्दैन औ कसैले इमानदारीता साथ वकालत गर्दैन, तिमीहरू व्यर्थ कुरामा भरोसा गर्छन् र झूठ बोल्छन्, तिनीहरू उपद्रवग्रस्त छन् र अधर्म जन्माउँछन्। परमेश्वर भन्नुहुन्छ, यिनै कुराहरूले मानिसलाई परमेश्वरबाट अलग गर्दछ। आज तपाई र मेरो लागि परमेश्वरबाट अलग हुनुपर्ने कुनै कारण छैन। पापको प्रश्न सदाको निम्ति क्रूसमा निवारण गरिएको छ, मिलाइसकिएको छ, समाधान गरिसकिएको छ। परमेश्वर र मानिस बीच एक मध्यस्थ हुनुहुन्छ जो येशु ख्रिष्ट हुनुहुन्छ, र आज हामी परमेश्वर कहाँ उहाँद्वारा यानी येशु ख्रिष्टद्वारा आउन सक्दछौं। अयुबको सबभन्दा महान चित्कार कुनै त्यस जनको निम्ति, त्यस व्यक्तिको निम्ति थियो जसले उसको लागि परमेश्वरसँग सम्बन्ध गराइदिन सक्थ्यो र सम्बन्ध जोडिदिन सक्थ्यो। एलिहु अयुबको अरू साथी भन्दा यसको धेरै निकटतामा आए, तर उसले यो गर्न सकेनन्। त्यही नै एक कारण हो परमेश्वरले अन्तिममा अयुब कहाँ प्रवेश गर्नु पर्यो। त्यसपछि एलिहुले भन्छन्, परमेश्वर महान शिक्षक हुनुहुन्छ। 22-23 पदमा भन्छन्, परमेश्वर त हामीभन्दा अति उच्च महिमामा रहनुहुन्छ, उहाँको जस्तै शिक्षक को छ र कसले उहाँलाई उहाँको जिम्मा तोकिदिएको छ, तपाईले त गल्ती पो गर्नुभएको छ भनी कसले उहाँलाई भनेको छ। एलिहुले महसुस गरेथे कि उसले परमेश्वरसँग संगति बातचित गर्न सकेनन्, तर ऊ यो भन्छन्, कसैले पनि परमेश्वरले जस्तै सिकाउन सक्दैन। मित्र, यो कुरा प्रभु येशु ख्रीष्टसँग बिल्कुल प्रासंगिक छ। उहाँ पृथ्वीमा हुनुहुँदा सबभन्दा र सबैभन्दा महान शिक्षक हुनुहुन्थ्यो, अरू त के, उहाँका शत्रुहरूले भने युहन्ना 7:46 पदमा, कुनै पनि मानिसले यसले जस्तो, मतलब येशु ख्रीष्टले जस्तो बोलेको सुनेका छैनौ। प्रभु येशु ख्रीष्टको शिक्षा सबभन्दा महान शिक्षा थियो, जस्तो कि आरम्भदेखि यो वर्तमान घड़ीसम्म कहिले पनि सुनिएको छैन। यो अनौठो कुरो हो कि आज ती मानिसहरू जो येशु ख्रीष्टलाई अस्वीकार गर्छन्, विश्वास गर्दैनन्, तापनि उहाँको शिक्षाको अझै प्रयोग गर्न कोशिश गर्छन्, तिनीहरू तपाईँको आफ्नो शत्रुलाई प्रेम गर्ने बारेमा कुरा गर्छन्, तिनीहरू डाँडाको उपदेशको बारेमा कुरा गर्छन् जुन प्रभु येशु ख्रीष्टले आफ्ना चेलाहरूलाई डाँडाबाट उपदेश दिनुभएको थियो। मित्र, प्रभु येशु ख्रीष्ट अझै आज पनि महान शिक्षकको रूपमा उभिनुहुन्छ। एलिहुले सोधे, उहाँले जस्तो कसले सिकाउँछ र, अनि यसपछि झट्टै 37 अध्यायतिर लागौं। यहाँ एलिहुले आफ्नो वक्तव्यलाई अन्त गर्दछन्, अनि यस अन्तिम अध्यायबाट म खाली 3 पदहरू मात्र टिप्नेछु, खाली 3 पदहरू मात्र। अयुब 37 अध्याय पद 22-24 यहाँ यस प्रकार लेखिएको छ, अयुब 37 अध्याय 22 पददेखि 24 पद, त्यसपछि बतास त्यहाँबाट भएर जान्छ र बादलहरू हटाइन्छ, त्यसपछि बतास त्यहाँबाट भएर जान्छ र बादलहरू हटाइदिन्छ, र उत्तर दिशाबाट सुनौलो चमक आउँछ। परमेश्वरको महिमाले हामीलाई डरले भरिदिन्छ। तर सर्वशक्तिमानलाई हामी भेटाउन सक्दैनौ। उहाँको शक्ति हाम्रो समझको बाहिर छ। उहाँको धार्मिकता न्याय गर्नलाई ढिलो हुँदैन। यसै कारण मरणशील मानिसले उहाँलाई आदर गर्छन्, अब बुद्धिमानीहरू सबैले उहाँतिर हेर्छन्। फेरि एलिहु यो निर्णयमा पुगिरहेका छन् कि परमेश्वर मानिसबाट यति धेरै हटिनु भएको छ, धेरै नै टाढिनु भएको छ कि हामी उहाँसँग बात गर्न सक्दैनौ, संगति गर्न सक्दैनौ। उहाँ अति नै उच्च स्वर्गमा हुनुहुन्छ, हामी चाहिँ अति तल पृथ्वीमा छौं। मेरो मित्र, हामीले पहिले नै यो कुरा देखिसकेका छौं। उहाँको महानता, उहाँको श्रेष्ठताको कारणले मानिसलाई, जो नीच तुच्छ प्राणी हो, उहाँबाट अलग गरेको छैन, टाढा हटाएको छैन। तर मानिसको पापले नै मानिस उहाँबाट टाढा हटाइएको छ, अलग गराइएको छ। अर्को शब्दमा, पापले नै मानिसलाई परमेश्वरबाट टाढा हटाउँदछ, अलग राख्दछ। यो अध्यायले स्पष्ट रूपमा हामीलाई देखाउँछ कि एलिहु अय्युबको निम्ति न मध्यस्थ हुन सक्छन् न अगमवक्ता नै। यो नै एक कारण हो कि म मानिसहरूलाई त्यति धेरै सल्लाह वा परामर्श, काउन्सेलिङ दिन चाहन्न। यदि तपाईँ सत्यताको जान चाहनुहुन्छ भने म त्यति पर्याप्त परामर्श, सल्लाह यानि काउन्सेलिङ दिनेवाला योग्य छुइन। म सोच्दछु कि जो व्यक्ति सल्लाहकार, परामर्श दिनेवाला, काउन्सेलर बन्दछन्, ऊ परमेश्वरको स्थानमा बसिरहेको हुन्छ। अय्युबका साथीहरू उसका सल्लाहकार, परामर्श दिनेवालाहरू बन्ने कोशिश गरे। तिनीहरू परमेश्वरको स्थान यस मानिसको जीवनमा लिन कोशिश गरिरहेका थिए। तिनीहरूको समस्या यो थियो कि तिनीहरूको आफ्नो ज्ञान बुद्धि पर्याप्त थिएन, पुग्दथेन। सल्लाह, परामर्श यानि काउन्सेलिङ दिने कुरामा सबभन्दा ठूलो समस्या यो हो कि कोही पनि हरेक कुरा थाहा पाउँदैन, कोही पनि सर्वज्ञानी हुँदैन। कुनै पनि सल्लाहकार, परामर्श दिनेवालाहरूले सबै तथ्यहरूको जान्दैन वा तिनीहरूसँग सबै बुद्धिहरू छन् जुन आवश्यक छ। मैले पहिले पनि भनिसकेको छु कि मसँग डरलाग्दो बिमार थियो र मेरो निम्ति असल डाक्टरलाई पक्र्न आवश्यक थियो र मैले अति नै असल डाक्टरलाई पक्रे। मलाई उसको बारेमा मन पर्ने कुरा यो हो कि ऊ सबै कुरा जान्ने वा सर्वज्ञानी थिएनन्। उसले मलाई यो भन्न डराएनन्, हिचकिचाएनन्। मलाई थाहा छैन, मलाई पूर्ण रूपमा थाहा छैन, मलाई यो कुरा मन पर्छ। यसले उसलाई खाली मानवको स्थानमा राख्छ, जो कि ऊ वास्तवमा छन्। उसले आफै स्वयंलाई परमेश्वरको स्थानमा राख्दैनन्। उनी असल ख्रिस्टियन थिए र प्रभुलाई सेवा गर्न प्रयत्न गरिरहेका थिए। त्यसकारण उसले परमेश्वरको स्थानको खोज्न कोशिश गरेनन्। एलिहु झण्डै झण्डै परमेश्वरको स्थानमा सर्न कोशिश गरे। ऊ अय्युबको निम्ति मध्यस्थ बन्न चाहन्थे, तर यहाँ एलिहु यस तथ्यसँग अचानक रोकिन्छन् कि उसले परमेश्वरलाई वास्तवमा जान्दैनन् जति उसले जान्नुपर्ने। ऊ जान्दैनन् कि कसरी सर्वशक्तिमान परमेश्वर कहाँ पुग्ने जाने, र ऊ अय्युब उहाँबाट टाढा हटाइएको छ, अलग्गाइएको छ। त्यसकारण परमेश्वरले आफ्नो चाल चल्न आवश्यक छ। तपाईंले यो कुराको ध्यान दिनु भयो होला, उसले सानो मौसम रिपोर्ट दिन्छन्। उसले भन्छ बादल उत्तर दिशाबाट आउँछ र ठूलो चमक आउँछ। किन उसले यो भन्यो भन्ने अनुमान गर्नुहुन्छ? मलाई लाग्छ एलिहूको प्राय वक्तव्यको अवधिमा आधी क्षितिजमा बनिरहेको थियो, मण्डारिरहेको थियो, आकार लिइरहेको थियो, अनि अन्ध्यारो भयो र आधी तुफान आगे बढ्न आरम्भ गर्यो। हावा चलाई आधी जस्तै भयंकर थियो र वर्षाको केही थोपाहरू खस्न शुरू गरिरहेको थियो। त्यो भयानक डरलाग्दो आधी बन्यो र मानिसहरू शरणको निम्ति कुदिरहेका थिए। मलाई लाग्छ एलिहूले आफ्नो वक्तव्यको सकेपछि ऊ पनि उठे र हतार हतार शरण लिन कुदे। अयुब मात्र त्यहाँ एक्लै रहे, अयुबलाई मात्र त्यहाँ एक्लै छोडिए। अनि मित्र, अर्को दिन हामी देख्नेछौ कि त्यहाँ परमेश्वरले अयुबलाई तिनको मूर्खता जनाउनुहुनेछ। परमेश्वरले अयुबसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुहुनेछ। अनि खालि परमेश्वरले तिनको जीवनको आवश्यकतालाई, जुन उनलाई आवश्यक परिरहेको छ, त्यसको भेटिदिनुहुनेछ। प्रार्थनाको वातावरणमा अर्को दिन यही समयमा आउनुहोला। प्रभु तपाईँ सबैलाई यो वचन अध्ययनद्वारा आशिष दिउन्।
0: आजको अध्ययन पनि एकदमै आशिषमय रह्यो दाई। मैले बुझे कि परमेश्वरले हामीलाई हाम्रो हरेक अवस्थामा पनि उहाँमा भरोसा राख्न र उहाँमा विश्वासको साथ रहनको लागि भन्नुहुन्छ, जसले हाम्रो मौन पीड़ामा सान्त्वना दिनुहुन्छ।
1: हो नि त भाई, तपाईँले सही कुरा बुझ्नुभयो र हामीलाई परमेश्वरबाट टाढा गराउने कुरा यसायाको पुस्तक 59:2 भनेको झैं हाम्रो अधर्म र हाम्रो दुष्टतालाई हामीले त्याग्नुपर्छ, जसले हामीलाई घमण्डी बनाउँदछ, जुन हाम्रो हृदयको रोग हो। जब हामी यसलाई परमेश्वरमा रहेर त्याग्दछौ भने परमेश्वर हामीमा काम गर्नुहुन्छ भन्ने कुरा पनि हामीले सिकेका छौँ।
0: हामी हाम्रो पीड़ामा नै जीवनलाई बिताइरहन्छौ र हृदयको मौन रुवाई आफ्नो जीवनलाई बिताउँदछौ। तर होइन रहेछ नि दाई, परमेश्वर हामीलाई हरेक समय सुनिरहनुहुँदो रहेछ।
1: हो त भाइ, ख्रिस्ट हाम्रो माझमा सधैँ हुनुहुन्छ। जुन कुराहरूको साँचो सान्त्वना हामी मानिसहरूबाट पाउन सक्दैनौ, त्यो सान्त्वना परमेश्वरमा हामी पाउन सक्छौ। उहाँ हाम्रो मौन पीड़ा र हृदयको बोझलाई सुन्न तयार हुनुहुन्छ र परमेश्वरको स्थान मानिसले लिन सक्दैन भन्ने सत्यता पनि हामीले आज थाहा पाएका छौ।
0: हजुर, साँच्चै दाई। त्यसैले आदरणीय श्रोताहरू, तपाईँहरूमा पनि त्यो हृदयको पीड़ा छ र त्यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने त्यो पीड़ा येशूमा राख्नुहोस्। उहाँ तपाईलाई सुन्नको लागि तयार हुनुहुन्छ।
1: हजुर, र येशूले तपाईलाई व्यक्तिगत रूपमा भेट्न चाहनुहुन्छ। उहाँलाई समय छँदा नै भेट्नुहोस् र आत्मिकी रूपमा निरन्तर निर्माण हुँदै जानको लागि हामीसँगको यो मुक्तिको मार्ग वचनको यात्रामा जोडिनुहोस् र हामीलाई तपाईहरूको आशिष र प्रार्थनाको विषयहरू बाँड्नुहोस्। हामी तपाईहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गरि नै रहनेछौ। अन्तमा परमेश्वरको अनुग्रह, येशु ख्रिष्टको शान्ति र पवित्र आत्माको सहभागिता हामी हरेकसँग सधैँ रहिरहोस्।
0: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौं र तपाईहरुले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौं आउने दिनहरुमा पनि हामी तपाईहरुसँग सम्पर्क गर्ने मौका पाउनेछौं र अब भने हजुरहरुको माझबाट हामी बिदा माग्न चाहन्छौं र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 9704209797 0420 9797

र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860254843।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
6: राष्ट्रको लागि बक्सिङ,
7: स्वास्थ्यको लागि बक्सिङ,
6: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
7: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
6: समय बिहान र बेलुका।
7: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: प्रशिक्षक को सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौ। कार्यालय संचालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाविएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ।
1: अर्थमन्त्री डाक्टर वाग्लेले वैदेशिक लगानी भित्र्याउन थप मुलुकहरूसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्ने, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई थप सहज बनाउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीको वातावरण सुधारका लागि उधारो असुली सम्बन्धी कानून सुधार गर्ने, व्यापारिक विवादको निरूपणका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने, गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानीको स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी व्यवस्थामा सुधार गर्ने बताउनुभयो। लागि आक्रामक रहने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले खरिद प्रक्रियामा सुधार, रकमान्तर सहितको स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन र आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी आयोजनाहरू निर्धारित समयमै सम्पन्न हुने सुनिश्चित गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पूँजी वृद्धि र अन्त्यमा अन्यमा सरकारी शेयर विनिवेश गर्ने, गोरखकाली रबर उद्योग लगायतका 7 वटा उद्योगमा सम्पत्ति तथा दायित्व मूल्यांकन सम्पन्न गरी निजी सार्वजनिक लगानीको ढाँचामा सञ्चालन गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपाल टेलिकममा संघीय सरकारको 66% कायम राखी बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने, नेपालको ऊर्जा क्षमतालाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र आर्थिक रूपान्तरण जग निर्माण गर्ने बताउनुभयो।
0: सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौं। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौं। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौं। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौं। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु।
1: नेपाल विद्युत प्राधिकरणलाई विद्युतको उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 वटा छुट्टा छुट्टै कम्पनीका रूपमा रूपान्तरण गर्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नभएका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे का आधारमा नयाँ सम्झौता गर्ने बताउनुभयो। यस्तै उहाँले 10 मेगावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्ने र निजी क्षेत्रका विद्युत उत्पादकलाई अन्तर्राष्ट्रिय क्षेत्र मा व्यापार गर्न पाउने व्यवस्था मिलाउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले कृषि क्षेत्रको पुनरुत्थानका लागि उच्च प्राथमिकता दिने, कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्न न्यूनतम 2 करोड़ रूपियाँसम्म लगानी गर्ने, कृषकलाई 40% अनुदान उपलब्ध गराउने, निर्माणाधीन ठूला सिंचाईका आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट उपलब्ध गराउने बताउनुभयो। सरकारले कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनर्संरचना गर्ने वर्षैभरि कृषि प्राविधिक सेवा डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत किसानको घर दैलोसम्मै कृषि सेवा पहुँच विस्तार गर्न स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने व्यवस्था गरेको छ। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरूत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गरिने उहाँले बताउनुभयो। नव उद्यम, नव प्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको बलियो आधार बनाउने सरकारले बजेट मार्फत घोषणा गरेको छ।
0: नव उद्यमलाई पहिचान, सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौ। विज्ञान प्रविधि अनुसन्धान र नव प्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु।
1: सरकारले नवप्रवर्तन तथा सीप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउने, शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएको छ। यस्तै सरकारले सबै विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने तथा निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ। यस्तै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने, सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउने, आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने बजेट मार्फत घोषणा गरेको छ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको पोषण भत्ता दोब्बर गरी मासिक 1,000 रूपियाँ पुर्याउने तथा श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था नयाँ बजेटले गरेको छ। सरकारले आगामी वर्षदेखि शहरी सड़कको नियमित मरमत गरेर खाल्डा मुक्त बनाउने व्यवस्था गर्ने, जड़ीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य तोक्ने तथा कर्णाली जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनैतिक निष्ठा, मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 का अवसरमा आज सैनिक मंच टुरीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै राजनैतिक दल, सरकार, नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले प्राप्त राजनैतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो।
2: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन, हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनै पर्छ।
1: गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रसभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागिता थियो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनु भएको छ। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको भन्दै बसोबास असुरक्षित हुँदा बालबालिकाको शिक्षा र दैनिकी अनिश्चित बन्दा प्रभावित परिवारमा तनाव चिन्ता र निरुत्साह जस्ता मानसिक समस्या बढ़दै गएको पनि बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघले अनलाइन संसारमा बाल बालिकाको सुरक्षा सुनिश्चित गर्नु अब तत्काल र अपरिहार्य प्राथमिकता भएको स्पष्ट गरेको छ। डिजिटल प्लेटफर्महरूमा बढ़दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै संगठनले जिम्मेवार पक्षहरूलाई जवाबदेही बनाउन राज्यहरू र प्रविधि कम्पनीहरूलाई कड़ा कदम चाल्न पनि आग्रह गरेको छ। संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टर्कले डिजिटल प्रविधिले बाल बालिकालाई सिकाई समुदाय र सृजनात्मक अवसरसँग जोड़ने भए पनि त्यही माध्यमबाट उनीहरू गम्भीर सुरक्षा गोपनीयता र कल्याण सम्बन्धी जोखिममा पर्ने अवस्था बढ़िरहेको बताउनुभयो। उहाँले प्लेटफर्महरूलाई प्रभावकारी नियमन निरीक्षण र कानूनी जवाबदेहीता मार्फत बाल मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभयो। अमेरिकाले इरान विरूद्धको आक्रमण आज पनि जारी राखेको छ। अमेरिकी सेनाले आज इरानी सैन्य क्षेत्र बन्दर अब्बासमा आक्रमण गरेको छ। बन्दर अब्बास रणनीतिक महत्वको तटीय शहर हो। अमेरिकी सैनिक कमाण्डले इरानले स्ट्रेट अफ होर्मुज जलमार्गमा आक्रमण गर्न प्रयोग गरिरहेको चारवटा ड्रोनलाई पनि ध्वस्त पारेको बताएको छ। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सरकारले आगामी आर्थिक वर्ष 2083-84 राजस्व बाँडफाँड रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 खर्ब रूपियाँ बराबर रकम प्रदेशले स्थानीय तहमा पठाउने भएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदमा बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका लागि 61 अर्ब 50 करोड़ र स्थानीय तहमा 90 अर्ब 20 करोड़ वित्तीय समानीकरण अनुदान पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। प्रदेशले स्थानीय तहमा 4 अर्ब 60 करोड़ र 8 अर्ब 93 करोड़ सम्म पूरक अनुदान जाने व्यवस्था बजेटले गरेको छ। साथै प्रदेशले स्थानीय तहमा 3 अर्ब 80 करोड़ र 9 अर्ब 40 करोड़ विशेष अनुदान छुट्याइएको छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39 अर्ब 72 करोड़ र 2 खर्ब 6 अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने भएको छ। राजस्व बाँडफाँडबाट कुल 1 खर्ब 75 अर्ब रकम स्थानीय तहमा जाने भएको छ। सरकारले नेपालमा लगानी सहज बनाउन आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्ने भएको छ। लगानी बोर्डबाट स्वीकृत भएका आयोजनाले पुनः अन्य निकायको स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्ने अर्थमन्त्री सोनी वाग्लेले बजेट प्रस्तुत गर्दै बताउनुभयो। बजेटले मोतीपुर मयूरधाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्र मार्फत सञ्चालन गर्ने उल्लेख गरेको छ। बजेटले 5 खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने र विद्युत महसुलमा छूट दिने व्यवस्था मिलाएको छ। सरकारले विज्ञान प्रविधि र नवपरिवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छ। नव उद्यम स्टार्टअपका लागि अनुदान सञ्चालन सहजता र वित्तीय पहुँच सुनिश्चित गर्ने बजेटले उल्लेख गरेको छ। सरकारले सार्वजनिक संस्थानहरूलाई बलियो बनाउन केही संस्थानमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने भएको छ। अर्थमन्त्री सोनी वाग्लेले बजेट पेश गर्नुहुँदै राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव बजेट मार्फत गर्नु भएको छ। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने, राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्ने, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गावि पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने बजेटमा उल्लेख गरिएको छ। त्यस्तै गोरखाली रबर उद्योग लगायत 7 वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गरिने भएको छ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने बजेटमा उल्लेख छ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध बजेटले गरेको छ। नेपालमा विदेशी लगानीको क्षेत्रमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रको रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण अनुसार 2082 फागुनसम्म स्वीकृत कुल विदेशी लगानी मध्ये चीनको अंश 48% पुगेको छ भने भारतको 17.9% र अन्य मुलुकको संयुक्त अंश 34.1% पुगेको छ। परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा रहेको छ। अन्य मुलुकले लगानी गरेका परियोजनाहरू 42.6% रहेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ। 2082 फागुनसम्म उद्योग विभाग मार्फत अटोमेटिक रूपबाट रूटबाट 968 तथा अप्रुभल रूटबाट 6983 परियोजना सहित कुल 7951 परियोजनामा 6,25,58,00,00,000 रूपियाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ। त्रिभुवन विश्वविद्यालय र एयरबस फ्रान्स बीच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशिप गराउने विषयमा सहमति भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्य र एयरबसका अध्यक्ष जुर्गेन बेस्टर मेयरले हस्ताक्षर गर्नु भएको हो।
1: अब खेल समाचार अजय बमबाट।
5: नेपाल सरकारले खेलकुदतर्फ आगामी आर्थिक वर्षको लागि 4,03,00,00,000 बजेट छुट्याएको छ। बजेटमा खेलकुद पूर्वाधार निर्माण, युवा विकास र खेलाड़ीको सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। त्यस्तै आगामी 3 वर्षभित्र फुटबलका 8,000 दर्शक क्षमताका मैदानमा 10 फन्ड लाइट जोड्ने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डाक्टर सूर्य मगरेले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत यो घोषणा गर्नुभएको हो। त्यस्तै सरकारले आगामी 5 वर्षभित्र देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउने घोषणा पनि गरेको छ। विराटनगर, सुर्खेत, बुटोल, लहान, धनगढ़ी र पोखरामा 2,000 क्षमताको इन्डोर कवर्ड हल 3 वर्षभित्र बनाउने घोषणा गरिएको छ। मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजा प्रसाद कोइराला रंगशाला र फाफला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गर्ने जनाएको छ। त्यस्तै विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाश प्राप्तपछि आजीवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ। बजेट छुट्याइएको छ। नेपाल काभा महिला भलिबल च्याम्पियनशीप पदक विहीन भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा शुक्रबार सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग नेपाल 3-1 सेटमा पराजित भएको हो। यो सँगै भारतले काँस्य पदक सुनिश्चित गरेको छ। जारी प्रतियोगितामा भारतसँग नेपाल लगातार दोस्रो पटक पराजित भएको हो। यसअघि सम्मो चरणमा भारतले 3-2 जित निकालेको थियो। यो पल्ट भने नेपालले त्यस्तो रोमाञ्चक खेल पस्किन सकेन। एसिसी महिला प्रिमियर कप नेपालले पहिलो खेलमा कतारसँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल एसिसीले शुक्रबार जारी गरेको प्रतियोगिताको खेल तालिकामा जेठ 20 बुधबार कतारसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहनेछ।
1: अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 25.6 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 49.7 मिलीमिटर, पोखराको अधिकतम 24.8 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 55.6 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस, वर्षा 6.3 मिलीमिटर र दिपालको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस, वर्षा 17.5 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21,24,34,00,00,000 बजेट संघीय संसदमा पेश। चालुतर्फ 12,70,00,000,000,000 र पूँजीगततर्फ 4,31,00,00,000,000,000 विनियोजन, आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि, आयकरको सीमा व्यक्तिगत तर्फ 10,00,000,000 पुर्याइयो। स्वास्थ्य बीमा

कार्यक्रमलाई पुनर्संरचना गरिने 19 औं गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमका आयोजना र डिजिटल प्रविधिबाट बालबालिकामा हुने जोखिमप्रति संयुक्त राष्ट्रसंघको चिन्ता हवस् त साँझ 7 बजेको समाचार सकियो अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ नमस्कार।

यो मधुर धुनसँगै तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अब हामी प्रस्तुत गर्दैछौ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: आगामी आर्थिक वर्ष 2083-84 लागि 21 अर्ब 24 करोड़ बजेट विनियोजन, सुशासन प्रविधि र आर्थिक सुधारमा बजेट केन्द्रित।
2: आज 19 औं गणतन्त्र दिवस राष्ट्रिय उत्साहका साथ मनाइयो। गणतन्त्रका मूल्य मान्यतालाई बिर्सिएर इतिहासको अभिभारा पूरा नहुने राष्ट्रपति पौडेलको भनाई।
1: गणतन्त्र आयोगको 18 वर्ष पूरा हुँदा कतिपय जनताका अपेक्षा पूरा, किन उठ्न थाल्यो व्यवस्थामाथि प्रश्न एक विश्लेषण। 73 औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा हिमालहरूको संरक्षण प्रति सरकारवालाहरूको गहिरो चासो र चिन्ता, अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड़।
2: अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दावी, 60 दिनका लागि युद्ध विराम विस्तार।
1: र आज शुक्रबार कला साहित्यमा कविता संग्रह पृथलामाथि विमर्श।
3: कार्यक्रम शुरू गरौं 19 औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधन सम्बन्धी प्रसंगबाट। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्नेमा जोड़ दिनुभएको छ। गणतन्त्रका आफ्नै मूल्य मान्यता र नैतिक दायरा हुने उल्लेख गर्दै उहाँले त्यसलाई बिर्सिएर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताउनुभयो। 19 औं गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उहाँले त्यसका लागि राज्य सत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताउनुभयो।
4: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन, हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न।
3: राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुनेमा जोड़ दिँदै उहाँले व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्नुपर्ने बताउनुभयो। मुलुकमा उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। उहाँले सरकारले ल्याएका शासकीय सुधारका 100 कार्यसूचीलाई पुनः कार्यान्वयन गर्दै सीमा रहित अर्थतन्त्र, तौल रहित व्यापारको निमित्त संरचना र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गर्नुभयो। ढिला सुस्ती, अनियमितता र व्यतिथि प्रमुख शत्रु भएको जनाउँदै राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई यिनै व्यतिथिले निराश नबनाउने भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। शासकीय व्यवस्थामा जनताका घरआँगनबाट सार्वभौमिकताको अभ्यास भइरहेको बताउनुभयो।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: शहरी विकासतर्फ मात्रै 2,86,48,00,00,000 रूपियाँ विनियोजन गरिएको छ, जसमा सड़क विस्तार, आवास विकास र शहरी पूर्वाधार सुधारमा खर्च गरिने उल्लेख रहेको छ। खानेपानी तथा स्वच्छता क्षेत्रमा 37,17,00,00,000 रूपियाँ छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि 32,46,00,00,000 रूपियाँ, श्रम तथा रोजगार क्षेत्रमा 3,63,00,00,000 रूपियाँ छुट्याइएको छ। यस्तै खेलकुद क्षेत्रलाई विस्तार र आधुनिकीकरण गर्ने लक्ष्य सहित बजेटमा 4,03,00,00,000 रूपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तलब संरचना पुनरावलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। महँगी भत्ता पनि यथावत राखिएको छ। यसै गरी सबै सुविधा जोड्दा कुल तलब वृद्धि गरी करिब 21% पुग्ने सरकारले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 रूपियाँ कायम गरिएको छ भने अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। अर्थमन्त्री वाग्लेले पछिल्ला 4 वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा महँगी उल्लेख्य रूपमा बढ़ेकाले कर्मचारीको जीवनयापन सहज बनाउन यो निर्णय गरिएको बताउनुभयो।
2: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
1: यसअघि आर्थिक वर्ष 2079-80 15% तलब वृद्धि गरिएको थियो भने त्यसपछि महँगी भत्ता मात्रै समायोजन गरिएको थियो। यस्तै सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर बनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गरिएको छ। सरकारले नेपाललाई आर्टिफिशियल इन्टेलिजेन्स एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाण्डुको सिउचारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गरिने सरकारको योजना छ। एआई कम्प्युट केन्द्र मार्फत स्टार्टअप, अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले एआई क्षेत्रलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय स्तरका कम्तीमा 15 जना प्रतिष्ठित शोधकर्तालाई फेलोसी प्रदान गरी नेपाल फर्काएर अनुसन्धान र विकासमा संलग्न गराउने योजना पनि अघि सारेको छ। यसले आईटी क्षेत्रमा क्रियाशील युवाहरूमा आशा जगाएको भए पनि कार्यान्वयनको विषय चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। सीआईएनसँग कुरा गर्दै आईटी विज्ञ विजय लिम्बुले भन्नुभयो,
3: मेरो ओपिनियनमा चाहिँ जबसम्म एकाउन्टेबिलिटी हुँदैन र त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ कसैले त्यसलाई ल अगाडि बढाएर लान सक्दैन भने चाहिँ त्यो भाषणको भाषणमै हुन्छ कि। किन भन्दाखेरि एउटा यो अब डेडिकेटेड एउटा युनिटै बनाउनु पर्यो, होइन मन्त्रालय, एउटा मन्त्रालय नभए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गरोस् कि। तर अब गर्ने नै निकाय व्यक्ति कोही पनि छैन नि त तोकिएको, त त्यो हो मेन प्रब्लम चाहिँ अब भन्नुलाई त होइन।
1: यदि यो कार्यान्वयनमा गयो भनेदेखि नेपालको आईटी क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पार्न सक्ला?
3: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा भएन, यो चाहिँ इन्टरनेसनल म्यासेज चाहिँ राम्रो जान्छ कार्यान्वयन भयो भने चाहिँ, किनभने नेपालको मा त म मार्केट होइन भन्छु, यसले के खासै नेपालको मार्केटलाई खासै असर गर्दैन, तर भनौँ न इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हेर्ने एउटा नजरिया हुन्छ नि त। नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्न खोजिरहेको छ तर नेपाल गभर्मेन्टले त्यो एउटा एस्युरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्टमेन्ट आएको छैन। तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो एस्युरेन्स हुन्छ र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ, इन्भेस्टमेन्टहरू आउनु थाल्छ कि। जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छन्, माइक्रोसफ्टको छ, मेटाको छ, सो त्यो चाहिँ एउटा पोसिबिलिटी चाहिँ हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ।
1: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने सरकारको भनाई छ। तर प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। बजेट सार्वजनिकपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै विपक्षी दलका नेता नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले भन्नुभयो,
4: स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्ब भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब सवा 6 खर्ब ऋण उठाउने, विगतमा स्थापित दलहरूले ऋण बढी उठाए, देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो, ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने, ऋण निकाल्ने अनि त्यसो ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो, यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताउनु भएको छ। आज काठमाण्डुको टोलीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाइ छ। आज राति तराई र भित्री मधेशका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने जनाएको छ। सीआईएनसँग कुरा गर्दै मौसमविद हरिप्रसाद दहाल,
5: मौसमको कुरा गर्नु पर्दाखेरि कोशी मधेस बागमती प्रदेश लगायतको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागिरहेको अवस्था छ। र साथसाथै अब यति बेलाको जुन पानी पर्ने कुरा गर्नुपर्दाखेरि अहिले पानी पर्नेको अवस्थाको कुरा गर्नुपर्दाखेरि चाहिँ पछिल्लो एक घण्टाको विवरण अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको एक स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। साथसाथै अब आज रातिको मौसमबारे कुरा गर्नुपर्दाखेरि आज रातिको लागि चाहिँ कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग र साथसाथै चाहिँ सुदूरपश्चिम र कर्णाली प्रदेशको स्थानहरूमा मेघगर्जन चट्टान सहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाटी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
1: साझा खबरमा अब खेल खबर। सरकारले आगामी 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यस्तै प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ। विराटनगर, लाहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्ला क्षेत्रमा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीप्रपोज स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।
6: पाल्पाको निस्तीबाट रैथाने सेतोसिमी यस वर्ष पनि करिब 36,500 किलो युरोप निर्यात।
7: पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ।
6: रैथाने सेतो सिमीबाट राम्रो आमदानी लिन सकिने रिपोर्टसँगै अर्थविद र कृषिविदको आँखाबाट बजेटको समीक्षा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखा को थेरापी, आँखा को पर्दा तथा जलबिन्दु को उपचार, नाक कान घाटी को उपचार, सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नंबर 01-5224-352-5224-353।
10: क्लासिक टेक को 60th एनिवर्सरी ऑफर जति मा चाहियो त्यति मा पाइयो बजेट र प्याकेज तपाईको रोजाइको अब इन्टरनेट टिभी र वाईफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेक को कुनै पनि प्लान खरीदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जति मा चाहियो त्यति मा पाइयो
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
6: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर CIN ले आज आफ्नो 18 औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ समुदायलाई सूचना दिने कार्यमा विभिन्न गैर सरकारी संस्था विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य गर्दै नयाँ प्रविधिको विकास सँगसँगै सीआईएनलाई रूपान्तरण गरेर लैजाने योजना रहेको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बताउनु भएको छ 10 महिनामा मात्र नेपालले 5 अर्ब रूपियाँ भन्दा बढ़ीको सिमी आयात गरेको छ तर पाल्पाको निस्ती गाउँपालिका 5 भने सिमी निर्यातले आमदानीको नयाँ आयाम कोरेको छ त्यहाँ रैथाने सेतो सिमी यस वर्ष पनि करिब 36,000 किलो भन्दा बढ़ी युरोप मात्र निर्यात भएको छ यसले किसानमा नयाँ आशा जगाएको छ
12: निस्ती पाँचकी गीता गाहाले यस वर्ष मात्रै करिब 1,00,000 रूपियाँ बराबरको सिमी बेच्नुभयो घरमा आमदानीको अर्को भरपर्दो स्रोत नभएको अवस्थामा सिमी खेती नै परिवारको मुख्य सहारा बनेको उहाँ बताउनुहुन्छ
13: घर खर्च अब खाने पर्यो होइन धन खर्च गर्न पर्यो त्यही सिमी रोपेर मलाई पैसा कमाउने सजिलो छ अनि फेरि सबै ठिकै छ बेच्नलाई गाह्रो छैन
12: सेतो सिमी साउन भदौमा छरेर कार्तिक मंगिरमा भित्रिन्छ मकै सँगै सिमी खेती गर्न सकिने भएकाले कम लागतमा राम्रो आमदानी हुने किसानहरूको अनुभव छ किसान विष्णुमाया सिंहजाले सिमी बेचेर आएको पैसाले बालबालिकाको पढाइदेखि घर खर्चसम्म सहज भएको बताउनुहुन्छ
13: मैले सिमी लाछु सिमी लाएपछि मेरो छोराछोरीलाई पढाउन पछि यसलाई यही सस्तामा बचत गरिन्छ अनि त्यो बचत गरेर छोराछोरीलाई पढाउनलाई उस गर्नलाई निकाले
12: निस्ती पाँचकै ढुङ्गाना बेसीकी नारायणी ढुङ्गानाले 2 वर्ष अघि मात्रै सिमी खेती शुरू गर्नुभएको हो 3 रोपनी बारीमा लगाएको सिमीबाट पहिलो वर्ष 45,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँले यस वर्ष 55,000 रूपियाँमा सिमी बिक्री गर्नुभयो सहकारी मार्फत आफ्नै गाउँमा उत्पादन भएको सिमी विदेश पुग्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ
14: यो सहकारी मार्फत बेच्न पाएको छु र एकदमै धेरै खुसी पनि छु पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ
12: गल्दा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको सिमी संकलन गरिन्छ सहकारीकी अध्यक्ष अमाया मसरांगीका अनुसार यस वर्ष नेदरल्याण्डबाट 40,000 किलो सिमीको माग आएकोमा करिब 80,00,000 रूपियाँ बराबरको 36,330 किलो निर्यात गरिएको छ विषादी प्रयोग नगरी उत्पादन गरिएको गल्धाको सेतो सिमी वातावरण मैत्री मात्रै होइन दिगो कृषि प्रणालीको उदाहरण पनि बनेको छ यही कारण यहाँको सिमीले अर्गानिक प्रमाणीकरण समेत पाएको उहाँ बताउनुहुन्छ
13: हाम्रो एउटा सिरेस कम्पनीले यो अर्ग्यानिक हो भनेर प्रुभ गरेपछि विदेश पनि पठाउने गरेका छौ र हामीले यो काम विगत 2 वर्षदेखि गरिराखेका छौ
12: अहिले गल्धाका किसानले सेतो सिमी बेचेर वार्षिक 20,000 2,00,000 रूपियाँसम्म आमदानी गरिरहेका छन् उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन बढ़ी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन् रीमा सोमय सीआईएन रेडियो मदन पोखरा पाल्पा
6: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो
15: किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो
6: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण विश्लेषण बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको बजेट आए पनि करिब करिब कृषिको बजेट आधाले घटेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब 32.46 अर्ब रूपियाँ विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082/83 करिब 57.48 अर्ब रूपियाँ छुट्याइएको थियो। उल्लेखित रूपमा यो बजेट घटेको हो, तर सरकारले भने कृषि क्षेत्रलाई यसपटक प्राथमिकता दिएको बताएको छ।
16: संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वागले कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणलाई जोड्दै सम्पूर्ण इकोसिस्टम सुधार गरिने घोषणा गर्नुभएको छ।
17: कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ।
16: सरकारले कृषिलाई परम्परागत निर्वाहमुखी पेसाबाट व्यावसायिक र लाभमुखी क्षेत्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि व्यावसायिक कृषि र पशुपालनलाई प्रोत्साहन गर्न न्यूनतम 2 करोड़ रूपियाँ लगानी गर्ने कृषकलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यस्तै उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म वार्षिक 10% दरले शोध भर्ना अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। वास्तविक किसानलाई लक्षित गर्दै उन्नत बिउ, मल, सिंचाइ, विद्युत, दलहन खेती र कृषि बीमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ। कृषि अनुदान दुरूपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ।
17: कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु।
16: कृषि तथा पशु बीमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढ़ाएर 32.46 अर्ब पुर्याइएको छ। मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेण्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ।
17: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32.46 करोड़ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ।
16: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब विनियोजन गरिएको छ। साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण शुरू गर्ने तयारी छ। बाँझो तथा उपयोग विहीन सरकारी जमिनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैंक स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा समेटिएको छ।
17: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2.07 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ।
16: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढ़ाउने दावी गरेको छ। सरकारको यो दावी पूरा हुने सम्भावना कति होला? कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ,
15: प्रदेशलाई र स्थानीय तहलाई कृषिको ठूलो जिम्मेवारी थमाइएछ संवैधानिक हिसाबले भने। अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ। त्यसले गर्दा घटेकै कारणले कार्यान्वयनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो, तर नियत चाहिँ सिधा छ। किनभने कृषि हाम्रो एकदमै ठुलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो। अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई।
16: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
6: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थ परक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ। साथी सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ।
18: सुशासनका जुन कुराहरू गरेको छ, ऐन कानूनमा भएका झन्झटहरू हटाउने, त्यसलाई सरलीकरण गर्ने कुरा गरेका छ, त्यो कुरा त्यस्तै कुरा मध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ।
16: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ, यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
18: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ। त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नुपर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नुपर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल 407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालू आवको लागि, तर अहिले पनि 422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्नै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 21-24 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालू खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन ढङ्गले शब्दमा भनिएको छ त्यो ढङ्गको आर्थिक वृद्धि चाहिँ हुँदैन।
16: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थ परको हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थ परक छ?
18: अब अलि यथार्थ परक चाहिँ जति सोचिएको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठुलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो अहिले पनि। अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
16: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौ नि, त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नु।
18: यही बजेटबाट ती सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएका छन्। कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि, मान्छेको जीवन कठिन हुँदै गएको छ।
16: साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौ नि, त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नुहुन्छ।

0: कर्मा दिएको छुटले पुग्दैन, त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम 10 लाख 10 लाख र 12 लाख बनाऊ भनेको त्यो कुरा आएको छ। त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा, यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाइने व्यवस्था थियो, त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर, माथिल्लो दर लाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो। त्यसले गर्दा सहभागी, करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ। र मूल्य अलिकति करमा पनि दुईटा दर गरौं भनेर मैले भनिराखेको, तर यतिसम्म नि अध्ययन गर्ने कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो।
1: सरकारले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास, शहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ। र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म टाढा स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपत्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
6: 98-61-97-65-47।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: है मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97-41-031-429।
7: पावर वाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
10: नटिप्नुहोस्। प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
11: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
1: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
0: रामी यो के जलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
2: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
3: रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
0: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
4: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
2: तपाईँ जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
4: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
2: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
3: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
5: बाली अवशेष नजलाऊ वातावरण र स्वास्थ्य जोगाऊ
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छुट लगायत ठूलो आकार र महत्वाकांक्षा सहित रासोपा सरकारको पहिलो बजेट संसदमा पेश।
1: कुल खर्च रु 2124 अर्ब 34 करोड़ विनियोजन गरेको छु।
0: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
2: आकारमा धेरै नै ठूलो भयो। जानकार अर्थमन्त्रीले यति धेरै शून्यको बजेट बनाउनु हुन्थेन।
0: अनि रुमेनियामा रूसी ड्रोन खसेपछि नेटो र EU द्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। रूसी ड्रोन खसेर रुमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा 2 जना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भए यता नेटोको सदस्य राष्ट्र रुमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रुमेनियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर भन्छन्, यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रुमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई, भारतीय अधिकारीहरूले यो वर्षको मनसुनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्षामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसुनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जैन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाड़ीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन WHO का प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको 1/3 सहयोग मात्र जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड़ अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। WHO ले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। झण्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढ़ी, करिब 21.25 खर्ब रूपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छूट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रूपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रु 1270 अर्ब 58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पूँजीगत तर्फ रु 431 अर्ब 10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422 अर्ब 64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो।
0: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
1: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौं। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौं।
0: गत तीनवटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री बाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुशीको खबर दिएका छन्।
1: करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
0: बजेटले क्षेत्रगत रूपमा 2.86 खर्ब रूपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2.18 खर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ़न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृंखलामा देखा परेको गड़बड़ीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौं।
2: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठुलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 खर्ब नै ठुलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै शून्यको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा शुरू गरेका कैयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यौं, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष अर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषि जन्य उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढंगले प्याकेजिङ गर्न खोज्नुभयो। त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
0: नयाँ सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
2: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौ भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यम वर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजा देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसी कुरा यसमा के भने विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिष्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँले स्वीकार्नु, पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक सुरक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो, त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर एउटा ठूलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन, खास गरी रोजगारी सिर्जना गर्ने खालको। ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू, त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखेन।
0: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो यसले नयाँ चरण ल्याउँछ सुधारको?
2: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
3: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
2: एउटा कुरा त के भने आकार ठूलो भइसकेपछि, स्वेलिङ भइसकेपछि, सुन्निसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शंका छ।
3: अब बजेट भाषणको शुरूमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पूरा होला?
2: त्यति सजिलै पूरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नु भएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्यै आन्तरिक ऋण ठूलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य पनि जम्मा नहुने रकम पनि नहुने प्राइभेट क्षेत्रलाई, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शंकाको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नु भएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन। निजी क्षेत्र त्यस्तो चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
3: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
2: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ। अहिले चाहिँ अङ्क दिनेतिर नलागौं, हामीले के आशा गरौं भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौं यो कुरा चाहिँ राम्रो ढंगले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शंकाको लाभ दिउ।
3: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद। पूर्णाङ्कमा कति दिनुहुन्छ?
2: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ। अहिले चाहिँ अङ्क दिनेतिर नलागौं, हामीले के आशा गरौं भने हामीले

0: चेतावनी दिएका छन्। रूमेनियाका अधिकारीहरूले उक्त ड्रोन रूसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रूसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा दुईजना घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: रूमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10 तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रूमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रूसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रूमेनियाको दक्षिण पूर्वी शहर कुन्स्तान्टामा रहेका रूसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रूसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रूसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रूसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले यूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। यूके, जर्मनी र फ्रान्सले पनि रूसी ड्रोनले रूमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यी समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: थार बजारमा जाऊ है।
1: किन नि बाबा?
0: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
2: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 9741031429।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेछ होला खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
5: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
4: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
6: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
7: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर?

0: हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनचोल धादिङ।
0: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838।

0: गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741001439।
9: पावर वाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिट्टु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323754।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843400537 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
13: राष्ट्रको लागि बक्सिङ,
14: स्वास्थ्यको लागि बक्सिङ,
13: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
14: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटतर्फ ओम शान्ति भवन नजिकै।
13: समय बिहान र बेलुका।
14: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649।
13: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि।
4: त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
6: भिटामिन डी,
0: भिटामिन B12,
6: आइरन प्रोफाइल
0: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्र स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: महाराज परीक्षित इस सारे जिसका राजा महाराजा को बंदोबस्त कतई कपर कोट कतई तम्बू कतई टेंट ट्रपाल कतई हरेक प्रकार बाट हवेली बंगला रे बिल्डिंग रे महल को निर्माण करे रहे सबको दरबार व्यवस्थापन पक्ष पूरा करे रहे अहिले राजा ले बड़ो आनंद को सातवा पंच पांडव ईश्वरी कर्ता को रूपा विद्यमान भई आपनो कार्य संपादन कराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट
1: जय भोलो श्रीमद भारत महाप्राण गो
0: छिन्नभो महाराज परीक्षित श्रीमद भागवत महापुराण अंतर्गत कति कथा को वर्णन गरी संकेतमान महाराज परीक्षित का अजुर्मा सुखदेव स्वामी ने संबोधन गर्नु भएको छ। अब यहाँ देख्नु प्रांत को लागि अब तपाई के सुन्ने इच्छा छ सरकार भनेर सोध्दाखेरि मा सारे देश का राजाहरू आए। जब यो ठूलो काम गर्ने भनेपछि एउटैले काम पार लाउन सक्दैन, त्यसकारणबाट समिति को गठन गर्ने चलन छ। त्यस बेलामा पनि राजा युधिष्ठिरले समिति को गठन गरे। सबभन्दा पहिला आर्थिक पक्ष नै मजबूत हुन्छ जहाँ तहाँ। अब यसै अर्थले यो आर्थिक समिति को संयोजक कसलाई बनाउने भनेर सोधिएको खण्डमा भगवान कृष्णले के आज्ञा गरी बक्स्यो भने यो आर्थिक समिति को संयोजक दुर्योधनलाई दिने। राष्ट्रिय यज्ञमा भन्दा ए प्रभु त्यो त शत्रु हो नि, त शत्रुले त पहिले दिन समाप्ति बनाइदिन सक्छ, यो त बडो गाह्रो हुन सक्छ, के गर्ने भन्दाखेरिमा एउटा कारण छ। दुर्योधनले धर्मका नाममा आज एक झिके भोलि दुई दुई झिके चार चारको आठ आठको सोह्र सोह्रको बत्तीस बत्तीसको चौसठी भएर जान्छ। उसलाई थाहा छैन यो कुरा, बरु थाहा पायो भने बस्दैन, यसलाई त खोजी खोजी ल्याएर राख्नुपर्छ यस्तो काममा। ल ठिकै छ, दुर्योधनलाई धनको मालिक अच्छा ठिक छ, अनि दानको विषयमा चित्त नदुखाइकन गर्नुपर्ने भएको कारणले दानमा राजा जब यस किसिमबाट यसलाई दिनु पर्यो, उनको नाम हो कर्ण, कर्णलाई दानमा ल ठिकै छ। अनि त्यसदेखि पछाडिबाट भान्सामा खानी पकाउने विषयमा कसलाई अति सफा पनि चाहियो, राम्रो पनि मिठो पनि बनाउनु पर्यो, परिकार पनि तयारी गर्न जान्नु पर्यो, त्यसको लागि भीमसेनलाई, भान्सामा भीमसेनलाई। औषधोपचार डाक्टरी लाइनमा आएका जनहरूको स्वास्थ्योपचारको लागि नहकुललाई, आएको घोडा र रथ बिग्रिएको खण्डमा टमटमको रक्षार्थ निमित्त सहदेवलाई, अर्जुन सम्पूर्ण आतिथ्य सत्कारको निमित्त महान व्यक्तित्वको रूपमा, र अनि त्यसपछिबाट महाराज युधिष्ठिर महान कर्ता महारानी द्रौपदी भण्डारखानामा सारा सम्पूर्ण तजबीज मिल्यो। अनि घना घन प्रभावबाट राष्ट्रिय यज्ञ हुँदै जाँदाखेरि कृष्ण भगवानले आज्ञा गरिबक्छ, एउटा कुरा मैले पाम भन्नुभयो यज्ञमा, हजुरलाई त रोजेको कुरा हुन्छ कहाँ एउटा मात्रै प्रभु भन्दाखेरिमा कृष्ण पादा बने जने भनेको मतलब मलाई चाहिँ ब्राह्मणको पाउ दाब्ने अर्थात जुत्ताहरू तलाउने स्याहार सम्हार गर्ने कसेर बढार्ने इत्यादि काममा भन्नुभयो भगवानले। ए प्रभु हजुरलाई मानहानी हुन्छ नि त्यस्तो त, भन्दा जसले सानो काम गर्यो त्यही ठूलो हुन्छ यज्ञमा। अनि कृष्णलाई पादा जन्म राखी बक्स्यो, अनि यज्ञ धनादन प्रभावबाट चल्यो, त्यो यज्ञ चल्दै

चले चले चले चले जाँदा अग्र पूजा को भाग भन्छन् जसभन्दा पहिलो पूजा कसलाई दिने भनेर सोधिएको खण्डमा कसलाई दिने पहिलो पूजा कसैले बोल्न सकेका थिए। सहदेवले जुरुक उठेर प्रस्ताव राखे पहिलो पूजा कृष्णलाई नै दिनुपर्छ अग्र पूजाको भाग भने। सहदेव बनेको को पञ्च पाण्डव पट्टिको कान्छो भाइ सहदेव होइन, जरासन्ध राजाको छोरो सहदेव उसले प्रस्ताव राखिदियो। अनि भीष्म पितामहले कर्तल ध्वनिमा स्वागत गर्नुभयो, इच्छा बात बोलिस राम्रो भो बाबु भनेर। त्यही बेलामा शिशुपालले खबरदारी जनायो, खबरदार मिल्दैन यो पहिलो पूजा, जब त्यो जब नन्द बाबाको घरको भतुवालाई दिन हुँदैन, यो त गोठालो हो, तस्करीको नाइके हो, चोरी जारी पैठारीको नाइके हो, सारा बलात्कारीको नाइके हो, त्यति मात्रै हो र? यो त महान अपराध कार्यमा क्षेत्रमा निपुण भएको व्यक्ति हो, यसलाई दिनु हुँदैन अग्र पूजाको भाग। यो अग्र पूजाको भाग त्यसलाई दिने होइन, अग्र पूजाको भाग दिनका लागि बडे बडे राजा महाराजाहरू सारा टन भइरहेको बेलामा अब त्यसलाई कहाँ अग्र पूजाको भाग, पहिलो पूजा कहाँ दिने, त्यसलाई मिल्दैन भनेर गाली गलौज गर्यो। अनि भीमसेनले तेरो शिर फोरिदिउँ कि भनेर जाइ लाग्नु भएको थियो, महाराज झट्टै हान्नुहुन्न, यसलाई बेला भएको छैन भनिदिनु भयो। त्यसो भए पृथ्वी भइगयो त भनेर त्यसमा जब भीमसेन रहँदै हुनुहुन्थ्यो, भगवान कृष्ण परमात्मालाई यति गाली गर्यो, त डाका होस्, त चोर होस्, त फटा होस्, त गोठालो होस्, त नन्दको भतुवा होस्, त गोठालो होस्, यति गर्यो कृष्णलाई। तर यस्तालाई प्रभु सुन्नुभयो सुन्नुभयो सुन्नुभयो, अति सहयुक्ति भइसकेपछि अनि भगवानले जब अब चुप लाग भन्नुभएको थियो, लागेन। अनि सुदर्शन चक्र परमात्माले प्रहार गरिदिनु भएको थियो, च्वाट्ट शिर काट्यो शिशुपालको, शिशुपालको तेज भगवानमा प्रवेश भयो, शिशुपाल परमधाम गयो। यो पहिलो जन्मको रावण कुम्भक माने पहिलो जन्मको हिरण्यकश्यप हिरण्याक्ष, दोस्रो जन्मको रावण र कुम्भकर्ण, तेस्रो जन्मको जब शिशुपाल र दन्तपक्र भएर जय विजय जन्मिएका ब्राह्मणको श्रापले आज शिशुपालको मृत्यु भयो, अब दन्तवक्र मर्ने बेला भयो, साराबाट सम्मान प्राप्ति भयो कृष्ण भगवानको। र अनि त्यसपछिबाट दमघोष राजाको छोरो शिशुपाल मरेर गयो। यो जन्मदेहीमा पनि कस्तो किसिमले जन्मिएको, तीनटा आँखा चारवटा हात र गधा कराए झै, यो शिरको आँखा र पछाडिको दुई हात कसले झार्छ भन्दा, जुन व्यक्तिले काखमा राख्दा त्यसको शिरको आँखा र पछाडिको हात झर्छ, त्यही व्यक्ति त्यसलाई मार्ने हुन्छ भने हुनाले, ओहो कसले चाहिँ काखमा लिँदाखेरिमा यसको ज्यान जाला त भने आँखा झर्ला त भन्दा, माइती गए कि महारानी जब दमघोष राजाकी रानीले एक दिन कृष्ण भगवानको काखमा लगेर छोरो राखिरहे थिइन्, ठ्याक्कै झर्यो, झरेको कारणले यसैको हातबाट मेरो मृत्यु हुने भयो भन्ने थाहा पाएपछि, मेरो छोराको मृत्यु हुने भयो भनेर बाबु जीवे तापनि यसको अतिशय माया भयो, यो छोरो नमारिदिनु पर्यो, कृष्ण हजुरलाई बारम्बार मेरो निवेदन, फुपूको मुख हेरेर यसको मृत्यु गरिदिनु भा, नमानिसकेपछि ठिकै छ फुपू, चित्त बुझाइदिनु भयो। अनि भगवान कृष्णचन्द्र परमात्माले बडो राम्रोसँग कार्यक्रम पूर्ण गराउनु भयो, शिशुपाल मर्यो, दमघोष राजाको छोरो तीन जन्ममा मुक्ति भयो। हरे दमघोष राजाको शिशुपाल छोरो, दमघोष राजाको शिशुपाल छोरो, प्रभुजीको हातबाट

तीन जन्म समाने को मृत्यु शिशुपाल को इस किसिम जय विजय को जन्म में मृत्यु भईसे अहिले कृष्ण भगवान ने धूमधाम संगे संपन्न अग्र पूजा को भाग लीर गराएर महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण को दशम स्कंद को उत्तरार्ध कथा को अहिले 75 अध्याय को बीच बाट महाराज परीक्षित सुखदेव स्वामी ने बताउनु भएको छ। कृष्ण भगवान प्रभु परमात्मा ने सब कुरा को बंदोबस्त मिलाईसकी बक्से पछि अब आयो अब संपूर्ण प्रकार को काम कारवाई अग्र पूजा को भाग पनि भयो। अब त्यसदेखि पछाडी यो सकिएको दिन में भोज खानु भन्छ क्या यज्ञ समापन हुन्छ अब भोलि हाम्रो पनि भोज खानी भने हो खै भोलि नै भोलि नै भन्दा छैन छैन हुँदैन आउने सबैजना त्यो जोले त्यसै नै जाम भनिदिएपछि त्यो सब उसले जाम उसले जाम खुल्छ आउने किन गर्ने त्यसै जाम र त्यसै कारणले अब सारा समय त्यसै डरले त्यसै नजर नागरिक समाजले अलिकति यसो गरे पो हुन्छ अन्त फुर्सद हुँदो रहेछ सबैलाई रमाइलो मान्न थाले चाडबाड जस्तो सम्झे त्यसै कारणले गर्दाखेरिमा अब सारा भोज खानी भनेको छ क्या सकिन दिनमा है त भोलि दिएदेखि नभएको कुरा केराको छ भने खाइँदैन भोलि त कसो हस् र त्यसै कारणले सारा सहभोजको व्यवस्था मिल्यो टन भएर बसिरहेका थिए जब यस किसिमबाट भोजका लागि टन्न भएर बसिएका सबैजनाहरू भगवानको भजन मनन कीर्तन प्रार्थना बडो प्रेमका साथमा यस प्रकारबाट आखिरमा जब बसिरहेको बेलामा भोज खानाका लागि बसिरहेका थिए त्यो सभा कस्तो थियो भने जलमा थल देखिने थलमा जल देखिने त्यस्तो थियो त्यो सभाको परिणाम त्यो जलमा थल देखिने थलमा जल यो देखिने भएको कारणबाट त्यो त आश्चर्य भयो सबैजना टन भएर बसिरहेका थिए। महारानी द्रौपदी रानी पनि सभामा हुनुहुन्थ्यो महान यज्ञ सम्पन्न भयो उताबाट दुर्योधन राजा आए दुर्योधन राजा आउँदाखेरिमा त सभामा जलमा थल र थलमा जल त उनलाई थाहा थिएन यहाँ त जब पानी रहेछ भनेर जब जामा सियार्दै आएको एउटा थोपै रहन्छ हेर्नुहोस् बेजित भएको अरू हेर्नेले देखिरहेछ यति लाज हुन्छ आफ्नो गल्तीमा के गर्ने अनि त्यतिखेर अब यहाँ त पानी रहन्छ भनेर सुरु गएको चुर्लुम्मै फेरि हेर दशा यहाँ बहुत चिप्लो रहेछ भनेर होसियारी टेकेको हो चिप्लो छैन यहाँ त चिप्लो रहन्छ भनेर सुरु गएको सिलित्तै डाङ्रङ लडे दुर्योधन यहाँ त ढोका ला रहन्छ भनेर सुरु गएको ढोका लाको ड्याममा जब थाप्ला पड्गायो यतापट्टि लडे यहाँ त ढोका लाएर चलेर उगारेको लाकै रहन्छ उतापट्टि पोङलुङै यस्तो भएपछि कि यही फेर हो र हाँसो हाँसोमा लगाइहाल्छ नि अर्को लडेदेखि त्यही नै यही फेर हो र पटक पटक धान्नै सकिएन अनि त्यस कारणबाट कोही हाँसिया थिएन रानी द्रौपदीले 16 श्रृङ्गारको चुल्ठो थियो स्वाय चुल्ठो फर्काएर छिटका छोरा हाँसिदिएर के भन्नुभयो भने बाबु अन्धो भनेको छोरो पनि अन्धै रहेछ अन्धाको पुत्र अन्धै हुँदो रहेछ हेर यो दिमसै के को जब ढोका लागेको र नलागेको पानी र नभएको यो पनि पहिचान गर्न नसक्ने अन्धाको पुत्र अन्धो भन्ना साथ अनि तत्कालमै दुर्योधन महाराजले खबरदारी जना ए पाँचवटा कि एउटा बेसी कहाँ किन भए कि त तैँले मलाई यत्रो ब्याजित गर्ने त्यो चुल्ठो समातेर तँलाई जब मेरो अपमान गरे त्यो चुल्ठो जब समातेर तँलाई यहाँबाट निकाल्न सकिन भने यो देशको राजा बन्न सकिन भने तँलाई यो सभाबाट तँलाई यसरी नै मुन्ट्याउन त्यो त्यो चुल्ठा समातेर तँलाई निकाल्न सकिन भने यो देशको पानी पिउन्न भन्यो त्यही छोरी मान्छेको चुल्ठो देखाएर हाँस दिए हुनाले महाभारतको बीजारोपण भयो र 18 अक्षौणी सैनिकको नाश भयो त्यहाँसम्मको अलछिना आयो छोरी मान्छे कपाल भनेर रिसाइहाल्छन् के गरे हेर्नुहोस् त